शुभ प्रभात। एफएम 103.5 मेगाहर्जमा यो बिहानी हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताले हाम्रो प्रसारण मोबाइल एप न्युज अन एयर लगायत आकाशवाणी दार्जिलिङको एफएम 103.2 मेगाहर्जमा पनि पूर्वनिर्धारित समयहरूमा उपलब्ध रहने गर्दछ। अहिले घरि समय भइरहेछ बिहानीको ठिक 6:25 अनि 39 सेकेन्ड। आजको परिचय, आज विक्रम सम्वत 2083 सालको असार महिनाको 13 गते, तदनुसार

गृह कार्यालय मुताबिक चाहिँ आज हो सन् 2026 सालको जुन महिनाको 27 तारिक शनिबार। अब यसको साथै आरम्भ हुँदछ आजको हाम्रो प्रभातकालीन अधिवेशन। प्राविधिक मित्र शील ब्राह्मण लगायत प्रसारण सहयोगी महेश दाहालको साथमा सहित्री म वीरेनको हजुरहरू सबै सम्पूर्णमा न्यानो स्वागत अभिवादन।

प्रेम भगवान हो, ब्रह्माण्ड प्रेमले नै सिञ्चित छ। प्रेमको स्वरूप लिएर आफ्नो प्रिय भक्तहरूलाई सुरक्षा दिन प्रेमको अमृतधारा बर्साउँदै उनलाई प्रतीक्षा गरिरहेको व्यक्तिहरूको निम्ति कृष्ण प्रेमको

स्वरूप लिएर आउनुभयो। जुनसुकै वस्तु प्रेमबाट जन्मन्छ, सबै आनन्द निष्कलङ्क प्रेमबाट नै आउने गर्दछ। सत्य, त्याग, शान्ति अनि सहिष्णुता त्यही हुन्। प्रेम रहेन भने सन्तोष हुनै सक्दैन। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

आदरणीय श्रोता, आजको अर्चना कार्यक्रममा हामी प्रेमको शक्ति अन्तहीन हुन्छ भन्ने विषयमा केही आध्यात्मिक चिन्तनहरू प्रस्तुत गर्नेछौँ। श्रोता, अनुराग अथवा स्नेह अनि प्रेम आपस्तमा निर्भर अनि अपृथक छन्। जब मन सांसारिक वस्तुप्रति आकर्षित हुन्छ त्यस बेला यसलाई आसक्ति भनिन्छ, अनि जब यो ईश्वरतर्फ फर्कन्छ यसलाई प्रेम भनिन्छ। श्रोता, प्रेम प्रेमको फल हो। प्रेमलाई केवल प्रेमसित मात्रै दाँच्न सकिन्छ। प्रेमले प्रेम मात्र दिन्छ। प्रेमलाई कविताद्वारा वर्णन गर्नै सकिँदैन। यसलाई त मनले या बोलीले प्रमाण गर्नै सकिँदैन। यसर्थ वेदहरूले घोषणा गर्छन् कि यो मन र वाक्देखि पर टाढा रहन्छ। प्रेम मूल्यहीन

श्रोता, यसलाई शास्त्रहरूले अमृतलाई वर्णन गर्न नसकिने मिठो भनी बयान गरेका छन्। तर प्रेम अमृतभन्दा पनि कता हो।

को कता मिठो हुने गर्दछ। श्रोता, प्रेम यस्तो मूल्यवान मणि हो जसलाई प्रेमको राज्यमा मात्र पाउन सकिन्छ अनि अन्त कहीँ पनि पाइँदैन। प्रेमले भरिएको हृदयमा प्रेमको नै राज्य हुने गर्दछ। मानिसको ईश्वरप्रति जति प्रेम बढ्दै जान्छ उति नै बेसी अनुग्रह त्यो व्यक्तिले अनुभव गर्दै जान्छ। जब मानिसमा प्रेम पतन हुन्छ उसको आनन्द पनि त्यति नै पतन भएर जान्छ। ईश्वर प्रेमीले ईश्वरलाई चारैतिर देख्छ। यसर्थ मानिसको हृदय ईश्वर प्रेमले भरिएको हुनु पर्छ।

श्रोता, प्रेम बग्ने अनि प्रेमले भरिएको मनमा मात्र प्रेमलाई अनुभव गर्न सकिन्छ। प्रेमको मूल्यवान मणिलाई जप, ध्यान, धार्मिक अनुष्ठान या त पवित्र काम गरेर पाउन सकिँदैन। यसले त मानसिक सन्तुष्टि मात्रै दिने गर्दछ। श्रोता, मानिसको ईश्वरमा प्रेम जति

हुँदै जान्छ, उसले उति उति नै अनुग्रह पाउँदै जान्छ। जब मानिसमा प्रेम पतन हुन्छ, त्यसरी नै उसको आनन्द पतन भएर जान्छ। ईश्वरलाई प्रेम गर्ने व्यक्तिले ईश्वरलाई चारैतिर देख्छ। यसर्थ यस्ता व्यक्तिको हृदय सदा प्रेमले परिपूर्ण भएको हुन्छ। प्रेममा चुर्लुम्मा डुबेको मानिसलाई प्रत्येक वस्तु जीवन्त प्रकम्पित भएको लाग्दछ। प्रेमको शक्ति अपार छ। प्रेमको प्रभाव विभिन्न व्यक्तिहरूमा विभिन्न प्रकारले प्रकट हुन्छन्। महान भक्तहरू जस्तै गोपिकाहरूले श्रीकृष्णलाई आफ्नो जीवनको प्राण सम्झेर तिनको पूजा गरे। तपाईँ हाम्रो सबै थोक हुनुहुन्छ भनी घोषणा गरे।

श्रोता, कृष्णको जीवनको सर्वोत्कृष्ट सन्देश प्रेम तत्व अथवा प्रेमको सिद्धान्तको अद्वितीयता हो। यो सन्देश सारा संसारलाई चाहिन्छ। कृष्ण प्रेम स्वरूप हुनुहुन्छ। यो प्रेमलाई प्रेमद्वारा मात्र बुझ्न सकिन्छ। यो प्रेम हीरा जस्तै दे दिव्यमान उज्यालो अनि अभाज्य हुने गर्दछ। यो असाध्य मूल्यवान हुन्छ। यदि हामी ईश्वरको प्रेम चाहन्छौँ भने हाम्रो ईश्वरप्रति प्रेम पनि त्यत्तिकै दृढ हुनु पर्दछ। हामीले हीरालाई हीराद्वारा मात्र काट्न सक्छौँ। यदि हाम्रोमा प्रेममा केही गल्ती छ भने प्रेमद्वारा नै यसलाई हटाउन सक्नु पर्दछ। श्रोता, अन्तमा हामी भन्न सक्छौँ, प्रेमले प्रेम जन्माउँछ, ईर्ष्याले ईर्ष्यालाई जन्माउँछ, क्रोधले क्रोधलाई जन्माउँछ। यसै कारण यदि हामी प्रेमलाई फैलाउन चाहन्छौँ भने घृणा ईर्ष्या र क्रोधको त्याग गर्न सक्नु पर्दछ। किनभने वास्तवमा प्रेमको त्यो खास स्वरूप कृष्णलाई प्राप्त गर्न एउटै मात्र उपाय छ, त्यो हो ईश्वरीय।

तिन्जेल प्रस्तुत थियो आध्यात्मिक कार्यक्रम अर्चना। आजको अर्चना कार्यक्रममा श्रोताले सुन्नुभयो प्रेमको शक्ति अन्तहीन हुन्छ भन्ने विषयमा एक चिन्तन। हवस् त श्रोता, आजको लागि पनि यस आध्यात्मिक प्रस्तुतिको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै प्रस्तुतिहरूलाई लिएर आउने नै छौँ। तितिन्जेललाई प्रस्तुत मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद रहोस् भन्ने कामना ईश्वर अघि राख्दै बिदा चाहन्छौँ। हवस् त।

केन्द्रक समाचारपछि अब श्रोताहरूलाई स्वागत छ हाम्रो यस प्रसारणमा र श्रोतागण सुप्रभात कार्यक्रममा अब सुन्नुहोस् केही जानकारी अनि केही गीत सङ्गीत। जानकारीमा आजको अङ्कमा रहेको छ सुपारीको खेतीबारे। हाम्रा कृषक श्रोताहरूको निम्ति सुपारीको खेतीको लागि गरम ओसिलो हावापानी उपयुक्त हुन्छ, तर धेरै सुक्खा ठाउँ यसको खेतीको निम्ति राम्रो मानिँदैन। समुद्र सतहदेखि 1200 मिटरसम्मको उचाइमा सुपारीको व्यावसायिक खेती सफलतापूर्वक गर्न सकिन्छ। यस अतिरिक्त नदी छेउछाउको ठाउँमा पनि गरम ओसिलो हावापानी पाइने हुँदा सुपारीको खेती राम्रो हुन्छ। तापक्रमको हिसाबले 15-38 डिग्री सेल्सियससम्म यसको खेती राम्रो हुन्छ। सुपारीको खेतीको निम्ति रातो दोमट माटो, मरिलो माटो अनि पानी नजम्ने माटो असल हुन्छ। सुपारीको खेतीको निम्ति जमिनको तयारी गर्दा बोटदेखि बोट र लाइनदेखि लाइनको दूरी 3 मिटर राखेर चिन्ह लगाउनु पर्ने हुन्छ। त्यसपछि ती ठाउँहरूमा 1x1x1 को आकारमा खाल्डो खनी 20-50 केजी गोबर मल, कम्पोस्ट मल अनि एनपीके सार खडलमा राखी बिरुवा रोप्नभन्दा 10-15 दिन अगाडि तयार गरिनुपर्दछ। स्वस्थ र गुणस्तरीय बिरुवाको छनौट गरेर तयारी पारेको खाल्डोमा 1 फिटसम्मको माटो हटाई बिरुवा रोपिनुपर्छ। त्यसपछि चारैतिरबाट हल्का थिचेर पानी हाल्नुपर्दछ। यसरी बिरुवा रोप्दा बेलुकातिर रोपिएमा असल हुन्छ। सुपारीलाई चाहिँदो मात्रामा सिँचाइको पनि आवश्यकता पर्दछ, अन्यथा सुखामा लागेमा फलहरू झर्ने डर हुन्छ। तर पानी जम्ने गरी चाहिँ सिँचाइ गर्न हुँदैन, कारण पानी जमिएमा जरा कुहुने रोग लाग्दछ। मझौला अग्लाई भएका बोटहरूले धेरै सुपारी फलाउँदछ। यदि फसल राम्रो भएमा प्रति हेक्टर 20-25 टनसम्म सुपारी फल्ने गर्दछ।

आफ्नो खेतीपातीबारे सल्लाह अन्तर्गत जो जानकारी पछि सोता पनि अब आउनु सुनौँ आधुनिक गीत एकै गायिका अरुण लामाको स्वरमा र पहिलो गीत रहेको छ शब्द गोपाल यञ्जनको अनि पहिलो गीतमा रहेको छ शब्द लक्ष्मी प्रसाद देवकोटाको अनि सङ्गीत रहेको छ यस गीतमा गोपाल यञ्जनको स्वर गायिका अरुणा लामाको।

तथागण अब सुन्नुहोस् विविध स्वरमा केही हिन्दी भजन। तपथममा सुन्नुहोस् गायिका लता मङ्गेशकरको स्वरमा यो पहिलो भजन, जसमा रहेको छ शब्द सुरदासको अनि सङ्गीत हृदयनाथ मङ्गेशकरको।

0: भारत ट्याक्सीको शुरूआत गर्नुहुनेछ। कार्यक्रममा सहकारी क्षेत्रका वरिष्ठ अधिकारीहरू, विभिन्न संस्थाका प्रतिनिधिहरू र भारत ट्याक्सीसँग सम्बन्धित 4,000 भन्दा बढी सारथीहरू उपस्थित हुनेछन्। भारत ट्याक्सी सहकारी सिद्धान्तहरूमा आधारित डिजिटल गतिशीलता प्लेटफर्म हो र सारथीले नै मालिकको अवधारणालाई मूर्त रूप दिँदछ। यस मोडल अन्तर्गत ट्याक्सी चालकहरू सेवा प्रदायक मात्र नभएर साझेदार र मालिक पनि हुनेछन्। यसले चालकहरूलाई आर्थिक रूपमा सशक्त बनाउनेछ र उनीहरूलाई सामाजिक सुरक्षा प्रदान गर्नेछ। भारत ट्याक्सी अहमदाबाद, सुरत, द्वारका, वडोदरा, राजकोट, सोमनाथ, वलसाड, आनन्द, जामनगर, भावनगर, नडियाड, जुनागढ, मेहसाणा र अमरेली जिल्लाहरूमा शुरू हुनेछ।
1: अमूल, इफ्को और नाबार्ड जैसी 8 प्रमुख सहकारी संस्थाओं के सहयोग से सहकार टैक्सी कोऑपरेटिव लिमिटेड द्वारा विकसित भारत टैक्सी जीरो कमीशन मॉडल पर काम करती है, ताकि कमाई का अधिकतम हिस्सा सीधे चालकों को मिल सके। पिछले साल दिसंबर में इसकी प्रारंभिक शुरुआत के बाद से अकेले गुजरात में 1.5 लाख से अधिक चालक और 7 लाख से अधिक ग्राहक इस प्लेटफॉर्म से जुड़ चुके हैं, जहां हर दिन 3,500 से अधिक सफर पूरे किए जा रहे हैं। यह सेवा गुजरात के अहमदाबाद, सूरत और वडोदरा सहित 14 प्रमुख शहरों में आज से शुरू की जाएगी। अगले एक महीने में पूरे राज्य में इसका विस्तार करने का लक्ष्य रखा गया है। अपर्णा खोंड, आकाशवाणी समाचार, अहमदाबाद।
0: केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र ब्रिटेन बीचको सम्बन्ध व्यापक आर्थिक र व्यापार सम्झौतासँगै महत्वपूर्ण उपलब्धितर्फ अघि बढ़िरहेको बताउनु भएको छ। हिज लण्डनमा एक व्यापार सत्रलाई सम्बोधन गर्नुहुँदै वहाँले विभिन्न क्षेत्रका उद्योग प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नु अत्यन्तै उत्साहजनक भएको बताउनुभयो। श्री गोयलले भन्नुभयो, भविष्यमा दुई देशहरू बीच सहयोग र विकासको लागि अपार सम्भावना रहेको साझा विश्वासबाट सबै प्रेरित छन्। वहाँले भारतीय र ब्रिटेनका उद्योगहरूलाई पारस्परिक सहयोगलाई अझ बलियो बनाउन, नवीनतालाई गति दिन र साझा समृद्धिको लागि थप महत्वाकांक्षी लगानी गर्न आह्वान गर्नुभयो। विदेश मन्त्री एस जयशंकरले हिज दिल्लीमा मिड करियर ट्रेनिङ प्रोग्राम 2 भाग लिने भारतीय विदेश सेवाका 2010 ब्याचका अधिकारीहरूसँग भेट गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै डाक्टर जयशंकरले विकसित भारतको लागि विदेश नीति निर्माणको महत्वमा जोड़ दिनुभयो। वहाँले भन्नुभयो, भारतीय विदेश सेवाका अधिकारीहरूले सेवामा ठूलो जिम्मेवारी लिँदा उनीहरूको अनुभव, क्षमता र निर्णय अझ महत्वपूर्ण हुँदछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि भारतले अपरेशन अमिस्ताद शुरू गरेको छ। अपरेशन अमिस्ताद भेनेजुएलाका जनतासँग एकीबद्धता व्यक्त गर्न मानवीय सहायता र विपद राहत अभियान हो। विदेश मन्त्रालयले हिज भारतीय वायुसेनाको 2 विमानले राहत सामग्री र 41 सदस्यीय उद्धार टोली पुर्याएको बताएको छ। राहत सामग्रीमा चिकित्सा कर्मचारी, भारतीय सेनाको फिल्ड अस्पताल युनिट, चिकित्सा उपकरण, औषधि र अन्य आवश्यक सामग्रीहरू समावेश छन्। 40 सदस्यीय उद्धार टोलीमा चिकित्सा पेशेवरहरू र अनुभवी उद्धार कर्मचारीहरू समावेश छन्। विदेश मन्त्रालयले संकटको यस घड़ीमा भारत भेनेजुएला सरकार र जनतासँग एकीबद्धतामा उभिएको बताएको छ। भारतले भूकम्पमा मारिएकाहरू अनि उनीहरूको परिवारप्रति समवेदना व्यक्त गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 920 पुगेको छ। यस प्रकोपमा लगभग 3,000 मानिसहरू घाइते भएका छन्। भग्नावशेषमा पुरिएका मानिसहरूलाई निकाल्ने काम तीव्र गतिमा भइरहेको छ। कराकस र तटीय शहर ला गुएरामा भग्नावशेष मुनि रहेका मानिसहरूबाट सहायताको लागि पुकार सुनिएको थियो। भेनेजुएलामा 7.2 र 7.5 म्याग्निट्युडको भूकम्पले ठूलो क्षति पुर्याएको छ। अन्तरिम राष्ट्रपति डेल्सी रेड्रिग्सले आपतकालको घोषणा गर्नुभयो। धेरै देशहरूले सबै सम्भव सहयोगको आश्वासन दिएका छन्। राष्ट्रपति रोड्रिग्सले भारतको एकीबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुहुँदै संकटको यस घड़ीमा यसलाई महत्वपूर्ण सहयोग भन्नुभएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आईआईटी बम्बे र स्टेट युनिभर्सिटी अफ न्यूयोर्क ओल्ड वेस्टबरी बीच लेटर अफ इन्टेन्टको आदान प्रदानको स्वागत गर्नुभयो। यो साझेदारीले इन्जिनियरिङ, उदयमान प्रविधिहरू र अनुसन्धानमा सहकार्यलाई प्रवर्धन गर्नेछ। सामाजिक सञ्जाल पोस्टमा श्री प्रधानले राष्ट्रिय शिक्षा नीति 2020 भारतीय उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणमा विशेष जोड़ दिएको र देशका प्रमुख शैक्षिक संस्थानहरू र विश्वभरिका

अग्रणी विश्वविद्यालयहरू बीच अर्थपूर्ण साझेदारीलाई प्रोत्साहन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, यस्ता सहकार्यले अनुसन्धानको संस्कृतिलाई बढावा दिनेछ र विद्यार्थी र अनुसन्धानकर्ताहरूका लागि नयाँ अवसरहरू खोल्नेछ। यसले विश्वव्यापी रूपमा भारतको बौद्धिक क्षमता र ज्ञानको आधार बढाउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलम्बियाको राष्ट्रपति चुनावमा विजय हासिल गरेकोमा अबेलार्डो डेला एस्प्रियलालाई बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएको सन्देशमा प्रधानमन्त्रीले भन्नुभयो, भारतले कोलम्बियासँगको घनिष्ठ मित्रतालाई गहिरो महत्व दिँदछ, जुन विभिन्न क्षेत्रमा निरन्तर बलियो हुँदै गइरहेको छ। प्रकृति की बात आकाशवाणी के साथ श्रृंखला अन्तर्गत आज छत्तीसगढ़को गार्बेज क्याफेमा छलफल प्रस्तुत गरिनेछ। अम्बिकापुर नगर निगमद्वारा संचालित यो क्याफेले प्लास्टिकको फोहोरको बदलामा खाना प्रदान गर्दछ। कार्यक्रममा गार्बेज क्याफेका इन्चार्ज रितेश सैनीसँगको कुराकानी प्रस्तुत गरिनेछ। कार्यक्रम आज साँझ 5:10 आकाशवाणी गोल्डमा सुन्न सकिनेछ। यो न्यूज अन एआईआर र न्यूज अन एआईआर अफिसियल युट्युब च्यानलमा पनि उपलब्ध रहनेछ। यो कार्यक्रम भोलि बिहान 9:10 पुनः प्रसारण हुनेछ। फिफा विश्वकपमा फ्रान्सले अमेरिकाको म्यासाचुसेट्समा नर्वेलाई 4-1 पराजित गर्यो भने टोरन्टोमा सेनेगलले इराकलाई 5-0 पराजित गर्यो। यो प्रभावशाली जीतहरूसँगै फ्रान्सले समूह 1 शीर्ष स्थान सुरक्षित गरेको छ। फ्रान्सका लागि ओस्मान डेम्बेले पहिलो हाफमा ह्याट्रिक गरे, जसले टोलीलाई 3-1 अग्रता दिलायो। उनले 7, 20 र 32 मिनटमा गोल गरे भने डेसिरे डुएले अन्तिम चरणमा 4 गोल थपे। थेलोनियस आसगार्डले नर्वेका लागि 1 गोल गरे। नर्वेपछि 6 अङ्कका साथ अन्तिम 32 पुगेको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि यहाँले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि सोमबारसम्म सेसेल्सको भ्रमणमा रहनुहुनेछ। गृहमन्त्री अमित शाहले आज गुजरातमा देशको पहिलो सहकारीमा आधारित ट्याक्सी सेवा भारत ट्याक्सीको शुरूआत गर्नुहुनेछ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र ब्रिटेन बीचको सम्बन्ध व्यापक आर्थिक र व्यापार सम्झौतासँगै महत्वपूर्ण उपलब्धितर्फ अघि बढ़िरहेको बताउनु भएको छ। अनि फिफा विश्वकपमा फ्रान्सले नर्वेलाई 4-1 अनि सेनेगलले इराकलाई 5-0 पराजित गरेको छ। इसका साथै आकाशवाणी बाट अहिलेलाई समाचार पूरा भयो।

समाचारपछि पुनः स्वागत छ श्रोताहरूले हाम्रो यस प्रसारणमा। त श्रोताबिन, अबको समय हो सङ्गीत प्रवाहको। गीत सङ्गीतले मानव मन, मुटु र भावनालाई झङ्कृत गर्ने गर्दछ, नवजीवन थप्ने गर्दछ। अनि यो गीत सङ्गीतले नै मानव मनलाई कल्पनाको संसारमा सञ्चालन पनि गर्ने गर्दछ। तनुस, आजको सङ्गीत प्रवाहको अङ्गमा पनि यहाँलाई हार्दिक स्वागत छ र सुनौ केही सुमधुर गीत सङ्गीत। प्रथममा सुन्नुहोस् गायक थुप्देन भुटियाको स्वरलाई, जसमा रहेको छ शब्द कमल रेग्मीको, सङ्गीत दीप वाइबाको।

0: यो अन्तिम गीतपछि अब सुन्नुहोस् समसामयिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक अजित विश्व, विषय छ स्टिल राष्ट्र निर्माणको रीड हो, आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। स्टिल तथा भारी उद्योग मन्त्री एचडी कुमार स्वामीले 24 जुन 2026 भन्नुभयो, डिजिटलाइजेसन अब भारतको स्टिल उद्योगको लागि दीर्घकालीन दिगोपनको प्रमुख स्तम्भ बाहेक विकल्प होइन। उहाँले विश्वव्यापी रूपमा प्रतिस्पर्धी रहन यस क्षेत्रले नयाँ प्रविधिहरू अप्नाउनु पर्ने कुरामा जोड दिनुभयो। नयाँ दिल्लीको विज्ञान भवनमा स्टिल क्षेत्रमा डिजिटलाइजेसन सम्बन्धी चिन्तन शिविर 2026 सम्बोधन गर्दै श्री कुमार स्वामीले भन्नुभयो, स्टिल उद्योगको भविष्य केवल उत्पादन क्षमताले मात्र निर्माण गरिने छैन, तर एक बुद्धि र डेटा सञ्चालित उत्पादन इको सिस्टम सिर्जना गर्ने क्षमताले निर्धारण गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको 2047 सम्ममा विकसित भारतको दृष्टिकोणलाई उल्लेख गर्दै केन्द्रीय मन्त्रीले स्टिल क्षेत्रलाई भारतको आर्थिक रूपान्तरणको प्रमुख स्तम्भको रूपमा वर्णन गर्नुभयो, जसले पूर्वाधार विकास, निर्माण, नवीकरणीय ऊर्जा, शहरीकरण, यातायात र रक्षा उत्पादनलाई अगाडि बढाउँछ। चिन्तन शिविरमा भारत सरकारका विभिन्न मन्त्रालयद्वारा आयोजित उच्च स्तरीय बहुदिने विचार मन्थन सम्मेलन वा कार्यशाला हो। यसको प्राथमिक उद्देश्य सरकारी अधिकारीहरू, विशेष विज्ञहरू र राज्य प्रतिनिधिहरूलाई नीतिहरूको समीक्षा गर्न, कार्यान्वयनमा सुधार गर्न र भविष्यको लागि व्यवहारिक रोडम्याप विकास गर्न एकसाथ ल्याउनु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले सहकारी संघीयतालाई प्रवर्धन गर्न र राज्य नीतिहरूलाई राष्ट्रिय लक्ष्यहरूसँग मिलाउन नियमित रूपमा चिन्तन शिविरहरूलाई सम्बोधन गर्नुहुन्छ। उहाँको सम्बोधनहरू मुख्यतया आन्तरिक सुरक्षा, खेलकुद विकास र कुशल शासनमा केन्द्रित छन्। प्रधानमन्त्रीले राज्यहरूलाई मौन सोच त्याग्न, स्रोतहरू बाँड्न र सीमापार र साइबर खतराहरूसँग लड्न सहकार्य गर्न आग्रह गर्नुभएको छ। उहाँले प्रविधिमा आधारित पुलिसको वकालत गर्नुभएको छ र पुलिस बलको आधुनिकीकरणमा जोड दिनुभएको छ। उहाँले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र लागु पदार्थको तस्करी जस्ता नयाँ प्रकारका अपराधहरूसँग लड्न फौजदारी न्याय प्रणालीमा सूचना प्रविधिको निर्बाध एकीकरणको लागि पनि आह्वान गर्नुभएको छ। चिन्तन शिविरहरूले सरकारी विभागहरू बीच समन्वय, दक्षता र सुशासनलाई प्रवर्धन गर्ने लक्ष्य राखेका छन्। स्टिल तथा भारी उद्योग मन्त्रीले भन्नुभयो, स्टिल राष्ट्रको उत्पादन क्षेत्रको मेरुदण्ड हो। उहाँले धेरै विकसित अर्थतन्त्रहरूमा स्टिलको माग घट्दै गए पनि भारत 2018 विश्वको दोस्रो ठूलो स्टिल उत्पादक देश बनेको छ। क्षेत्रको बलियो वृद्धि दरलाई प्रकाश पार्दै मन्त्रीले भन्नुभयो, आर्थिक वर्ष 2021-22 कच्चा स्टिल उत्पादन लगभग वार्षिक दरले लगभग 8% बढेको छ, जबकि समाप्त स्टिलको खपत वार्षिक रूपमा लगभग 13% बढेको छ, जसले बलियो घरेलु माग र द्रुत औद्योगिकरणलाई प्रतिबिम्बित गर्दछ। श्री कुमार स्वामीले भारतको स्टिल उत्पादन क्षमता 2030 सम्ममा 300 मिलियन टन र 2035 सम्ममा 40 करोड टन पुर्याउने सरकारको दीर्घकालीन लक्ष्य दोहोऱ्याउनु भयो। यद्यपि उहाँले चेतावनी दिनुभयो, यी लक्ष्यहरू प्राप्त गर्न उद्योगले कच्चा पदार्थ सुरक्षा, सञ्चालन दक्षता, डिकार्बोनाइजेसन, आधुनिकीकरण र निर्यात प्रतिस्पर्धात्मकतासँग सम्बन्धित चुनौतीहरूलाई एकै साथ सम्बोधन गर्नुपर्छ। प्रविधिको रूपान्तरणकारी सम्भावनालाई जोड दिँदै मन्त्रीले कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, औद्योगिक इन्टरनेट अफ थिङ्स, डिजिटल जुम्लिया, रोबोटिक्स र उन्नत डेटा विश्लेषणले व्यापी रूपमा स्टिल निर्माणलाई रूपान्तरण गरिरहेको र भारतमा ठूलो मात्रामा अप्नाउनु पर्ने बताउनुभयो। स्टिल तथा भारी उद्योग मन्त्रीले डिजिटलाइजेसन र स्वचालनले उत्पादकत्वमा उल्लेखनीय सुधार गर्न, ऊर्जा खपतलाई अनुकूलन गर्न, सञ्चालन लागत घटाउन र उपकरण विफलताहरू हुनुभन्दा पहिले नै पत्ता लगाउन सक्ने, भविष्यवाणी गर्ने, मर्मत प्रणालीहरू लागू गर्न सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, यस्ता उपायहरूले अनियोजित डाउन टाइम घटाउने, मानव त्रुटि घटाउने र कार्यस्थल सुरक्षा सुधार गर्ने

भारतीय हिन्दी सेना सङ्गीतको स्वर्णकालमा सुमन कल्याणपुर मात्रै एकजना यस्ती प्रतिभा सम्पन्न पार्श्व गायिका थिइन्, जसका स्वर शैली अमर गायिका लता मङ्गेशकरसँग लगभग 100% नै तकनिकी र नैसर्गिक यी दुई रूपमा अति सूक्ष्म सीमाभित्रसम्मै समान रूपमा यति विघ्न मेल खाँदथ्यो कि जसलाई सुनेर मानिसहरूलाई त यस्तो नै लाग्दथ्यो कि हो न हो यो गीत लता मङ्गेशकरले नै गाइरहेकी छिन्। रेडियोमा गीत बस्नसाथ श्रोताहरू भ्रमित भइजाँदथे। तिन्ताकका नामी रेडियो प्रसारण केन्द्र श्रीलङ्का ब्रोडकास्टिङ कर्पोरेसनका विदेश विभागका उद्घोषकसम्मले पनि कोही कोही बेला गायिकाको नाम लिन पर्दा सुमन कल्याणपुरको बदलीमा लता मङ्गेशकर भनी पठाउँदथे भने मामला यहाँसम्म बढेर जाँदथ्यो कि कैयन सङ्गीत प्रेमीहरूले त झन् वर्षौँ वर्षसम्मै पनि यी दुई जादुमय स्वरलहरीमाझ कुनै खास अन्तर नै भेटाउन सक्दैनन्थे। यस्तोमा रङ बिरङको संसारको आजको अङ्कमा हामी केन्द्रित रहने भएका छौँ यिनै चमत्कारी पार्श्व गायिका सुमन कल्याणपुरकै वरिपरि। कार्यक्रमबाट सबै श्रोता समूहमा सहित्री म वीरेनको न्यानो स्वागत अभिवादन।

ब्रिटिशकालीन भारतको ढाका प्रान्तमा सन् 1937 को 28 जनवरीमा जन्मिएकी सुमन कल्याणपुरको प्रारम्भिक नाम सुमन हेमाडी थियो। सुमनका पिता शङ्कर राव हेमाडी कर्नाटक मेङ्गलोरका एक सारस्वत ब्राह्मण परिवारबाट थिए र उनले सेन्ट्रल ब्याङ्क अफ इन्डियामा एउटा शीर्ष पदमा रहेर कार्य गरे अनि धेरै लामो समयसम्म ढाकामा नै तैनात रहे। मातापिताका 6 सन्तानहरूमध्ये सुमन सबैभन्दा ठुली थिइन्। 1943मा उनीहरू सपरिवार मुम्बई आए, जहाँ सुमनले आफ्नो सङ्गीतको प्रशिक्षण प्राप्त गरिन्। यसबाहेक उनले प्रतिष्ठित सर जे जे स्कुल अफ आर्ट्सबाट चित्रकला पनि सिकेकी हुन्। यसको साथै सुमनले पुणेको प्रभात फिल्म्सका सङ्गीत निर्देशक पण्डित केशव राव भोलेबाट शास्त्रीय गायन पनि सिक्न थालिन्। त्यसपछि सन् 1958मा उनले मुम्बईका एक व्यवसायी रामानन्द कल्याणपुरसँग विवाह गरिन् अनि यस प्रकार सुमन हेमाडी अब बन्न पुगिन् सुमन कल्याणपुर। आफ्नो फिल्मी करियरको थाल्नीको बारेमा सुमनले यसो भनेकी थिइन्, त्यो बेला हाम्रो घरमा सबैको नै कला अनि सङ्गीतप्रति झुकाउ त थियो, तर सार्वजनिक प्रदर्शनहरूको निम्ति चाहिँ सख्त मनाइ थियो। तापनि मैले 1952मा अल इन्डिया रेडियोले दिएको गीत गाउने प्रस्तावले चाहिँ ठुक्राउन सकिनँ, अथ यो मेरो पहिलो सार्वजनिक प्रदर्शन थियो। त्यसपछि त मलाई वर्ष 1953मा बनिएको मराठी चलचित्र सुक्राची चाँदनीमा पार्श्व गायन गर्ने अवसर प्राप्त भयो। मेरा ती गीतहरूबाट प्रभावित बनेर एक दिन शेख मुख्तारले आफ्नो हिन्दी चलचित्र मङ्गुमा पनि मलाई गीत गाउने अफर दिए अनि यस प्रकार सन् 1954मा रिलिज हुन पुगेको चलचित्र मङ्गुबाट मैले हिन्दी सिनेमामा प्रवेश गरेँ, जसमा मैले गाएकी लोरी गीतको बोल थियो, कोही पुकारे धेरै से तुझको।

यसको साथै अमर पार्श्व गायिका सुमन कल्याणपुरमाथि आधारित आजको रङ बिरङको संसार यही समाप्त हुँदछ। प्रस्तुत लेखनाथ राईसँगै सायद म बिरेनलाई पनि अब दिनुहोस् बिदा। नमस्ते।

लोकगायिका श्वेता सिंह लोहारको स्वरमा यो लोक भएपछि सदागण अब आउनुहोस् अघिल्लो कार्यक्रममा हामी आइरहेका छौँ जसको नाम हो योजना अनि साथमा केही सुमधुर हिन्दी फिल्म सङ्गीतको अनि आजको योजनामा रहेको छ राष्ट्रिय ग्राम स्वराज अभियानबारे केही जानकारी तर जानकारीभन्दा पहिला सुन्नुहोस् एउटा सुमधुर फिल्म सङ्गीत जो रहेको छ चलचित्र त्रिशुलबाट लता मङ्गेशकर अनि नितिन मुकेशको स्वरमा गीतमा बोल रहेको छ साहिर लुधियानीको अनि धुन खैयामको

प्रशासनिक दक्षता बढाउनु अनि त्यसलाई सुशासन र सतत विकासको केन्द्रको रूपमा विकसित गर्नुरहेको छ। यस योजना अन्तर्गत यी लक्ष्यहरूलाई प्राथमिकता दिने गरिन्छ। पञ्चायती राज संस्थानहरूको निर्वाचित प्रतिनिधिहरू र कर्मचारीहरूलाई राम्रो शासन र नेतृत्वको निम्ति प्रशिक्षित गर्नु, गाउँहरूलाई गरिबी मुक्त, स्वस्थ, बाल हितैषी, स्वच्छ, हरित अनि आत्मनिर्भर बनाउनु, प्रशासनिक दक्षता अनि पारदर्शिताको निम्ति ई गभर्नेन्स र आधुनिक तकनिकलाई बढाउनु, योजनाको संरचना अनि वित्त पोषण अन्तर्गत नोडल मन्त्रालय पर्दछ जो पञ्चायती राज मन्त्रालय भारत सरकार अन्तर्गत रहेको छ। वित्तीय अनुपात जसलाई केन्द्रीय प्रायोजित योजनाको रूपमा चलाइने गरिन्छ, यसमा केन्द्र अनि राज्यहरू बीच निधि या फन्डिङको अनुपात सामान्य राज्यहरूको निम्ति 60-40 रहेको छ। पूर्वोत्तर पहाडी राज्यहरू अनि जम्मू कश्मीरको निम्ति यसको अनुपात 90-10 रहेको छ। रहेको थियो आजको योजनाबारे जानकारी, जसमा रहेको थियो जानकारी राष्ट्रिय ग्राम स्वराज अभियान अर्थात् आरजिएसए बारे। त्यसो भए पनि यो जानकारी पछि आउनुहोस् अबसम्म कार्यक्रमको अग्रसर मधुर फिल्म सङ्गीत फिल्म राम तेरी गङ्गा मैलीबाट लता मङ्गेशकर अनि सुरेश वाडेकरको युगल स्वरमा, गीत सङ्गीत रविन्द्र जैनको शेष गीतमा।

0: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि सोमबारसम्म सेसेल्सको भ्रमणमा रहनुहुनेछ। वहाँ सेसेल्सको राष्ट्र दिवसको अवसरमा स्वर्ण जयन्ती समारोहमा आमन्त्रित अतिथि रहनेछन्। गृहमन्त्री अमित शाहले आज गुजरातमा देशको पहिलो सहकारीमा आधारित ट्याक्सी सेवा भारत ट्याक्सीको शुरूआत गर्नुहुनेछ। जम्मू कश्मीर पुलिसले अमरनाथ यात्राको सुरक्षा व्यवस्थालाई सुदृढ पार्न टेक्नोलोजीमा आधारित निगरानी प्रणाली प्रोजेक्ट हक आई शुरू गरेको छ, जस अन्तर्गत 24 घण्टा यात्रा मार्गको निगरानी गरिनेछ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले जुन 28 र 29 नयाँ दिल्लीमा राष्ट्रिय ग्रामीण विकास सम्मेलन 2026 अध्यक्षता गर्नुहुनेछ। दुई दिने सम्मेलनमा सबै राज्यहरू र केन्द्रशासित प्रदेशहरूका ग्रामीण विकास मन्त्रीहरू, वरिष्ठ सहकारी अधिकारीहरू अनि विशेषज्ञहरू सहभागी हुनेछन्। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: प्रमुख समाचारपछि अब सुन्नुहोस् केही गजल जगजित सिंह अनि चित्रा सिंहका युवल स्वरमा। त प्रथममा सुन्नुहोस् गजल। पहिलो गजल गायक जगजित सिंहको आवाजमा यहाँनिर

0: আবু বাকের প্রথম কোয়ার্টারে পেনাল্টি কর্নার থেকে গোল করে দলকে এগিয়ে দেন। এরপর বাকি খেলায় ভারত 7টি গোল করে। আগামীকাল ভারত ইংল্যান্ডের মোকাবিলা করবে। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। প্রধানমন্ত্রী নরেন্দ্র মোদী সেসেলসে জাতীয় দিবসের সুবর্ণ জয়ন্তী উদযাপনে সম্মানীয় অতিথি হিসেবে যোগ দিতে আজ সকালে 3 দিনের সফরে রওনা হচ্ছেন। ভেনেজুয়েলায় ভয়াবহ ভূমিকম্পে বিপর্যস্ততে পাশে দাঁড়াতে ভারত অপারেশন আমিস্টাড শুরু করেছে। টি টোয়েন্টি সিরিজের প্রথম ম্যাচে বিশ্ব চ্যাম্পিয়ন ভারতকে 34 রানে হারিয়ে দিয়েছে আয়ারল্যান্ড। খবর শেষ হলো, এরপর স্থানীয় সংবাদ সকাল 10:10।
1: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सपन सुब्बाबाट सुन्नुहोस्। पश्चिम बंगाल सरकारका पीडब्ल्यूडी तथा स्वास्थ्य अभियान्त्रिकी पीएचई मन्त्री डाक्टर अजय कुमार पोद्दारले हिज लगभग 7 करोड 23 लाख रुपियाँको लागतको अमृत 2.0 योजना अन्तर्गत कुल्टी विधानसभा क्षेत्रमा विभिन्न पानी आपूर्ति र पाइपलाइन विकास परियोजनाहरूको उद्घाटन गर्नुभयो। यस योजना अन्तर्गत कुल्टी कलेज, कुल्टी बालिका विद्यालय, रक्ता, केन्दुवा बजार, सुभाष पारा, बाराकर अस्पताल, जगत डिही, चलबलपुर फुनुरी, अगवान बागन, बिरिन दङ्गल, करिम दङ्गल, राची गाउँ लगायत धेरै क्षेत्रमा नयाँ पाइपलाइन बिछ्याउने काम सुरु भयो। बाराकर र रामनगरमा पुराना सिडब्ल्युआरहरूको मर्मत सम्भारको पनि उद्घाटन गरियो। यी परियोजनाहरूले यस क्षेत्रमा पिउने पानी आपूर्ति प्रणालीलाई बलियो बनाउनेछ र हजारौं नागरिकलाई सफा र नियमित पिउने पानी उपलब्ध गराउन मद्दत गर्नेछ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर अजय कुमार पोद्दारले भन्नुभयो, राज्य सरकार प्रत्येक नागरिकलाई गुणस्तरीय पिउने पानी उपलब्ध गराउन प्रतिबद्ध छ। उहाँले अमृत 2.0 योजना अन्तर्गत सञ्चालित यी परियोजनाहरूले क्षेत्रको विकास र जनहितमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। भाजपा विधायक तथा राज्य पर्यटन मन्त्री शंकर घोषले आशीघर पुलिस थानालाई क्षेत्रमा रहेको कथित माफिया शासन अन्त्य गर्न आग्रह गर्नुभएको छ। बजट सत्रपछि सिलगढी फर्किएका मन्त्री शंकर घोषले हिज डाबग्राम फुलबारी क्षेत्रको अवस्थाको निरीक्षण गर्नुभयो। भाजपा कार्यकर्ताहरूसँगै उहाँले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गर्नुभयो र स्थानीय समस्याहरूको बारेमा सोधपूछ गर्नुभयो। यस अवधिमा उहाँलाई बलपूर्वक असुली, गुण्डागर्दी र क्षेत्रमा जग्गा तथा बालुवा माफियाको बारेमा पनि धेरै गुनासो प्राप्त भएको थियो। स्थानीय बासिन्दाहरूले पुलिसको भूमिकामाथि पनि प्रश्न उठाएका थिए। त्यसपछि मन्त्री सिधै आशीघर पुलिस थाना पुग्नुभयो। उहाँले त्यहाँका पुलिस अधिकारीहरूसँग कुरा गर्नुहुँदै सबै गुनासोहरू समाधान गरिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, म फेरि यहाँ आउन नपरोस्, यदि मलाई आउनु पर्यो भने मलाई थाहा छैन के हुन्छ। मन्त्रीले यो पनि भन्नुभयो, यदि कसैलाई लाग्छ कि अघिल्लो सरकारको पालामा यस्तै कामहरू जारी रहने छन् भने अब त्यसो हुने छैन। उहाँले वर्तमान सरकार भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीतिमा रहेको स्पष्ट पार्नुभयो। खरसाङ नगरपालिकाको सञ्चालनको लागि खरसाङ महकुमा शासकलाई सहयोग गर्न भारतीय जनता पार्टीको तर्फबाट 3 जना सहयोगीहरूलाई प्रतिनिधिको रूपमा राखिएको छ। प्रतिनिधिहरू क्रमैले विनय प्रसाद, रामकृष्ण शर्मा र निशान्त सुनार भएको जानकारी भारतीय जनता पार्टी खरसाङका प्रतिनिधिहरूले आज एक पत्रकार सम्मेलन बोलाएर गराएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै भाजपाको तर्फबाट रामकृष्ण शर्माले खरसाङ नगरपालिकामा महकुमा शासकलाई सहयोग गर्न सांसद राजु विष्ट, विधायक सोनाम लामा र भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको निर्देशनमा 3 जना प्रतिनिधिहरू चयन गरिएको बताउनुभयो। श्री शर्माले 3 जना प्रतिनिधिहरूलाई लिएर हिज सम्पन्न भएको सभा को बारे जानकारी गराउनु भएको छ। यस सभामा खरसाङलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरिएको, साथै खरसाङको सरसफाई, पिउने पानी, हाउसिङ फर अल विषयमा कुराकानी भएको जानकारी रामकृष्ण शर्माले दिनुभयो। उहाँले हाउसिङ फर अल अन्तर्गत 2015 2025 के कस्तो भयो र किन फन्ड डाइभर्ट भयो अनि कसले गरेको थियो भन्ने विषयमा छानबिन भएर कार्यवाही हुनुपर्ने विषयमा पनि चर्चा गरिएको जानकारी गराउनु भएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन सभाका उपाध्यक्ष राजेश चौहानसित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट विद्रोही बनेका 4 जना सभासदहरूले आफ्नो पदबाट राजीनामा दिएका छन्। उपाध्यक्ष राजेश चौहानले जीटीएका मुख्य सचिव मार्फत राज्यका गृह तथा पहाडी मामिला मन्त्रालयमा आफूले आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराउनु भएको छ। यसरी नै मिरिक थर्बु दुप्टिन समष्टिका सभासद मिलेश राई, सुके माने भन्ज्याङ

0: समष्टिका सभासद उदय देवान अनि टुङ सेन्ट मेरिज समष्टिका सभासद नुरी शेर्पाले पनि आफ्नो पदबाट राजीनामा दिएका छन्। उनीहरूले राजीनामा दिएपछि जनाकांक्षालाई सिरोपर गर्दै केन्द्र अनि राज्य दुवैमा डबल इन्जनको सरकार रहेको कारण गोर्खा जातिले न्याय पाउने विश्वस्त रहेको भन्दै आफूहरूले आफ्नो पदबाट राजीनामा दिएको बताएका छन्। आकाशवाणी खरसाङबाट अहिलेलाई प्रादेशिक समाचार पूरा भयो।
1: प्रस्तुत छ रूपकको कार्यक्रम।
2: नमस्कार श्रोता, अब प्रस्तुत हुन गइरहेछ एक रूपक। शीर्षक छ मानव तस्करीको जालो भित्र समाज। लेखक हुनुहुन्छ संजय प्रधान। त सुन्नुहोस् रूपक, मानव तस्करीको जालो

0: भेडाका भेषमा आउनेछन्, तर भित्रपट्टि चाहिँ लुटाहा बासाहरू जस्ता हुन्छन्। मत्ती 7:15।
1: बाइबलको यो सुसमाचार अहिले दिनदिनै बढ्दै गएको मानव तस्करीका घटनाहरूका लागि धेरै नै महत्वपूर्ण छ। आज प्रत्येक समाजका भित्रभित्रका गलछेडीहरूमा मानव तस्करहरू भेडाको भेषमा डुल्दै ब्वासोले जस्तै गिजोल्न आउँदैछन्। आज मानव तस्करहरूले समाजको भित्री तहसम्म आफ्नो सञ्जाल फैलाएर घरभित्र नै पसिसकेको छ। यसलाई नियन्त्रणमा ल्याउन गाह्रो काम भएको छ।
0: पृष्ठभूमिमा मानव तस्करी। वर्तमान समाज जति बढी आधुनिकतावादतिर बढ्दैछ त्यति नै बढी साथमा मानव तस्करी र यौन व्यापार पनि बढ्दैछ। यस विषयमा कुरा गर्ने हो भने मानव तस्करी र यौन व्यापार अन्तहीन भएर अघि बढिरहेको छ। मानव तस्करी कहिलेदेखि सुरु भयो भन्ने हो भने उहिलेको दास प्रथादेखि नै सुरु भएको भनिन्छ। कतिका कुरा अनुसार एक जमानामा दास प्रथा चलाउने व्यापारीहरूले अफ्रिकीहरूमाथि कब्जा गरे अनि जहाजद्वारा एटलान्टिक महासागर पार गराएर उनीहरूलाई दास अर्थात् कमारो बनाउनको लागि अमेरिकामा लगेर बिक्री गरिन्थ्यो।
1: 1700 शताब्दीलाई कतिले मानव तस्करीको खास सुरुवात भनेर मान्छन्। कारण सो बेला साना साना बाल बालिकाहरूलाई मजदुरीका लागि तस्करी गरिन थालेको थियो। केटा भए मजदुरीको लागि राखिन्थ्यो अनि केटी हो भने यौन क्रियाकलापको लागि प्रयोग गरिन्थ्यो। कालान्तरमा यसैलाई नै व्यवसायको रूपमा चलाउन थालेपछि विश्वका विभिन्न शहरहरूका कुना काप्चाका गल्लीहरूमा वेश्यालय खोलियो। यसरी खोलिएपछि नै महिलाहरूको तस्करी गर्ने काममा दिनदिनै वृद्धि हुन थाल्यो। आर्थिक अवस्थाले कमजोर वर्गका महिलाहरूलाई प्रयोग गरिन थाल्यो। यसबाहेक कतिलाई अपहरण गरेर समेत वेश्यालयमा पुर्याउन थालियो। छोटो समयमा नै धेरै रुपियाँ कमाउने यो व्यवसाय विश्वमा नै फ्रस्टाएर गयो।
0: गएको केही वर्षदेखि यता दार्जिलिङ पहाडी भेग डुवर्स र सिक्किममा मानव तस्करीका घटनाहरू दिन प्रतिदिन बढ्दै आइरहेका छन्। यताका समाजको लागि यो मानव तस्करीका घटनाहरू ठूलो समस्या भएर कडा चुनौतीको रूपमा अघि आएको छ। यता दार्जिलिङमा मानव तस्करीका घटनाहरू बारेमा कुरा गर्ने हो भने सन् 1987 सालमा दार्जिलिङ पहाडी भेगको आन्दोलन चल्दै गरेको बेलामा भारत नेपालको सीमा क्षेत्र दार्जिलिङ जिल्ला अन्तर्गत पानी ट्याङ्कीबाट भएका घटनाहरू अघि आउँदछन्। सो बेला उता छिमेकी मुलुक नेपालका दुर्गम गाउँका केटीहरू एक महिनामा करिब 10 पानी ट्याङ्कीको बाटो भएर तस्करी भएको थियो।
1: यसभन्दा अघि पनि तस्करी भएका कुराहरू सुनिन्थ्यो, तर सञ्चार माध्यम

0: को कमी साथै अहिलेको जस्तो गैर सरकारी संस्थाहरू धेरै नभएका हुनाले प्रकाशमा आउँदैनथ्यो। नेपालका दुर्गम ठाउँका गरीब घरका साना साना बाल बालिकाहरूलाई विशेष गरी सर्कसको लागि लगिन्थ्यो। बालिकाहरू बढ्दै गएपछि उनीहरूमाथि यौन शोषण गरिन्थ्यो अनि यत्तिकै लागि पनि गरीब घरका केटीहरूलाई फसाउने सञ्जाल सुरु भयो। भारतका महानगरहरू दिल्ली, मुम्बई, पुणे, कोलकाता, उत्तर प्रदेश लगायत अन्य धेरै शहरहरूका वेश्यालयका कोठाहरू नेपाली महिलाहरूद्वारा सञ्चालित छन्।
1: नेपालमा मानव तस्करी विरुद्ध वृहत रूपमा काम गर्ने गैर सरकारी संस्था माइती नेपालको चेलीबेटी बेचबिखन रोकथाम तालिम पुस्तिकामा यसरी उजागर गरिएको छ। चेलीबेटी बेचबिखन नेपालको लागि नौलो समस्या होइन, यो समस्याले आफ्नो इतिहास नै बनाएको छ र एउटा लामो कालखण्ड पार गरिसकेको छ। तत्कालीन सामन्तवादले नियन्त्रित समाजमा एउटा कुप्रथाको पर्दाभित्र जन्मिएको समस्या अहिले नाफाको व्यापार बन्न पुगेको छ।
0: समस्याको पृष्ठभूमि खोज्दै जाने हो भने तत्कालीन राणा शासनकै अत्याचार र शोषणबाटै समस्याको विजारोपण भएको देखिन्छ। तत्कालीन राणा शासनको बेलामा सिन्धुपाल्चोक, नुवाकोट लगायत काठमाडौँ वरिपरिका जिल्ला वा गाउँहरूबाट सुन्दर कुमारी किशोरीहरूलाई दरबारमा ल्याएर रखौटीको रूपमा राख्ने गरिन्थ्यो। विक्रम सम्बत 2007 अर्थात् अङ्ग्रेजी साल 1950 जनक्रान्तिले राणा शासनको अन्त्य भएपछि धेरै राणा शासकहरू भारत प्रवासतिर लागे र साथमा रखौटी राखेका किशोरी केटीहरूलाई पनि लिएर गए। तर राणा शासकहरूको आलिशान मौज मस्तीको जिन्दगीलाई नेपालबाट सँगै लगेका रखौटीहरूले आकर्षित गर्न सकेनन् र उनीहरू बाहिरिनु पर्यो। अन्तत तिनै महिला सडकमा आएर वेश्यावृत्तिको धन्दा गर्न थाले। पछि तिनै महिलाहरूले कोठी सञ्चालन गरेर नेपालबाट महिलाहरूको बेचबिखन गर्न सुरु गरे।
1: उनै महिलाहरूले भारतका विभिन्न महानगरहरूमा वेश्यालय सञ्चालन गर्न थालेपछि सबैभन्दा अघि केटीहरूको आवश्यकता पर्न थाल्यो। केटीहरू बिना उनीहरूको धन्दा चल्न सक्दैन थियो। यसरी केटीहरूको आवश्यकता परेको हुनाले नेपालबाट केटीहरू तस्करी गर्ने काम सुरु भयो। गैर सरकारी संस्थाहरूको उदय
0: 2004 सिलगढीबाट कञ्चनजङ्घा उद्धार केन्द्रले उत्तर बङ्गाल साथै सिक्किम राज्यका लागि मानव तस्करी विरुद्ध बृहत अभियान चलाउँदै आएको छ। हालसम्ममा कञ्चनजङ्घा उद्धार केन्द्रले करिब 400 छोरी चेलीहरूलाई उद्धार गरिसकेको छ। यसमध्येमा कतिलाई मानव तस्करहरूको सञ्जालदेखि बाटैबाट अनि कतिलाई सोझै भारतका ठूला शहरहरूबाट जस्तै पुणेको बुधबारपेट, दिल्ली, मुम्बई, कोलकाताका वेश्यालयहरूबाट उद्धार गरिसकेको छ। यसबाहेक घरेलु कामदारको रूपमा विभिन्न किसिमले शोषित भएका केटीहरू कसैलाई राजस्थान, कसैलाई उत्तर प्रदेशको दुर्गम गाउँ, कसैलाई विदेशबाट उद्धार गरिसकेको छ।
1: मानव तस्करहरूको सञ्जालले उत्तर बङ्गाल लगायत सिक्किमलाई समेत लपेटिसकेको कुरो कसैलाई पनि थाहा थिएन। सिलगढीको एउटा सानो चिया पसलमा सामाजिक चेतना खोलिएका युवाहरू साँझको समयमा बसेर चिया पिउँदै थिए। समाजलाई के दिने र के गर्ने भन्ने विषयमा उनीहरूले बाटो खोज्दै थिए।
0: त्यही चिया पसलमा एक कुनामा बसेर एउटी महिला रुँदै थिइन्। ती युवाहरूले महिलालाई सोधे, किन रुनु भएको दिदी, के भयो? ती महिला थिइन् दार्जिलिङ पहाडकै फेद तराई क्षेत्रका एउटा चिया बगानका निवासी। रुँदै महिलाले भनिन्, मेरो 13 छोरी हराएको 2 भइसक्यो, तर आजसम्म कुनै पत्तो लागेको छैन। अचानक हिजो राति उसले मलाई फोन गरिन्। फोन गर्दा उसको निकै अत्तालिएको र डराएको आवाज थियो र ऊ निकै समस्यामा परेकी जस्तै थिइन्। अन्त्यमा मैले यति नै सुने, उसले भन्दै थिए,

0: मलाई यहाँबाट निकाल्नुस् म मर्छु। दुई वर्ष अघि हराएको छोरीले फोनमा एकै साहसमा यति नै भन्न सकेकी थिइन्। छोरीको यस्तो बिलौना सुनाउँदै आमाले ती युवाहरूलाई छोरी खोज्न सहयोग मागिन्।
1: ती आमाको बिलौना सुनेपछि ती युवाहरूले देखे समाजको अघि आएको ठुलो चुनौती, मानव तस्करीको सञ्जाल, जसले हजारौँ छोरीचेलीहरूलाई समाजको मूल स्रोतमा कहिले नफर्किने गरी ब्ल्याक होलमा पुर्याएको छ। ती युवाहरू पहिला आफू सङ्गठित भए अनि त्यसपछि ती नानीलाई खोज्ने अभियानमा 2004 सालको हिउँद महिनादेखि कञ्चनजङ्घा उद्धार केन्द्रको उदय भयो। कञ्चनजङ्घा उद्धार केन्द्रको पहिलो अभियानको रूपमा दुई वर्षसम्म लापता भएकी केटीलाई नयाँ दिल्लीको सेक्टर 5 उद्धार गरियो र उनीहरूको परिवारलाई जिम्मा लगाइयो।
0: सामाजिक हिंसा जस्तै बलात्कारका शिकार भएकाहरूका लागि पनि कञ्चनजङ्घा उद्धार केन्द्रले कानुनी सहयोग पुर्याउँदै आएको छ।
1: कञ्चनजङ्घा उद्धार केन्द्रपछि दार्जिलिङ पहाडमा कालेबुङको हिल सोसियल वेलफेयर अर्गनाइजेसनले पनि मानव तस्करी विरुद्ध अभियान सुरु गर्यो। हिल सोसियल वेलफेयर अर्गनाइजेसनले कतिजना चेलीहरूलाई उद्धार गर्न सफल भएको छ।
0: यसपछि दार्जिलिङको गैर सरकारी संस्था म्यानकाइन्ड इन एक्सन फर रुरल ग्रोथ अर्थात् मार्गले 2010 सालदेखि मानव तस्करी विरुद्ध दार्जिलिङ पहाडका क्षेत्रहरूमा जनचेतनाको अभियानलाई व्यापक रूपमा चलाउँदै आएको छ। के हो मानव तस्करी?
1: महिला तथा बाल बालिकाहरूलाई कुनै किसिमको प्रलोभन देखाएर वा अपहरण गरेर उनीहरूको इच्छा विरुद्ध यौन व्यापार गराउन र कामदारको रूपमा एउटा ठाउँदेखि अर्को ठाउँमा लगेर बिक्री गराउनु, कुनै बाल बालिकालाई पैसा तिरेर घर या होटल, पसल, ग्यारेज, कारखानामा कामदारको रूपमा राख्नुलाई नै मानव तस्करी भनिन्छ। मानव तस्करी आफन्तको साइनो गाँसेर हितैषी शुभचिन्तक बनेर धेरै रुपियाँ कमाउन सकिने ठुलो व्यापार हो।
0: मानव तस्करीलाई विश्वमा हतियार पछिको दोस्रो ठुलो भूमिगत अर्थतन्त्र मानिन्छ। हतियार र ड्रग्सका तस्करहरूलाई भने सबै कुराहरू लुकाएर लैजानु पर्ने हुनाले निकै जोखिम उठाउनु पर्छ। तर मानव तस्करहरूलाई भने ड्रग्स र हतियारका तस्करहरूलाई जस्तो विभिन्न नाकाहरूमा जोखिम उठाउन पर्दैन, कारण मान्छेलाई लुकाएर लान मिल्दैन। मानव तस्करीको सञ्जालमा फँसेका महिला बाल बालिकाहरू तस्करसित एउटा साइनो गाँसेर गएका हुन्छन्। मानव तस्करीका दलालहरूले कसैको मामा, भेना, काका, बडा, अङ्कल, दाजु, पति, भाउजू, दिदी, फुपू, काकी अनि यस्तै यस्तै साइनो गाँसेर साथमा लगेका हुन्छन्।
1: मानव तस्करीको सञ्जाल। मानव तस्करहरूले कसरी सञ्जाल फैलाउँछ? मानव तस्करहरूले समाजका प्रत्येक वर्गमा नै आफ्नो सञ्जाल फैलाउँदछन्। मानव तस्करहरूले आफ्नो धन्दाको लागि पहिला ठाउँको राम्ररी सर्वेक्षण गर्छन्। यसका दलालहरू आफ्नो सुविधाको लागि उपयुक्त ठाउँ रोज्छन्। राजनैतिक अस्थिरताले तनावग्रस्त, अर्थनीतिले कमजोर र बेरोजगार अनि शिक्षितहरू नभएको ठाउँमा नै मानव तस्करहरूले आफ्नो सञ्जाल फैलाउँदछन्।
0: मुख्य रूपले दिल्ली, मुम्बई, पुणे, कोलकाता जस्ता महानगरहरूमा राम्रो नोकरीको व्यवस्था गरिदिने झुटो प्रलोभन देखाइन्छ। नोकरीको लागि लगिएकाहरूलाई मूल केन्द्रमा पुगेपछि वेश्यालयमा बेचिएको हुन्छ। यसपछि जबरजस्ती यौन व्यापारमा लगाइन्छ। वेश्यालयका कोठा मालिकनीले केटी किनेपछि उसैको इच्छा अनुसार चल्नु पर्छ। यदि मालिकनीले भनेको नमानेको खण्डमा वेश्यालयकै गुण्डा लगाएर मानसिक साथै शारीरिक यातना दिइन्छ। यसका साथै बलात्कार गराइन्छ। यसरी उनीहरूलाई यौन व्यापारमा लगाइन्छ।

0: अर्को हुन्छ झुठो बिहे। यसमा पहिला सन् 1987 सालको छिमेकी मुलुक नेपालको घटनाबारे कुरा गर्न आवश्यक छ। सो बेला दार्जिलिङ जिल्ला सशस्त्र आन्दोलनले तनावपूर्ण परिवेशमा गुज्रिरहेको थियो। त्यति बेला नेपालका दुर्गम क्षेत्रहरूमा मानव तस्करीका घटनाहरू समाचार पत्रमा निकै प्रकाशित भइरहेको थियो। भारत नेपाल सीमा पानी ट्याङ्कीलाई मानव तस्करहरूले मुख्य जंक्सनको रूपमा प्रयोग गरिरहेका थिए।
1: नेपालका दुर्गम गाउँमा आर्थिक विपन्नताले गर्दा छोरीको बिहे गर्न नसकेका परिवारलाई मानव तस्करीका दलालहरूले आफ्नो सञ्जालमा लपेटिसकेको थियो। बिहेको सम्बन्ध गाँस्न करिब 5-7 जनाको ग्रुप आफूले ताकेको घरमा छोरी माग्न जान्थे। उनीहरूले केटी माग्न जाँदा सुनको गरगहनासँगै केही कोसिलीहरू पनि लिएर जान्थे। यसरी गएर बिहेको दस्तुर गरेपछि केटीलाई बेहुलीकै लुगामा लगिन्थ्यो। तर नेपालको सिमाना पार गरेपछि सबै कुरा परिवर्तन हुन्थ्यो। बेहुलीलाई दिएको सुनको गरगहनादेखि लिएर बेहुला, बेहुलाको काका, मामा, बाबु, आमा सबै नकली हुन्थे। यसरी झुटो बिहे गरेर एउटा गरिब परिवारको निर्दोष छोरीलाई भारतका विभिन्न महानगरहरूका वेश्यालयको निष्पट कालो दुनियाँमा पुर्याएका घटनाहरू थुप्रै छन्।
0: मोबाइल फोनबाट मानव तस्करीको सञ्जाल। सन् 2007 देखि 2010 सम्म दार्जिलिङ पहाड लगायत डुवर्सका भेकहरूलाई मानव तस्करहरूले आफ्नो सञ्जालमा लपेटेको थियो। मानव तस्कर गिरोहका लागि मोबाइल फोन सबैभन्दा उपयोगी माध्यम भएको थियो। दलालहरूले प्राय जस्ता धेरै ठाउँहरूमा आफ्नो बलबुता अनुसार सर्वेक्षण गरेर आफ्नो शिकार तयार पारिरहेका हुन्थे। आफूले शिकार बनाउन लागेको केटीको मोबाइल नम्बर यताउतिबाट जुटाइन्थ्यो। नम्बर हातमा परेपछि केटीलाई घरिघरि मिस्ड कल गरिन्थ्यो। यसरी मिस्ड कल आउँदा केटीले पनि सायद को होला भनेर नम्बरमा कल गरेपछि उताबाट कुनै केटाले कुरा गरेर सरी बहिनी मात्र भन्ने गर्थ्यो। फेरि केही बेरपछि केटीको नम्बरमा त्यही केटाको फोन आउँथ्यो र भन्थ्यो, सरी बहिनी, मेरो कलले तपाईँलाई प्रब्लम भयो होला है, मैले त मेरो आफन्तलाई फोन गरेको तपाईँलाई लागेछ, तपाईँको घर कहाँ हो? पहिलो कुरा फोनमा यसरी हुन्थ्यो। केटीले पनि केही नसोची आफ्नो ठेगाना बताइहाल्थिन्।
1: त्यसपछिदेखि भने केटीलाई प्राय फोन आइरहन थालेपछि कुराकानी लम्बिँदै बिस्तारै मायाप्रीतिदेखि बिहेसम्म पुग्थ्यो। केटाले आफू फौजमा नोकरी गर्ने बताएको हुन्थ्यो। बिहेको कुरामा केटी राजी भएपछि भगाइन्थ्यो। 16-17 वर्ष नागेकी छोरी घरबाट हराएपछि 3 दिनसम्म उस्तो गम्भीरतापूर्वक लिइँदैन। कारण नेपाली दस्तुर अनुसार चोरी बिहेमा चोरको स्वर पर्खिने चलन छ। मिस्ड कलबाट बनिएको सम्बन्धले बिहे भएपछि चोरको स्वर आउँदै आउँदैन। 3 दिनमा पुणे, दिल्ली र मुम्बईको ब्ल्याक होलमा पुर्याउँछ। यस्तो भएको थियो दार्जिलिङ जिल्ला र डुवर्सका क्षेत्रहरूमा। कञ्चनजङ्घा उद्धार केन्द्रकी सचिवा सुश्री रङ्गु सौर्या यसै बारेमा यसो भन्नुहुन्छ।
2: सायद मेरो ख्यालमा यो 2007 भन्दा अगाडि 2004-05 पनि जो विक्की विश्वकर्मा जो अहिले जेलमा छ, ऊ साथै उसको टिम, त्यसमा विशेष गरेर चेलीहरू पनि छ, नारीहरू पनि छ, यिनीहरूको एउटा ग्याङ छ। यो ग्याङमा चाहिँ विशेष नाइकेको रूपमा चाहिँ हामी चिन्छौँ विक्की विश्वकर्मा उर्फ विशाल छेत्री, अनि विभिन्न नामहरू छ। अनि यो व्यक्तिले चाहिँ के गर्थ्यो भनेदेखि मोबाइल फोनबाट ऱ्यान्डमली कसैलाई पनि फोन गर्थ्यो, कुनै पनि व्यक्तिलाई फोन गर्थ्यो, चाहे त्यो केटा हो केटी उसलाई थाहा हुँदैन, त्यो उसले फोन गर्थ्यो। त्यो फोनमा चाहिँ कुनै पनि केटीले चाहिँ यदि रेस्पोन्स दियो, उसकोमा एउटा क्वालिटी छ त्यो विक्की विश्वकर्माकोमा, जसले चाहिँ केटीहरूलाई छिटो मोहित गर्छ अनि उसको जालमा फसाइ पनि हाल्छ। अनि यसरी फोनमा फोन मार्फत बात हुँदा हुँदै उसले उसलाई प्रेम गर्न थाल्छ, कहीं बोलाउँथ्यो, डेटिङ गर्थ्यो, अनि त्यही सिलसिलामा उसले भाउजू या फुपू पर्ने कुनै पनि डेडीहरूसँग उसले भेट गराउँथ्यो, अनि एउटा विश्वास दिलाउँथ्यो कि ऊ चाहिँ एउटा राम्रो पर्सन हो, आर्मीको मान्छे हो भन्ने खालको विश्वास दिलाएपछि र चेलीहरूले पनि सहजै विश्वास गर्थ्यो। अनि यो प्रकारले चाहिँ धेरै यो 7, 8, 9 टेन

0: व्यक्तिहरूलाई पुणेको त्यो एरियामा किन्ने गर्थ्यो अनि यातना दिने गर्थ्यो, त्यसलाई पनि आज खरसाङ जेलमै सजाय पाइरहेछ। 7 वर्षको उहाँलाई सजा सुनाइसकेको छ। अनि विनय तामाङ जसले दार्जिलिङका छोरीहरूलाई लगेका थिए, एकजना रेस्क्यु भयो, एकजना अहिलेसम्म रेस्क्यु हुन सकेको छैन, उसको पनि 14 वर्षको उसलाई पनि जेलको सजा सुनाइसकेको छ। त्यस पछाडि चाहिँ हामीले देख्दाखेरि चाहिँ अहिले मोबाइलमा चाहिँ जुन रेसियोले त्यो समयमा केटीहरू मिसिङ हुन्थ्यो त्यो रेसियोमा चाहिँ अहिले धेरै वन बराबरै छ।
1: मानव तस्करहरूले देशभित्र मात्र बेचबिखनको कार्य गर्छ भन्ने होइन, मानव तस्करहरूको सञ्जाल अन्तर्राष्ट्रिय स्तरमा नै फैलिएको छ। एउटा देशदेखि अर्को देशमा सीमा पार गराएर मानव बेचबिखनको कार्य दिनहुँ चलिरहेको छ, जसलाई क्रस बोर्डर ट्राफिकिङ भनिन्छ। यसमा मुख्य रूपले वैदेशिक रोजगार कम्पनी अर्थात् म्यान पावर एजेन्सीका प्रतिनिधि भएर मानव तस्करहरूले सञ्जाल फैलाइरहेका छन्। खाडीका मुलुकहरूदेखि लिएर सिङ्गापुर, मलेसिया र कोरियातिर लगिन्छ। यसमा साना साना नानीहरूदेखि लिएर केटीहरू साथै केटाहरू पनि मानव तस्करहरूको जालोमा पर्छन्। विशेष गरी खाडीका मुलुक साउदी अरब जस्ता देशमा साना नानीहरू उँटको रेसको लागि तस्करी गरिन्छ। त्यताका मरुभूमिमा हुने रेसमा नानीलाई उँटको जिउमा बाँधिन्छ र उँटले आफ्नो दौड लगाउन थालेपछि नानी डरले जति जोडले रुन थाल्छ, उँटको दौडिने रफ्तार अझ 2 गुणा बढेर जान्छ। यस्तो हुँदा नानीको हृदय गति रोकिएर मृत्यु हुन्छ। यसका लागि विशेष गरी बङ्गलादेशबाट साना साना नानीहरूलाई तस्करी गरिन्छ।
2: कञ्चनजङ्घा उद्धार केन्द्रका संस्थापक सदस्य श्री प्रभात पाठक यस विषयमा के भन्छन् सो जानौँ।
3: त्यतिखेर म मिडियासँग संलग्न थिएँ र त्यति बेला चाहिँ अनुराधा कोइराला हुनुहुन्छ, जो माइती नेपालको डाइरेक्टर हुनुहुन्छ, उहाँसँग चाहिँ मेरो समाचार सङ्ग्रहको सिलसिलामा भेट भएको थियो र यसरी भेट हुँदा उहाँले चाहिँ त्यति बेला भन्नु राम्रो काम गरिरहनु भएको थियो त्यति बेला उहाँले र उहाँले भन्नुभयो म नेपालको नानीहरू चेलीबेटीहरू त म यहाँबाट उद्धार गरेर लान्छु भारतको रेड लाइट एरियाहरूबाट, तर दार्जिलिङको चेलीबेटीहरू चाहिँ म उद्धार गर्नु सक्दिनँ, मेरो संस्था चाहिँ नेपालको हो, त्यसको लागि चाहिँ तपाईँहरूले नै केही गर्नुपर्छ भनेर चाहिँ उहाँले भन्नुभयो। अनि मैले पनि धेरैपल्ट उहाँले भनिरहँदा चाहिँ मैले पनि अलिकति गम्भीरतापूर्वक लिएँ त्यो कुरालाई र मैले कोही त हुनु पर्यो, आफूले गरेर भएन, म त्यस समय पत्रकारितामा थिएँ र मैले त्यति बेला चाहिँ हाम्रो रङ्गु सौर्यासँग मैले कुराकानी गरेँ र उहाँले जुन प्रकारले भन्नुहुन्थ्यो दार्जिलिङको थुप्रो चेलीबेटी छ तर हामी उनीहरूले पनि मसँग जान्छु भनेर भन्छ, रुन्छ, चिच्चाउँछ, तर म चाहिँ उनीहरूलाई लिएर जानु सक्दिनँ किनभने म नेपालको हो, म नेपालको मात्रै उद्धार गर्न सक्छु भनेर उहाँले भन्नुभएको थियो र यसरी यो सब कुराहरू चाहिँ मैले हाम्रो एउटा टिमसँग त्यसरी कुरा गऱ्यौँ, धेरै चर्चा गऱ्यौँ, हामी यसरी अलग अलग रूपले माइती नेपालको भ्रमणमा पनि गयौँ र गएर हामी अझै उत्साहित भएर आयौँ, होइन केही गर्नै पर्ने रहेछ भनेर चाहिँ हामीले सोच्यौँ र यसरी चाहिँ एउटा कन्सेप्ट होइन हामी हाम्रो चेलीबेटीको लागि केही गरौँ भन्ने एउटा आवेग, त्यसको आधारमा चाहिँ यसरी हामीले सदस्यहरू लिएर एउटा समूह बनायौँ 2004 सालमा र यो चाहिँ कञ्चनजङ्घा उद्धार केन्द्रको रूपमा चाहिँ हामीले यसलाई नामकरण गर्यौँ।
1: त्यसो भए भारतमा मानव तस्करी विरुद्ध कानुनी प्रावधानहरू के छन् त?
2: भारतीय संविधानको अनुच्छेद 23 ले मानव तस्करीलाई निषेध गरेको छ। यौन शोषण विरुद्ध अधिकार सुनिश्चित गराएको छ भने जबरजस्ती श्रम गराउनु कानुनी रूपले अपराध मानिन्छ। यस्तो अपराधको लागि 17 वर्षदेखि आजीवन कारावासको सजाय हुन सक्छ। भारतीय दण्डविधान आइपिसीको धारा 366F अन्तर्गत 18 वर्षभन्दा कम उमेरका बालिकालाई आफ्नो अधीनमा राखेर देशको एउटा ठाउँदेखि अर्को ठाउँमा लैजानु दण्डनीय अपराध हो। आइपिसीकै धारा 374 अन्तर्गत कुनै व्यक्तिलाई उसको इच्छा विरुद्ध श्रम गराउन दण्डनीय अपराध हो। मानव तस्करी प्रतिरोधक ऐन अर्थात् आइपिटिए इमोरल ट्राफिकिङ प्रिभेन्सन एक्ट 1956 विशेष रूपले मानव तस्करी रोकथामको लागि लागू गरिएको हो।
1: गैर सरकारी संस्थाहरूको भूमिका। मानव तस्कर विरुद्ध गैर सरकारी संस्थाहरूले चलाउँदै

0: आएको अभियान सराहनीय छ। तरै पनि मानव तस्करहरूले दिनहुँ विभिन्न किसिमका नयाँ नयाँ योजना बनाउँदै आफ्नो धन्दालाई फैलाइरहेका छन्। सामाजिक जनचेतना नै मानव तस्करहरू विरुद्ध लड्ने सबैभन्दा ठूलो हतियार हो। दार्जिलिङ पहाडी भेकमा मार्गका प्रमुख निर्णय जोहन छेत्रीले 2010 सालदेखि जनचेतनाको कार्यक्रमलाई तेज गति दिएका छन्। मानव तस्करहरू विरुद्ध अभियान चलाउन उनले समाजका विभिन्न वर्गलाई सहभागी बनाउने प्रयास गरिरहेका छन्।
1: कञ्चनजङ्घा उद्धार केन्द्रले नरकीय जिन्दगीबाट उद्धार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ। एकातिर उद्धार कार्य, अर्कोतिर जनचेतनाको कार्यक्रम चल्दा चल्दै पनि मानव तस्करहरू समाजमा विभिन्न नदेखिएका प्वालहरूबाट छिरिरहेका छन्। यस्तो चुनौतीपूर्ण स्थितिमा गैर सरकारी संस्थाहरूको भूमिका अति नै आवश्यक छ। सहर बजारतिर मानव तस्करहरू विरुद्ध ठुल्ठुला भव्य सेमिनार साथै विभिन्न प्रशिक्षणका कार्यक्रमहरू आयोजना गरिन्छन्। कतिपय प्रशिक्षणका कार्यक्रमहरूमा पुलिस साथै गैर सरकारी संस्थाहरूकै प्रतिनिधिहरूलाई सहभागी बनाइएका हुन्छन्। तर यस्ता कार्यक्रमहरूमा प्राय सधैँ नै गाउँ समाजको एउटा प्रमुख अङ्गलाई छोडिएको हुन्छ। ती छोडिएका समाजको यस्तो प्रभावकारी अङ्ग हो जसले सशक्त भएर काम गर्न सक्छ। ती छोडिएका अङ्गहरू हुन् चिया बगान, गाउँ बस्तीका सामाजिक संस्था जसलाई कम्युनिटी बेस्ड अर्गनाइजेसन भनिन्छ।

0: मानव तस्करी छिटो धेरै पैसा कमाउने धन्दा भएको हुनाले तस्करहरूको गिरोहको संख्या बढ्दै गएको अनुमान लगाउन सकिन्छ। देह व्यापारको बजारमा मंगोलियन कट भएका केटीहरूको माग बढी गरिन्छ र नै यसको सोझो शिकार नेपालीहरू नै हुन्छन्। एउटी केटीको रूप र उमेर अनुसार 40,000 देखि 3,00,000 रुपियाँ सम्ममा बिक्री गरिन्छ। वर्षमा जति केटीहरू मानव तस्करहरूको जालमा फस्छन् त्यसमा 90% भेटाइँदैन।
1: वेश्यालयको कालो संसारबाट धेरै नै डरलाग्दो शारीरिक यातना भोगेर नर्कको जीवनबाट मुक्त भएर आउनेहरू पनि छन्। आज उनीहरू समाजमा कसरी बसेका छन्, उनीहरूमाथि कस्तो सामाजिक वर्ताव हुँदैछ, यस विषयमा बुझ्ने कोसिस कसैले गरेका छैनन्। यता FSW को यौन व्यापारको कुरा सुन्ने हो भने पुँजीवादको संख्या बढ्दै गएको स्पष्ट हुन्छ। पुँजीवाद जति बढ्दै गएको छ त्यति नै बढी उनीहरूमा भोग विलास पनि बढ्दै गएको छ। प्रलोभन देखाएर यस्तो धन्दामा घिसार्नु पनि तस्करी नै हो।
0: यदि यसमाथि नियन्त्रण ल्याउनु हो भने सामाजिक जनचेतना र उनीहरूलाई विकल्प रोजगार बारेमा पहल गर्नु आवश्यक छ। यदि यसमा ढिलो भए चाँडै नै देह व्यापार खुल्ला रूपमा यतातिर सबैको अघि बजारमा आउनेछ
1: अनि मानव तस्करहरूले राज गर्नेछन्। त्यति बेला अहिलेको जस्तो फर्जी पासपोर्ट बनाएर विदेशमा लान पनि पर्दैन, सबै कुरो घरभित्र नै हुनेछ।
2: यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो एक रूपक मानव तस्करीको जालोभित्र समाज। लेखक हुनुहुन्थ्यो सञ्जय प्रधान, वाचक बालकृष्ण थामी अनि वाचिका इन्दिरा प्रधान, प्रस्तुता पार्श्वचन्द्र आले, सहयोगी विनिता लामा।

0: रुपकको कार्यक्रमपछि अब सुन्नुहोस् 10 बजेको प्रमुख समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार सपन सुब्बाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि सोमबारसम्म सेसेल्सको भ्रमणमा रहनुहुनेछ। उहाँ सेसेल्सको राष्ट्रिय दिवसको स्वर्ण जयन्ती समारोहमा आमन्त्रित अतिथि हुनु

हुनेछ। गृहमन्त्री अमित शाहले आज गुजरातमा देशको पहिलो सहकारीमा आधारित ट्याक्सी सेवा भारत ट्याक्सीको सुरुवात गर्नुहुनेछ। सुरुमा यो सेवा राज्यका 14 प्रमुख सहरहरूमा सुरु गरिनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले लन्डनमा एसिया हाउस र अग्रणी विश्वव्यापी कम्पनीहरूका वरिष्ठ अधिकारीहरूसँग बैठक गर्नुभयो। बैठकमा आर्थिक सम्बन्धलाई सुदृढ पार्ने र भविष्यका अवसरहरूको खोजी गर्ने बारेमा छलफल गरियो। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भोलि 28 जुन अनि 29 जुनमा नयाँ दिल्लीमा राष्ट्रिय ग्रामीण विकास सम्मेलन 2026 अध्यक्षता गर्नुहुनेछ। दुई दिवसीय सम्मेलनमा सबै राज्य र केन्द्रशासित प्रदेशका ग्रामीण विकास मन्त्रीहरू, वरिष्ठ सरकारी अधिकारीहरू र विज्ञहरूले समग्र ग्रामीण विकासबारे छलफल गर्नेछन्। जम्मू कश्मीरमा वार्षिक अमरनाथ यात्राको तयारी युद्धस्तरमा चलिरहेको छ। 3 जुलाईदेखि सुरु हुने यात्राका लागि सुरक्षा बलले गहन गस्ती तलासी अभियान सुरु गरेको छ। प्रकृति की बात आकाशवाणी के साथ श्रृङ्खला अन्तर्गत आज छत्तीसगढका गार्बेज क्याफेमाथिको कुराकानी प्रस्तुत गरिनेछ। हर्मुजको जल डमरूमा कार्गो जहाजमा ड्रोन आक्रमणको जवाफमा अमेरिकाले हिज इरान विरुद्ध आक्रमण सुरु गरेको छ। अनि मौसम विभागले आज उप हिमालय, पश्चिम बङ्गाल, सिक्किम, असम र मेघालयमा धेरै भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट अहिलेलाई मुख्य समाचार पूरा भयो। अपराह्न 1 बजे अघिल्लो बुलेटिन लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: समाचारपछिको यो समय हो सङ्गीतमय, जानकारीमूलक, ज्ञानवर्धक अनि रोचक कार्यक्रम हेलो खरसाङको। सोहाबिन आइतबार बाहेक हरेक बिहान ठिक 10 बजेर 2 मिनटमा प्रसारण गर्ने गरिन्छ 103.5 मेगाहर्जमा आकाशवाणी खरसाङबाट हेलो खरसाङ कार्यक्रम, जसलाई यहाँहरूले मोबाइल एप्लिकेसन न्युज अन एआइआर अनि पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज पनि सुन्न सक्नुहुनेछ। र यो हो आजको हेलो खरसाङ कार्यक्रमको नवीनतम अङ्क। कार्यक्रमबाट हाम्रो प्राविधिक मित्र शिर ब्राह्मण अनि प्रसारण सहयोगी महेश दाहालको साथमा तपाईँको साथी मित्र म वीरेन भएर सबैमा हार्दिक स्वागत अभिवादन। आज पनि हेलो खरसाङ कार्यक्रममा धेरै रोचक जानकारी अनि सेगमेन्ट अनि सँगसँगै समुद्र गीत पनि। तथा पहिला सुनौ दो दिवानेलाई, के छ त आजको कार्यक्रममा दुईजना दिवानाको हलचल सुनसै यस गीतमा जोडिएको छ फिल्म घरौन्दाबाट।
1: दो दिवाने शहर में

यहाँहरू दो दिवानी हुनुहुन्थ्यो सदागण, अघि भने फिल्मको नाम त्यो थियो घरभन्दा, तर गायक गायिका हुनुहुन्थ्यो भूपेन्द्र सिंह अनि रुना लैला, अनि यस गीतमा थियो सदागण बोल गुलजारको अनि धुन जयदेवको गीत। सदागण आऊ हामी आजको यो कार्यक्रम हेलो खरसाङ मा प्रभाव गर्ने एउटा विचारतर्फ, जो विचार आएको छ गुलजारकै। गुलजारले एक ठाउँ भन्नुभएको छ, तिमीसँग संसारभरिका डिग्रीहरू भए तापनि भिजेको आँखा पढ्न सकेनौ भने चाहिँ अब्बल दर्जाको अनपढ नै हौ तिमी भन्नु सदागण होइन। तपाईँले केही विचार गर्नुहोस् त, यदि हामीले कसैको दुःख दर्दलाई गहिराईबाट बुझ्न सकेनौँ भने हामी भएको डिग्रीको के काम होइन। त्यही देखि एउटा विचार, तर सदागण विचार भन्दा विचार पछि अब आउँ आजको दिनको विशेषतातिर केही जानकारी लिनको निम्ति। अनि आज हो सन् 2026 सालको जुन महिनाको 27 तारिक शनिबार। अनि आजको यो महत्त्वपूर्ण दिन माइक्रो स्मल एन्ड मिडियम इन्टरप्राइजेस डे अर्थात् सूक्ष्म लघु अनि मध्यम उद्यम दिवसको रूपमा मनाइने गरिन्छ सोतागन। संयुक्त राष्ट्रद्वारा स्थापित यो दिन वैश्विक अर्थव्यवस्था सतत विकासका लक्ष्यहरूलाई प्राप्त गरिने अनि रोजगार सृजनमा यी उद्यमहरूको महत्त्वपूर्ण योगदानको मान्यता दिनुको निम्ति समर्पित छ। संसारभरिमा लगभग 90% व्यवसाय यही माइक्रो स्मल एन्ड मिडियम इन्टरप्राइजेसकै घेरोमा छ, जो कुल रोजगारको 60-70% अनि वैश्विक जिडिपीको 50% प्रतिनिधित्व गर्दछ। अनि सँगसँगै यसको साथै आजको महत्त्वपूर्ण दिन नेसनल एचआइभी टेस्टिङ डे अर्थात् राष्ट्रिय एचआइभी परीक्षण दिवस पनि हुन्छ। अनि यो दिनका मुख्य उद्देश्य मानिसहरूलाई एचआइभीको जाँच गराउने, यसको प्रति जागरुकता बढाउने, बिरामीसँग जोडिएका कलङ्क हटाउने अनि शीघ्र निदान वा उपचार प्राप्तिप्रति प्रोत्साहित गराउने रहेको छ। भारत सरकारको एकीकृत परामर्श अनि परीक्षण केन्द्र वा आइसिटिसीमा यो एचआइभी जाँच पूर्ण रूपमा निःशुल्क रूपमा गराइने गरिन्छ। एचआइभी सम्बन्धी कुनै पनि प्रकारको जानकारी वा निकटतम जाँच केन्द्रको जानकारी लिनको निम्ति तपाईँले 1097 नम्बर डायल गर्न सक्नुहुनेछ।

राम तिरी गङ्गा मेरिकेस मधुर गीतपछि अब आउनुहोस् कार्यक्रमको हामी अन्तिम स्वरमा आइपुगेका छौँ। छ एउटा हातमा सेगमेन्ट अनि छ एउटा विदाय गीत पनि। सेगमेन्टको नाम हो अमेजिङ फ्याक्ट अर्थात् अद्भुत सत्य। के छ त आजको अद्भुत सत्यमा अमेजिङ अमेजिङ कुराहरू सुन्नुहोस् है त। यो हो पहिलो अद्भुत सत्य। आठ सय सालहरूमा एकपल्ट बृहस्पति र शनि ग्रह 21 दिसम्बरसम्ममा एकाअर्काको नजिकमा आउने गर्दछ। अनि यो अर्को अमेजिङ कुरा।

मेन नाउ अबाउट वुमेन एउटा यस्तो किताब छ दगन जसमा 128 पन्नाहरू छन् तर ती सबै पन्नाहरू खाली अर्थात् ब्ल्याङ्क छन्। यो पुस्तकलाई डाक्टर एलन फ्रान्सिसले लेखेका हुन्। कस्तो पुस्तक हो यो? अनि यो आजको अन्तिम अद्भुत सत्य थियो के भने मणिपुरको फाइब्रल लेम्याओ राष्ट्रिय उद्यान संसारकै एकमात्र यस्तो पानीमाथि पौडिरहेको उद्यान फोदागन। यो उद्यान लोकटक झिलमाथि 40 किलोमिटरको एरियामा फैलिएको छ। अरे बाफ्रे, र अब सुन्नुहोस् कार्यक्रमको अन्तिम गीत, त्यसपछि हामी मागेछौँ विदा, अनि त्यसपछि यो गीतपछि सुरु हुनेछ अघिल्लो कार्यक्रम उद्घोषिका सरुको साथमा। यो विदाई गीत हो फिल्म लभ स्टोरीबाट, लता मङ्गेशकर अनि अमित कुमार युगल आवाजित गीतमा रहेको छ। गीतमा छ पोल अनन्त बक्सीको धुन आरडी बर्मनको सदागन। यो गीतसँग सोर्दै हाम्रा प्राविधिक मित्र सिएल ब्राह्मण अनि प्रसारण सहयोगी महेश तामाङको साथमा साथी मित्र म वीरेन पनि ओझेल पर्छु आजको हेलो खरसाङ कार्यक्रमबाट अनि बिहानी प्रसारणबाट पनि। अनि ठिक 10:30 आउनुहुनेछ उद्घोषिका सरु पुनःपल्ट हिन्दी फिल्म सङ्गीतकै कार्यक्रम लिएर। नमस्ते।

105 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अहिले बिहानको ठिक 10:31 भइरहेछ श्रोता, र अब केही क्षण हजुरहरूलाई साङ्गीतिक यात्रातर्फ डोर्याएर लानेछौँ। सुनाउनेछौँ विविध कलाकारहरूको स्वरमा हिन्दी चलचित्रका गीतहरू। प्रथमत आकाशवाणी खरसाङ सुनेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रहरूमा उद्घोषिका म सरसतै प्रसारण सहयोगी प्रतिमा राईको तर्फबाट न्यानो अभिवादन एवं सादर प्रणाम।

ताउनुहो श्रोता, कार्यक्रमलाई आरम्भ गर्दै सुनौ यो प्रथम साङ्गीतिक कोसेली अलका याग्निकको स्वरमा चलचित्र राजबाट, जहाँ सङ्गीत रहेको छ नदिम श्रवणको अनि शब्द रचना रहेको छ समीरको।

शब्द शब्द मिलेर वाक्य बन्दछ, वाक्य वाक्य मिलेर कविता, अनि त्यही कवितामा धुनभरि संगीत सृजना हुने गर्दछ श्रोता, जसले हाम्रो मनलाई छुने गर्छ, मुटुलाई छुने गर्छ। त आउनुहोस् फेरि पनि संगीतमय बनाऊ सुनेर अघिल्लो प्रस्तुति अल्का याग्निक अनि उदित नारायणको युगल आवाजमा चलचित्र दिल है तुम्हाराबाट, र यस गीतमा संगीत रहेको छ नदिम श्रवणको अनि शब्द रचना रहेको छ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विविध कलाकारहरूको स्वरमा हिन्दी चलचित्रका गीतहरू र हजुरहरूको साथमा छु उद्घोषिका म स्वरूप।

प्रेमको बाटो भनेको कुनै अपेक्षा नगर्ने बाटो हो। प्रेम तब मात्र अस्तित्वमा रहन्छ जब पूर्ण स्वीकृति हुन्छ र केही पनि परिवर्तन गर्ने इच्छा हुँदैन। यो भनाइ थियो ओसोको। त श्रोता, यो भनाइसँगै आउनुहोस्, एकैछिन प्रेममै बनाऊ सुनेर अघिल्लो प्रस्तुति चलचित्र सोल्जरबाट लता मङ्गेशकरकै स्वरमा, जहाँ सङ्गीत रहेको छ अनुमलीको अनि शब्द रचना रहेको छ समीरको, स्वीकार्नुहोस्।

एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ हिन्दी चलचित्रका गीतहरू र कार्यक्रमलाई निरन्तरता दिँदै अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेकी छु चलचित्र यादेबाट कविता कृष्णमूर्ति हेमा सरदेसाई उदित नारायण अनि अल्का याग्निकको समूह स्वरमा यो साङ्गीतिक कोसली जहाँ सङ्गीत रहेको छ अनु मल्लिकको अनि शब्द रचना आनन्द बख्सीको स्वीकार्नुहोस्

श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको अन्तिम प्रस्तुति स्वीकार्नुहोस् अनु मल्लिकको सङ्गीत अनि राहत इन्दोरीको शब्द रचनामा चलचित्र नाजायजबाट अल्का याज्ञिकै स्वरमा स्वीकार्नुहोस् अनि आनन्द लिनुहोस् यो सङ्गीत साङ्गीतिक कोशिलीको।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। अब अघिल्लो क्रममा मनोरञ्जन गराउनेछौँ विविध कलाकारहरूको स्वरमा आधुनिक गीत सुनाएर। श्रोता कार्यक्रमलाई आरम्भ गर्दै प्रथममा राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली पेमा लामा अनि स्नेहश्री थापाको युगल आवाजमा स्वीकार्नुहोस्।

एउटा यस्तो भावनात्मक डोरी हो श्रोता, जसले हर कसैलाई एकअर्कासँग बाँधेर राखेको हुन्छ। आमा बुवाको माया, साथी सङ्गीको माया आफ्नै स्तरमा धेरै महान छन् भने प्रियसीको मायाको त झनै कुरै नगरौँ। अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेकी छु यो कोसेली खगेन्द्र कालीकोटीको स्वरमा माया दिएऊ।

संगीत एउटा यस्तो माध्यम हो जसको सहयोगले जीवनका कठिन एवं भावुक पलहरूलाई मिठो सुमधुर र सुगम बनाइदिन्छ। संगीतले मन मस्तिष्कलाई शान्त राख्ने गर्छ। त आउनुहोस् श्रोता, एकैछिन शान्त बनाऊ सुनेर अघिल्लो साङ्गीतिक कोसेली एड्रिन प्रधान अनि नरवीर साइलीको शब्द संगीतमा।

यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको। समय अहिले बिहानको 11:24 भइरहेछ श्रोता, र हजुरहरूले आनन्द लिइरहनु भएको छ विविध कलाकारहरूको शर्मा आधुनिक गीतहरू सुनेर। त कार्यक्रमको अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली खगेन्द्र कालीकोटीको शर्मा, स्वीकार्नुहोस्।

कार्यक्रमको यो अन्तिम प्रस्तुति श्रोताहरूले सुन्नुभयो खगेन्द्र कालीकोटीको शर्मा। अब फेरि पनि केही क्षण हजुरहरूलाई मनोरञ्जन गराउनेछौँ सुचित्रा के अनि के को शर्मा केही हिन्दी गीतहरू सुनाएर।

श्रोताहरूले भर्खरै सुन्नुभयो सुजित राकेको स्वरमा केही हिन्दी गीतहरू। अब अघिल्लो गुन्जनी आवाज रहेको छ केकेको।

यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको एफएम 103.5 मेगाहर्जको ध्वनि तरंगमा। समय अहिले मध्याहको 12:05 भइरहेछ श्रोता, र यो समय हो हजुरहरूको प्रिय कार्यक्रम तपाईँको अनुरोधको, जहाँ श्रोताहरूकै रोजाइमा सुनाउनेछौ हिन्दी चलचित्रका गीतहरू। र आज हजुरहरूको साथमा छु उद्घोषिका म सरु। प्रथमत कार्यक्रममा हार्दिक स्वागत अनि नमस्कार जनाउन चाहन्छु सम्पूर्ण श्रोता मित्रहरूलाई। कार्यक्रम तपाईँको अनुरोधको यो प्रथम प्रस्तुतिमा राख्न लागिरहेकी छु चलचित्र दो रास्तेबाट यो साङ्गीतिक कोसेली किशोर कुमारको स्वरमा, जहाँ सङ्गीत रहेको छ लक्ष्मीकान्त प्यारेलालको, र यस गीतलाई अनुरोध गर्नुहुने श्रोता मित्रहरू हुनुहुन्छ दुर्गा स्थान कन्हारियाबाट गणेश राई, अमरनाथ राई, जगन्नाथ राई, अविराज, जुवराज, राखी कुमारी, अप्पर सिरवारी गिद्धपहाड़बाट सुषमा सिंह, एसएम दनाल, करूणा सिंह, स्वयं दनाल अनि साथीहरू, मेसोल सीतामढ़ी बिहारबाट अक्रम हुसेन प्रिन्स, बेगम इसरत अक्रम, वसीम अक्रम, रुबिना वसीम, आरिज वसीम, नदीम अक्रम, समीम अक्रम, अमन अक्रम, ममता रानी शर्मा, पूनम कुमारी शर्मा, बच्चू शेख, चिना शेख, क्वाथ बिहारबाट जैफ शेख जफर हसन, नर्गिस जफर, नूमहल मेहसोलबाट हुमैरनाज, सुमेरनाज, अभिहनाज, अरहान बाबु, हमजा बाबु, मुजमिल बाबु, कन्हरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी

यी छोटो विश्रामपछि पुनः स्वागत छ श्रोता। हजुरहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम तपाईँको अनुरोधमा उद्घोषिका म सरुको साथमा। अररिया रोजाखोर बजारबाट मोहम्मद शरीफ आर्जू, मोहम्मद मोहसिन आर्जू, बाबु नवाब आर्जू, बाबु सवाब आर्जू, मोहम्मद सरफराज खान अफजल पानवाला, बंगल रोड जोकीबाट सौम्य नाजमिन, रुकैया अफ्रिन, रिहाना प्रवीण, फर्जना खानम, सहना सबनम, नुसरत जानम, कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओमप्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, हेप्पी राई, दुबिहा नेवादा गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई, प्रञ्जल राई, शेरपुर कला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई, नवनीत राई, रामपुर चोक बिहारबाट मोहम्मद जासिम राई, सवना प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कामरान आलम, फरहान आलम, संजय कुमार कर्ण अनि खुशबू, गान्धी चोक रोपड़ पंजाबबाट हरदेव मिका, बलविन्दर विरक, जयतेक विरक, मिका विरक, अनि राजा बजार बिहियाबाट सुरेश केसरी, पुनम केसरी, प्रतीक केसरी, थाना रोड बक्सरबाट ओमानन्द केसरी, धनानन्द केसरी अनि विनोद केसरी, यहाँहरूको रोजाइमा राख्न लागिरहेकी छु यो अर्को सांगीतिक कोसेली। चलचित्र आनन्दबाट मुकेशको स्वरमा जहाँ संगीत रहेको छ सलिल चौधरीको।

किशोर कुमारको स्वर अनि राहुलदेव बर्मनको संगीतमा रहेको यो अघिल्लो साङ्गीतिक कोसेली चलचित्र अमर प्रेमबाट र यस गीतलाई अनुरोध गर्नुहुने श्रोता मित्रहरू हुनुहुन्छ न्यू सन्टा गिजलाइनबाट तोर्कुवा त्रुष एक्का चार्ल्स एक्का जुलियन एक्का डेमियन एक्का काठमाडौँबाट सरोजत्ता अनि परिवार गरिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल आशिष मण्डल कुन्दन मण्डल करिना कुमारी पूजा कुमारी आरती कुमारी सुनिता देवी

भिलाई छत्तीसगढ़बाट मुकेश शर्मा, सरिता शर्मा, गौरव शर्मा अनि गरिमा शर्मा, रेग्मी छत्तीसगढ़बाट दिनेश वर्मा, करुणा वर्मा, लुधियाना पंजाबबाट अमरजीत सोनम कर, परमजीत आदिबा कर, बिहारी कलोनी महासमुन्दबाट वलीउल्ला फकीर, डब्लुउल्ला फकीर, परवीन आसमा फकीर, बुलन्दशहरबाट बद्रुवली अन्सारी, फर्जुवली अन्सारी अनि फजीवली अन्सारी, त्यसै गरी महादेवघाट अम्बेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारणी ठाकुर, सुरज ठाकुर, सुजला ठाकुर, ज्योति ठाकुर अनि रेयान्स ठाकुर, यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो अघिल्लो सांगीतिक कोशेली।

श्रोता, हामी कार्यक्रम तपाईँको अनुरोधको अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस्। चलचित्र कति कति पतङबाट किशोर कुमारकै स्वरमा अनि

गीत रहेको छ राहुल देव बर्मनको र यस गीतलाई अनुरोध गर्नुहुने श्रोता मित्रहरू हुनुहुन्छ मैयारपुर मनिहारीबाट आफ्ताब आशिक सैदुर दिलकस रुक्साना बेगम फिरदोस आलम आफाक आलम गुलजार आलम मोहम्मद नसिर प्रेमी मोहम्मद वसिम अनि मोहम्मद साहिल गुगाझिल सुरापारबाट मोहम्मद हुमायो मस्कुरा सबनम आशुतोष कुमार राजकुमार अनि टुन्नु सिंह गोलाबाजार बक्सरबाट श्रद्धानन्द आर्य अभयनन्द आर्य परमानन्द आर्य पङ्कज प्रमोद रोहित अनि मोहित कुलीपारा कटिहार बिहारबाट राजेश भारती विवा रानी प्रिया भारती आदित्य भारती प्रेरणा भारती प्रगति भारती प्रिन्स राज अनि आशिष राज यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

यो आकाशवाणी हो। अब समाचार मुस्कान राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको तीन दिवसीय राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। भ्रमणका क्रममा उहाँ सेसेल्सको राष्ट्रिय दिवसको स्वर्ण महोत्सवमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। सेसेल्सले संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्यताका लागि भारतको उम्मेद्वारीको समर्थन गरेको छ। त्यहाँका विदेश मन्त्री बेरी फारेले प्रधानमन्त्री नरेन्द्र मोदीको सेसेल्स भ्रमण अघि वर्तमान विश्व व्यवस्था र अन्तर्राष्ट्रिय संस्थामा सुधार गर्नुपर्ने बताउनु भएको छ। मध्यप्रदेशबाट प्रसिद्ध रेवा सुन्दरजा आँपको पहिलो व्यावसायिक खेप संयुक्त अरब इमिरात पठाइएको छ। वाणिज्य तथा उद्योग मन्त्रालयले एक मेट्रिक टन प्रिमियम गुणस्तर को जीआई ट्याग भएको आप निर्यात भएको र यसले रेवाका आप उत्पादकहरूलाई फाइदा पुग्ने अनि अन्तर्राष्ट्रिय बजारमा भारतको अद्वितीय कृषि उत्पादनलाई नयाँ पहिचान दिने भनी बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गर्नुहुँदै भन्नुभएको छ, भारतले उल्लेखनीय आर्थिक प्रगति गरेको छ र विश्वव्यापी मञ्चमा यसको भूमिका बलियो हुँदै गएको छ। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले 29 जुनमा नयाँ दिल्लीमा हुने केन्द्रीय स्वास्थ्य र परिवार कल्याण परिषदको 16 सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। हरियाणा सरकारले यसै महिनाको पहिलो दिनदेखि राष्ट्रिय राजधानी र वरिपरिका क्षेत्रहरूमा वैध प्रदूषण बिना इन्धन आपूर्ति नगर्ने नीति लागू गर्नेछ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले युद्धविरामको उल्लङ्घन गरेमा वा भविष्यमा कुनै आक्रमक कदमचाले अमेरिकाले सैन्य कारवाही गर्ने चेतावनी दिनुभएको छ। अनि फिफा फुटबल विश्वकपमा मिश्रले पहिलो पटक नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 2:40 मिनटमा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 2:30 भइरहेछ श्रोता, र अब सुनाउनेछौँ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीत। त कार्यक्रमको आरम्भमा राख्न लागिरहेकी छु यो प्रथम आधुनिक गीत शिव परियारको स्वरमा, जहाँ शब्द सङ्गीत रहेको छ नरवीर रसाइलीको।

आधुनिक गीतको प्रस्तुतिपछि स्वीकार्नुहोस् लोकगीत स्वर अनि सङ्गीत बसन्ती बाला लामाको अनि शब्द रचना रहेको छ कर्णा थामीको।

0: लोक तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी खरसाङ हो। मुस्कान राईबाट समाचार सुन्नुहोस्। समाचारको सुरुवात गरौँ मुख्य समाचारहरूबाट। उपराष्ट्रपति सीपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म लघु र मध्यम उद्यम एमएसएमईलाई क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको 3 दिवसीय राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। सेसेल्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताका लागि भारतको दावीलाई समर्थन गरेको छ। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले सहकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी 2 वर्षमा देशभरका 500 सहर र सहरका गल्लीहरूमा विस्तार गर्ने घोषणा गर्नुभएको छ। अनि प्रसिद्ध तमिल अभिनेता निर्देशक तथा पटकथा लेखक के भाग्यराजको आज चेन्नईमा हृदयघातको कारण निधन भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म लघु र मध्यम उद्यम एमएसएमई क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा एमएसएमई दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भारतमा यो क्षेत्र पहिलो पुस्ता उद्यमीहरूको साहस र उद्यमशीलताको प्रतीक भएको बताउनु भएको छ। उहाँले देशको जम्मा निर्यातमा एमएसएमई क्षेत्रले लगभग 50% योगदान पुर्याउने उल्लेख गर्नुभयो। उपराष्ट्रपति उत्पादकता उत्पादन र गुणस्तर बढाउन आधुनिक प्रविधि अपनाउन उद्यमीहरूलाई पनि आग्रह गर्नुभयो।
2: Then we have to adopt all the good changes. That is the only way that our MSME can go to the next level. And it is very impressive that contributions of MSME is being felt by the Indian economy so much today. The business and environment reforms of our Honorable PM Sriman Narendra Modi ji have transformed MSMEs as the silent architects of our nation's progress. This is not a word just for feel happy. This is the reality. That is what we understand from the great contribution of the MSME.
1: प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको 3 दिवसीय राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। भ्रमणका क्रममा उहाँ सेसेल्सको राष्ट्रिय दिवसको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। सेसेल्स प्रस्थान गर्न अघि प्रधानमन्त्रीले भन्नुभयो, सेसेल्स भारतको एक महत्त्वपूर्ण समुद्री छिमेकी हो र भिजन महासागर तथा वैश्विक दक्षिणप्रति भारतको प्रतिबद्धतामा एक प्रमुख साझेदार हो। उहाँले यो वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50 वर्ष पुगेको बताउनुभयो। हिन्द महासागर क्षेत्रमा द्विपक्षीय सम्बन्ध र समुद्री सहयोगलाई अझ मजबुत बनाउने विषयमा राष्ट्रपति डाक्टर प्याट्रिक हर्मिनीसँग चर्चा गर्ने श्री मोदीले बताउनु भएको छ। भ्रमणको क्रममा उहाँ सेसेल्सको राष्ट्रिय सभालाई सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री पनि हुनुहुनेछ। प्रधानमन्त्रीले त्यहाँ रहेका भारतीय समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

0: प्रधानमंत्री नरेंद्र मोदी यात्रा के दौरान सेशल्स की राष्ट्रीय सभा को संबोधित करेंगे और वहां रह रहे भारतीय समुदाय के लोगों से भी मुलाकात करेंगे। आज उनके कार्यक्रम में बोटानिकल गार्डन में पौधारोपण समारोह में भाग लेना और सेशल्स कोस्ट गार्ड के बेस का दौरा करना शामिल है। भारत और सेशल्स के बीच लंबे समय से मजबूत और घनिष्ठ संबंध हैं, जो साझा इतिहास, सांस्कृतिक जुड़ाव और दोनों देशों के लोगों के बीच आपसी रिश्तों पर आधारित हैं। हिंद महासागर क्षेत्र में एक महत्वपूर्ण समुद्री पड़ोसी के रूप में सेशल्स भारत के विजन महासागर और वैश्विक दक्षिण के प्रति उसकी प्रतिबद्धता में विशेष महत्व रखता है। प्रधानमंत्री की यह यात्रा भारत और सेशल्स की मजबूत और स्थायी मित्रता को और मजबूत करेगी तथा दोनों देशों के बीच सभी क्षेत्रों में द्विपक्षीय सहयोग को आगे बढ़ाने की साझा प्रतिबद्धता को नई मजबूती देगी। सुपर्णा सैकिया की रिपोर्ट के साथ अक्षित वैद्यान, आकाशवाणी समाचार, दिल्ली।
1: सेशल्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि भारतको दावीलाई समर्थन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सेशल्स भ्रमण अघि देशका विदेश मन्त्री बेरी फारेले वर्तमान विश्वव्यापी व्यवस्था र अन्तर्राष्ट्रिय संस्थाहरूमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। उहाँले भारतको ठूलो जनसङ्ख्या, बढ्दो विश्वव्यापी प्रभाव र शान्ति स्थापना, समुद्री सुरक्षा र बहुपक्षीय कूटनीतिमा योगदानका कारण सुरक्षा परिषदमा स्थायी सदस्यताको हकदार रहेको बताउनु भएको छ। भारत र सेसिल्स बीचको सम्बन्धलाई बलियो र ऐतिहासिक बनाउँदै श्री वेरी फरेले प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले दुई देश बीचको सहयोगलाई अझ बलियो बनाउने बताउनु भयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले सरकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी दुई वर्षमा देशभरका 500 सहर र सहरका गल्लीहरूमा विस्तार गर्ने घोषणा गर्नुभएको छ। भारत ट्याक्सीको उद्घाटन सत्रमा बोल्नुहुँदै श्री शाहले यो पहललाई सहकारी क्षेत्रको लागि क्रान्तिकारी कदमको रूपमा वर्णन गर्नुभयो। उहाँले भारत ट्याक्सीको उद्देश्य चालकहरूलाई प्रत्यक्ष लाभान्वित गर्दै निष्पक्ष र पारदर्शी प्रणाली सुनिश्चित गर्नुरहेको बताउनुभयो। उहाँले उल्लेख गर्नुभयो, यसले चालकहरूलाई आफ्नो आमदानीको ठूलो हिस्सा प्राप्त गर्न अनुमति दिनेछ र यात्रीहरूलाई सुरक्षित र किफायती यात्राको आनन्द लिन सक्षम बनाउनेछ।
2: भारत टैक्सी बनने का सबसे पहला कारण है कि हमारे सारथियों का और हमारे ग्राहकों का किसी का भी शोषण न हो, ये सबसे पहला कारण। दूसरा, सारथी का सम्मान हो, वो ऐप पर रजिस्ट्रेशन के लिए मोहताज नहीं है। आज मैं गर्व से कहता हूँ, भारत टैक्सी के साथ जुड़े हुए 7 लाख सारथी भारत टैक्सी के मालिक है, शेयर होल्डर।
1: केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले 29 जुनमा नयाँ दिल्लीमा धेरै डिजिटल स्वास्थ्य पहलहरू सुरु गर्नुहुनेछ। यसमा सेतु 2.0 आयुष्मान सारथी सेटब्याट, आयुष्मान एप, ई सुश्रुत क्लिनिक, नेसनल हेल्थ क्लेम्स एक्सचेन्ज र स्वास्थ्य मानक समावेश छन्। यसको उद्देश्य देशभर डिजिटल स्वास्थ्य सेवाहरू विस्तार गर्नु र स्वास्थ्य सेवाहरूलाई अझ प्रभावकारी र पहुँच योग्य बनाउनु हो। केन्द्रीय उत्तरपूर्वी क्षेत्रका सञ्चार तथा विकास मन्त्री ज्योतिरादित्य सिन्धिया आजदेखि मध्य प्रदेशको गुनामा 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। यस भ्रमणको क्रममा उहाँले धेरै कार्यक्रमहरूमा भाग लिनुहुनेछ। श्री सिन्धियाले आज सर्किट हाउसमा मानिसहरूसँग भेट गर्नुभयो र उनीहरूको गुनासो सुन्नुभयो। उहाँले एक पेड मा के नाम अभियानको एक भागको रूपमा कान्जा गाउँमा बिरुवा रोप्नुभयो। यस कार्यक्रममा जम्मा 700 बिरुवा रोपिएको थियो। श्री सिन्धियाले रुथियाई क्षेत्रमा सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्नुहुने र पटाई गाउँमा रहेको राम जानकी मन्दिरको पुननिर्माणको लागि भूमि पूजन गर्नुहुने कार्यक्रम पनि रहेको छ। महाराष्ट्रमा भोलि हुने शिक्षक पात्रता परीक्षा टेटको प्रश्नपत्र लिक भएको कारण परीक्षा स्थगित गरिएको छ। महाराष्ट्र राज्य परीक्षा परिषदले आज भनेको छ, ठानेको भिवन्डी क्षेत्रमा केही व्यक्तिहरूसँग परीक्षा प्रश्नपत्रसँग सम्बन्धित जानकारी रहेको सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा भिवन्डी पुलिसले छापा मारेको थियो। सत्यापन भएपछि परीक्षा स्थगित गरिएको छ। परीक्षा सम्बन्धी परिमार्जित जानकारी आधिकारिक वेबसाइटमा राखिने काउन्सिलले जनाएको छ। प्रसिद्ध तमिल अभिनेता, निर्देशक तथा पटकथा लेखक के भाग्यराजको आज चेन्नईमा हृदयघातको कारण निधन

भएको छ। उहाँ 73 वर्षको हुनुहुन्थ्यो। भाग्यराज तमिल सिनेमामा आफ्नो प्रभावशाली पटकथाहरू र संवाद लेखनको लागि जानिन्छ। उहाँले 25 भन्दा अधिक फिल्महरूको निर्देशन गर्नुभयो अनि लगभग 75 फिल्महरूमा अभिनय पनि गर्नुभएको थियो। मिजोरम 16 राज्यहरू र 3 केन्द्रशासित प्रदेशहरूमध्ये मतदाता सूचीको 20 विशेष गहन पुनर्निरीक्षण अभियान अन्तर्गत गणना प्रपत्रहरूको 100% डिजिटलीकरण हासिल गर्ने पहिलो राज्य बनेको छ। निर्वाचन आयोगले यसका लागि भोलिको समय सीमा तोकिएको थियो। मिजोरमले निर्धारित समय सीमाभन्दा 3 दिन अघि नै यो उपलब्धि हासिल गरेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। उपराष्ट्रपति सिपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म लघु र मध्यम उद्यम MSME क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको 3 दिवसीय राजकीय भ्रमणको लागि प्रस्थान गर्नुभएको छ। सेसेल्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि भारतको दावीलाई समर्थन गरेको छ। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले सरकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी 2 वर्षमा देशभरका 500 सहर र सहरका गल्लीहरूमा विस्तार गर्ने घोषणा गर्नुभयो अनि प्रसिद्ध तमिल अभिनेता निर्देशक तथा पटकथा लेखक के भाग्यराजको आज चेन्नईमा हृदयघातको कारण निधन भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 3:15 म उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रस्तुतिपछि फेरि पनि लोक भाकामा रमाऊ सुनेर अघिल्लो लोकगीत बसन्ती बाला लामाको स्वर अनि संगीतमा जहाँ शब्द रचना रहेको छ ज्योति बाला लामाको

0: लोकगीतको प्रस्तुतिपछि अब सुन्नुहोस् समसामयिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विशेष रहेको छ विदेश मन्त्रीको मंगोलिया अनि कोरिया गणतन्त्रको भ्रमण। अनुवादक तथा वाचक सपन सुब्बा। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। विदेश मन्त्री डाक्टर एस जयशंकरले गत 22 देखि 25 जुनसम्म मंगोलिया र कोरिया गणतन्त्रको औपचारिक भ्रमण गर्नुभयो। भारतीय विदेश मन्त्रीले 22 अनि 23 जुनमा मंगोलियाको भ्रमण गर्नुभयो। भ्रमणका क्रममा डाक्टर जयशंकरले मंगोलियाली नेतृत्वसँग भेट गर्नुभयो र आफ्ना समकक्षी विदेश मन्त्री बी बास्टेटसेकसँग विचार विमर्श गर्नुभयो। भारत र मंगोलिया रणनीतिक साझेदार, आध्यात्मिक भाइचारा र तेस्रो छिमेकी हुन् जसले बौद्ध धर्म मार्फत शताब्दीयौंदेखि गहिरो सभ्यता सम्बन्ध राखेका छन्। पछिल्लो समयमा 4D अर्थात् धर्म, लोकतन्त्र, विकास साझेदारी र डिजिटल विकास सहयोग भारत मंगोलियाको सम्बन्धका स्तम्भहरू बनेका छन्। ऐतिहासिक रूपमा भारत र मंगोलियाले प्राचीन कालदेखि नै बौद्ध धर्मको साझा विरासतको माध्यमबाट अन्तर्क्रिया गर्दै आएका छन्। केही भारतीय र मंगोलियन इतिहासकारहरूले 4,300 वर्ष पहिले काङडा राज्यबाट मंगोलियन इलाकामा केही जनजातिहरूको बसाई सरेको बारे अनुमान गरेका छन्। राजाका छोरा मंगलदेवले प्रवासीहरूको नेतृत्व गरेका थिए र तिनीहरूमध्ये अधिकांश लगभग 2,000 वर्ष त्यहाँ बसेर भारत फर्किएका थिए। यद्यपि यो प्रमाणित गर्न अहिलेसम्म कुनै ऐतिहासिक प्रमाण छैन। वर्ष 1924 मंगोलियाका तत्कालीन प्रधानमन्त्री ए अमरले आफ्नो पुस्तक सर्ट हिस्ट्री अफ मंगोलियामा मंगोलियाका पुर्खाहरू हिमालय पर्वतको पछाडिबाट आएको उल्लेख गर्नुभएको थियो। अर्को चाखलाग्दो सम्बन्ध गंगा नूर तालको बारेमा हो, जुन धेरै मंगोलियनहरूका अनुसार यसको नाम भारतको गंगा नदीको नामबाट राखिएको थियो, जहाँबाट केही मंगोलियन लामाहरूले पानी ल्याएर सुखबातर प्रान्तको तालमा खन्याए। मंगोलियन भाषाका धेरै शब्दहरूको जरा संस्कृत र पालीमा छ। भारत र मंगोलिया बीच कूटनीतिक सम्बन्ध स्थापनाको 60औं वर्षगाँठको अवसरमा 2015 मई महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीको मंगोलियाको पहिलो भ्रमणले हाम्रो सम्बन्धमा एउटा आदर्श परिवर्तन ल्यायो, जसलाई सामरिक साझेदारीको स्तरमा अघि ल्याएको छ। वर्ष 2025 अक्टोबर महिनामा मंगोलियाका राष्ट्रपति खुरेलसुख उखनागिनको राजकीय भ्रमणले हाम्रो राजनीतिक साझेदारीलाई अझ बलियो बनाएको छ। भ्रमणका क्रममा विदेश मन्त्रीले मंगोलियाका विदेश मन्त्री वी वास्टेटसेक र मन्त्री तथा क्याबिनेट सचिवालयका प्रमुख बी एन खबियारसँग भेटवार्ता गर्नुभयो। उहाँले मंगोलियाका राष्ट्रपति यू खुरेलसुख र मंगोलियाका स्टेट ग्रेट खुरल संसदका अध्यक्ष श्री एस ब्याम्ब्यात्सकसँग भेट गर्नुभयो। उहाँको शिक्षा मन्त्री श्री एल एक्न अम्गालानसित पनि भेट भयो। डाक्टर जयशंकरले अक्टोबर 2025 मंगोलियाका राष्ट्रपति श्री यू खुरेलसुकको भारत राजकीय भ्रमणपछि द्विपक्षीय सम्बन्धमा प्रगतिको समीक्षा गर्नुभयो अनि भारत मंगोलिया रणनीतिक साझेदारीलाई अझ विस्तार गर्न भविष्यको सहकार्यका सम्भावित क्षेत्रहरूबारे छलफल गर्नुभयो। बैठकमा विकास साझेदारी, व्यापार, शिक्षा, संस्कृति, क्षमता अभिवृद्धि, आपूर्ति श्रृङ्खला, खानी तथा महत्वपूर्ण खनिज, रक्षा, हवाई सम्पर्क र जनस्तरको सम्बन्धका विषयमा छलफल भएको थियो। वार्ताका क्रममा दुवै पक्षले आपस्तको हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमाथि पनि विचारहरू आदान प्रदान गरेका थिए।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 3 बजिरहेछ श्रोता, र अब केही क्षण हजुरहरूलाई फेरि पनि साङ्गीतिक यात्रातर्फ डोराएर लानेछौँ। सुनाउनेछौँ हिन्दी चलचित्रका गीतहरू। त कार्यक्रमलाई आरम्भ गर्दै प्रथमा राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली चलचित्र दिलका रिश्ताबाट अलका याग्निकको स्वरमा, जहाँ सङ्गीत रहेको छ नदिम श्रवणको अनि शब्द रचना रहेको छ समीरको।

श्रोताहरूले सुन्दै हुनुहुन्छ हिन्दी चलचित्रका गीतहरू र अघिल्लो क्रममा स्वीकार्नुहोस् यो प्रस्तुति चलचित्र राजा हिन्दुस्तानीबाट उदित नारायण अनि अल्का याग्निकको युगल आवाजमा जहाँ सङ्गीत रहेको छ नदिम श्रवणको अनि शब्द समीरको।

श्रोताहरूले भर्खरै मात्र आफ्नो रेडियो सेटलाई ट्युन इन गर्नुभएको छ भने हजुरहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा र अहिले हजुरहरूले सुन्दै हुनुहुन्छ हिन्दी चलचित्रका गीतहरू उद्घोषिका म सरुको साथमा र अबको अघिल्लो अन्तिम प्रस्तुति राख्न लागिरहेकी छु चलचित्र तालबाट सुखविन्दर सिंह अनि अल्का याग्निकको युगल आवाजमा जहाँ सङ्गीत रहेको छ एआर रहमानको अनि शब्द आनन्द बक्सीको आनन्द लिनुहोस्

0: हिंदी गीतहरुको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मुस्कान राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देश र विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 संस्करण हुनेछ। कार्यक्रमको प्रसारण आकाशवाणी र दूरदर्शनका सबै च्यानल, एआईआर न्युजको वेबसाइट र न्युज अन एआईआर मोबाइल एपमा पनि प्रसारित गरिनेछ। यसका साथै मन की बात कार्यक्रम आकाशवाणी समाचार, दूरदर्शन समाचार, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा प्रत्यक्ष प्रसारण गरिनेछ। हिन्दी प्रसारणको लगत्तै पछि यो कार्यक्रम क्षेत्रीय भाषाहरूमा पनि प्रसारण गरिनेछ। विश्व एमएसएमई दिवस 2026 को अवसरमा नागाल्यान्ड सरकारले हिजो तेलंगानाको टी वर्कसित एक सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ। यस सम्झौताको उद्देश्य नागाल्यान्डमा उद्यमीहरूलाई उन्नत प्राविधिक सहयोग, उत्पाद विकास र नवाचार मार्फत सशक्त बनाउनु हो, जसले गर्दा राज्यमा रोजगार र आर्थिक विकासले गति पाउनेछ। यस सम्झौता ज्ञापनमा नागाल्यान्डको उद्योग तथा वाणिज्य विभागका निर्देशक पी तोकुघा सेमा र टी वर्क्सका सिइओ जोगिन्दर तनिकेलाले हस्ताक्षर गरेका छन्। नयाँ दिल्लीमा आज 3 दिवसीय त्रिपुरा वैश्विक अनारस महोत्सवको उद्घाटन त्रिपुराका मुख्यमन्त्री डाक्टर मनिक शाह र पूर्वोत्तर क्षेत्र विकास राज्यमन्त्री डाक्टर सुकान्त मजुमदारले गर्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो, त्रिपुराले हरेक वर्ष लगभग 180,000 मेट्रिक टन अनारस उत्पादन गर्दछ। उहाँले यस महोत्सवले अनारस निर्यातलाई बढावा दिने र राज्यको संस्कृति, हस्तशिल्प तथा पर्यटनले वैश्विक मान्यता पनि पाउने बताउनुभयो। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गर्नुहुँदै यो महोत्सवले व्यापार र लगानीका लागि नयाँ अवसरहरू सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो। असममा आज एकाबिहानै मध्यम तीव्रताको भूकम्पको झट्का महसुस गरियो। यो झट्का 4:51:16 महसुस गरिएको थियो। भारतीय भूविज्ञान केन्द्र अनुसार भूकम्पको तीव्रता रेक्टर स्केलमा 3.4 थियो। यसको केन्द्रबिन्दु असमको कछार जिल्लामा लगभग 42 किलोमिटर गहिराईमा थियो। तथापि हालसम्म कुनै प्रकारको ज्यानमालको क्षतिको खबर भने आएको छैन। प्रशासनले स्थितिको निगरानी गरिरहेको छ र मानिसहरूलाई सतर्क रहन अपिल गरिएको छ। असमको वन विभागले दुर्लभ एवं संरक्षित पक्षी हर्नबिलको शिकारसित सम्बन्धित मुद्दामा 3 जनालाई आरोपीहरूलाई पक्राउ गरेर ठूलो सफलता हासिल गरेको छ। यसलाई वन्य जन्तु संरक्षणको दिशामा एक महत्त्वपूर्ण कदम मानिएको छ। प्राप्त जानकारी अनुसार डिगबोई वन विभाग अन्तर्गत मार्गेरिटा पूर्वी रेन्ज क्षेत्रमा गुप्त सूचनाको आधारमा अभियान सञ्चालन गरेर 3 जना आरोपीहरूलाई पक्राउ गरिएको थियो। प्रारम्भिक जाँचबाट आरोपीहरू लामो समयदेखि संरक्षित पक्षी हर्नबिलको शिकारमा संलग्न रहेको खुलासा भएको छ। राज्य वन तथा पर्यावरण मन्त्री जयन्त मल्लबरुवाले सोसल मिडिया मार्फत अभियानको जानकारी साझा गर्नुभएको थियो। असम पुलिसले तिनसुकियामा गिरफ्तार गरेका प्रतिबन्धित संगठन युनाइटेड लिबरेसन फ्रन्ट अफ असम इन्डिपेन्डेन्ट अल्फा आईका 2 क्याडरलाई पक्राउ गरेपछि असम पुलिसले आज एक आधिकारिक बयान जारी गर्दै पुलिसले सुरक्षा बलसितको सहकार्यमा आतंकवादी हमला रोक्नमा सफलता हासिल गरेको बताएको छ। पुलिस मुख्यालयद्वारा जारी बयानमा भनिएको छ, हिजो केन्द्रीय एजेन्सीहरू र सुरक्षा बलहरूको सहयोगमा तिनसुकिया पुलिसद्वारा सञ्चालित एक खुफिया आधारित अभियानमा लेखापानी पुलिस स्टेशन अन्तर्गत जागुनबाट उल्फा आएका 2 सक्रिय क्याडरलाई पक्राउ गरिएको थियो। मिजोरम 16 राज्यहरू र 3 केन्द्रशासित प्रदेशहरूमध्ये मतदाता सूचीको विशेष गहन पुनर्निरीक्षण अभियान अन्तर्गत गणना प्रपत्रहरूको 100% डिजिटलीकरण हासिल गर्ने पहिलो राज्य बनेको छ। निर्वाचन आयोगले यसका लागि

सम्मको समय सीमा तोकेको थियो। मिजोरमले निर्धारित समयभन्दा तीन दिन अघि नै यो उपलब्धि हासिल गरेको छ। राज्यका मुख्य निर्वाचन अधिकारी कार्यालयले बिहिबार साँझ डिजिटलीकरण प्रक्रिया पूरा भएको जनाएको छ। 30 मईदेखि राज्यमा 1301 बुथ स्तरीय अधिकारीहरू गणनाको काममा संलग्न छन्। 2005 भएको पछिल्लो अन्तिम एसआईआर अवधि मिजोरममा 5,59,000 भन्दा बढी मतदाता थिए। सन् 2025 यो संख्या बढेर 8,75,000 नागेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 3:45 मा उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब प्रस्तुत छ कार्यक्रम गीत संगीत। लोक तथा आधुनिक गीतहरूको संगम यो हो कार्यक्रम गीत संगीत, जहाँ श्रोताहरूले आनन्द लिन सक्नुहुनेछ लोक अनि आधुनिक गीतहरूको। त कार्यक्रमको आरम्भमा राख्न लागिरहेकी छु यो प्रथम प्रस्तुति उदय श्रोताङको स्वर अनि संगीतमा, गणेश थापा मगरको शब्द रचनामा। यो प्रथम प्रस्तुति स्वीकार्नुहोस्।

नमस्कार आउनुमा नै जिन्दगीको मजा छ श्रोता। जीवनमा हरेक पल हरेक क्षण अमूल्य छन्। यो दिनलाई यो समयलाई फेरि कहिले पनि ल्याउन सकिँदैन, त्यसैले आज जे छ त्यसैमा नै खुसी रहन सक्नुपर्छ। त अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेकी छु मनिला सुताङको स्वरमा यो साङ्गीतिक कोसेली। उदय सुताङको सङ्गीत अनि गणेश थापा मगरको शब्द रचनामा स्वीकार्नुहोस्।

श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत सङ्गीत, र कार्यक्रम गीत सङ्गीतको अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेकी छु बानीका प्रधानको स्वरमा यो प्रस्तुति, जहाँ शब्द सङ्गीत रहेको छ नरवीर र साइलीको।

संगीत संगीत भनेको स्वर लय र लयको सुव्यवस्थित र कलात्मक संयोजन हो श्रोता। यसले मनलाई शान्त पार्छ र भावनाहरूलाई व्यक्त गर्नमा सहयोग गर्दछ। संगीत केवल गायनको रूपमा मात्र परिभाषित गर्न सकिँदैन। संगीत गायन वाद्ययन्त्र बजाउने र नृत्यको संयुक्त स्वरूप हो। कार्यक्रम गीत सङ्गीतको अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेकी छु प्रज्ञाश्री विश्वकर्माको स्वरमा यो साङ्गीतिक कोसेली, जहाँ शब्द रचना रहेको छ कालुसिंह रणपहेलीको अनि सङ्गीत नरवीर रसाइलीको।

संसारमा धेरै फरक भाषाहरू भए पनि सङ्गीतभन्दा राम्रो भाषा कुनै पनि छैन, किनकि सङ्गीतको भाषालाई सबैले बुझ्ने गर्छन्। श्रोता त आउनुहोस् फेरि पनि सङ्गीतको भाषामा रमाउ सुनेर अघिल्लो लोकगीत बसन्ती बाला लामाको स्वरमा, जहाँ शब्द रचना रहेको छ ज्योति बाला लामाको।

0: प्रधानमन्त्री श्री नरेन्द्र मोदीले केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालको ऊर्जा क्षेत्रको बारेमा एक लेख साझा गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, यस लेखले ग्लोबल साउथलाई सुरक्षित, दिगो र समतामूलक ऊर्जा भविष्यको केन्द्रमा राख्ने भारतको दृष्टिकोणलाई प्रकाश पार्दछ। उहाँले भन्नुभयो कि एक बलियो ऊर्जा प्रणाली केवल घरेलु नीतिबाट मात्र होइन अन्तर्राष्ट्रिय सहयोगबाट पनि निर्माण हुँदछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म, लघु र मध्यम उद्यम एमएसएमई क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा एमएसएमई दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भारतमा यो क्षेत्र पहिलो पुस्ताका उद्यमीहरूको साहस र उद्यमशीलताको प्रतीक भएको बताउनु भएको छ। उहाँले देशको जम्मा निर्यातमा एमएसएमई क्षेत्रले लगभग 50% योगदान पुर्याउने उल्लेख गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले सहकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी 2 वर्षमा देशभरिका 500 सहर र सहरका गल्लीहरूमा विस्तार गरिने घोषणा गर्नुभएको छ। भारत ट्याक्सीको उद्घाटन सत्रमा बोल्नुहुँदै श्री शाहले यो पहललाई सहकारी क्षेत्रको लागि क्रान्तिकारी कदमको रूपमा वर्णन गर्नुभयो। उहाँले भारत ट्याक्सीको उद्देश्य चालकहरूलाई प्रत्यक्ष लाभान्वित गर्दै निष्पक्ष र पारदर्शी प्रणाली सुनिश्चित गर्नु रहेको बताउनुभयो। उहाँले उल्लेख गर्नुभयो, यसले चालकहरूलाई आफ्नो आमदानीको ठूलो हिस्सा प्राप्त गर्न अनुमति दिनेछ र यात्रीहरूलाई सुरक्षित र किफायती यात्राको आनन्द लिन सक्षम बनाउनेछ।
1: एक टैक्सी बनाने का विचार आया कोऑपरेटिव बेसिस पर, तो सब लोग परेशान थे कि भाई पैसा कहाँ से लाएंगे। तो मैंने कुछ कोऑपरेटिव संस्थाओं को कहलवाया भी, बुलाया भी। मुझे आनंद है कि एनसीडीसी, इपको, क्रिपको, एनडीडीबी, नाबार्ड, एनसीईएल, अमूल, ये सब ने मिलकर बड़ी से बड़ी कंपनियों से लोहा लेने के लिए ड्राइवरों की, सारथियों की अपनी एक कोऑपरेटिव बनाने का फैसला।
0: कोलकाताको ताराताला क्षेत्रमा भएको भवन भत्किँदा मृत्यु हुनेको संख्या 17 पुगेको छ। सेना, राष्ट्रिय आपदा मोचन बल, रेलवे, नागरिक रक्षा, राज्य आपदा प्रतिक्रिया बल र अन्य एजेन्सीहरूले राहत र उद्धार कार्यमा मिलेर काम गरिरहेका छन्। घाइतेहरूको निजी अस्पतालमा उपचार भइरहेको छ। पन्जाब पुलिसले अमृतसरमा सीमापार अवैध हतियार तस्करी गर्ने गिरोहको पर्दाफाश गरेको छ र 4 जनालाई पक्राउ गरेको छ। उनीहरूबाट 10 पेस्तोल र धेरै जीवित कारतुसहरू जप्त गरिएको छ। हालैमा अमृतसरमा हतियार जप्त भएको यो दोस्रो ठूलो घटना हो। जम्मू कश्मीरमा काउन्टर इन्टेलिजेन्स कश्मीर सीआईके गैरकानूनी गतिविधिहरू रोकथाम अधिनियम युपिए अन्तर्गत अनुसन्धानको सम्बन्धमा आज उपत्यकाभरि धेरै स्थानहरूमा छापा मारेको छ। अधिकारीहरूका अनुसार श्रीनगर, गन्दरबल, कुपवाडा र अनन्तनाग जिल्लाका 5 स्थानमा खोजी अभियान सञ्चालन गरिएको थियो। यो कार्यवाही 2023 दर्ता भएको मुद्दाको अनुसन्धानको सम्बन्धमा गरिएको हो। मौसम विभागले आगामी 3-4 दिनमा उत्तरी अरबी सागर, गुजरात, मध्यप्रदेश, छत्तिसगढ झारखण्ड, बिहार, उत्तर प्रदेश र उत्तराखण्डका केही भागमा दक्षिण पश्चिम मनसुन भित्रिन सक्ने पूर्वानुमान गरेको छ। विभागले आगामी 2 दिनमा उप हिमालय, पश्चिम बङ्गाल र सिक्किममा मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ। बिहार, छत्तिसगढ, तटीय आन्ध्र प्रदेश, तटीय कर्नाटक, तमिलनाडु, पुडुचेरी, कराइकल र उत्तर पूर्वी भारतका केही भागहरूमा भारी वर्षा हुने सम्भावना छ। त्यस्तै पूर्वी राजस्थान, आन्तरिक कर्नाटक र तेलेङ्गानामा भोलिसम्म मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाह र उत्तर पूर्वी क्षेत्र विकास राज्य मन्त्री डाक्टर सुकान्त मजुमदारले आज नयाँ दिल्लीमा 3 दिने त्रिपुरा वैश्विक अनारस महोत्सवको उद्घाटन गर्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो, त्रिपुरामा प्रत्येक वर्ष लगभग 1,80,000 मेट्रिक टन अनारस उत्पादन हुन्छ। महोत्सवले अनारस निर्यातलाई बढावा दिनुका साथै संस्कृति, हस्तकला र पर्यटनलाई विश्वव्यापी मान्यता दिने उहाँको भनाइ रहेको छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गर्नुहुँदै महोत्सवले व्यापार र लगानीका लागि नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। यो समाचार युट्युबमा @AIRKorsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी सेसल्सको 3 दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ।

भागमा दक्षिण पश्चिम मनसुन भित्रिन सक्ने पूर्वानुमान गरेका छ। यसका साथै समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको एफएम 103.5 मेगाहर्जमा। श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआर मोबाइल एपमा पनि सुन्न सक्नुहुनेछ। र अब प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति।

त यी देशबन्धनपछि अब आउनुहोस् श्रोता साथै विद्यार्थीवर्ग, अब शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत गर्न लागिरहेछौ महान व्यक्तित्वका धनी हेलेन केलरको जीवनी बारेमा जानकारी दिनुहुनेछ शिक्षक असीम कुमार मोक्तानज्यूले।

नमस्कार प्रिय श्रोता विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई एउटा अद्भुत जीवन यात्रामा लिएर जान चाहन्छु। हिम्मत, सङ्घर्ष र मानवीय आत्माको विजयको कथा। यो कथा हो एउटी यस्ती महिलाको, जसले न देख्न सक्थिन् न सुन्न सक्थिन्, तर पनि उनले संसारलाई उज्यालो र प्रेरणाले भरिन्। यो हो हेलेन केलरको जीवन कथा। त्यो समय जब अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले सही रूपमा बुझ्दैनथ्यो, हेलेन केलरले आफ्नो सीमिततालाई जितेर संसारलाई देखाइन् कि इच्छा शक्ति भए असम्भव केही हुँदैन। आउनुहोस् विद्यार्थी भाइ बहिनीहरू, हामी उहाँको जीवन यात्रामा प्रवेश गरौँ। हेलेन केलरको प्रारम्भिक जीवन सङ्घर्ष, साहस र प्रेरणाले भरिएको थियो। उनको जन्म 27 जुन 1880 अमेरिकाको अलाबामा राज्यको टस्कम्बिया भन्ने सानो सहरमा भएको थियो। उनका पिता क्याप्टेन आर्थर एच केलर र आमा केट एडम्स केलर थिए। उनीहरूको घर आइभी ग्रीन नामले परिचित थियो, जहाँ हेलेनले आफ्नो बाल्यकाल बिताइन्। सानैमा हेलेन निकै चञ्चल, हँसिली र सक्रिय बालिका थिइन्। उनी छिट्टै हिँड्न र सामान्य शब्द बोल्न सकेकी थिइन्। हेलेन केवल 19 महिनाकी हुँदा गम्भीर बिमारी परिन्। त्यति बेला चिकित्सकहरूले त्यस रोगलाई ब्रेन फिभर भनेका थिए। अहिले इतिहासकारहरूका अनुसार त्यो स्कारलेट ज्वरो वा मेनिन्जाइटिस हुन सक्थ्यो। रोग निको भएपछि उनले आफ्नो दृष्टि र श्रवण शक्ति दुवै गुमाइन्। उनको संसार अन्धकार र मौनतामा बदलियो। न देख्न सक्ने न सुन्न सक्ने भएपछि अरूसँग संवाद गर्न अत्यन्त कठिन भयो। हेलेन ठुलो हुँदै जाँदा आफ्ना भावना व्यक्त गर्न नसक्दा धेरै निराश हुन्थिन्। उनले परिवारसँग हातका केही सङ्केत प्रयोग गरेर कुरा गर्ने प्रयास गर्थिन्, तर सबैले बुझ्न सक्दैनथे। कहिलेकाहीँ उनी रिसाउँथिन् र असन्तुलित व्यवहार गर्थिन्। संचार गर्न नसक्दा सानी हेलेन धेरै चिडचिडी र आक्रामक बन्नुभयो। उहाँका परिवारले धेरै माया गर्थे तर असहाय महसुस गर्थे। तर उनका आमा बाबुले हेलेन अत्यन्त बुद्धिमान र सिक्न चाहने बालिका भएको महसुस गरे। त्यसै कारण उनीहरूले हेलेनलाई शिक्षा दिन सक्ने योग्य शिक्षकको खोजी गर्न थाले। हेलेनकी आमा केट केलरले अन्य दृष्टिविहीन तथा श्रवणविहीन बालकले शिक्षा प्राप्त गरेको कथा पढिन्। यसरी उनको परिवारमा आशाको किरण जाग्यो। त्यसपछि उनीहरूले बहिरा बाल बालिकासँग काम गर्ने प्रसिद्ध वैज्ञानिक तथा शिक्षक अलेक्जेन्डर ग्राहम बेलसँग सल्लाह लिए। ग्राम बेलले उनीहरूलाई बोस्टन स्थित पर्किन्स स्कुल फर द ब्लाइन्डमा सम्पर्क गर्ने सुझाव दिए। त्यही विद्यालयले हेलेनलाई शिक्षा दिन एक युवती शिक्षिका एनी सुलिवानलाई पठायो। एनी स्वयंले पनि बाल्यकालमा कमजोर दृष्टि, दुःख र सङ्घर्षको सामना गरेकी थिइन्। त्यसैले उनले पीडा, धैर्यता र सङ्घर्षको मूल्य राम्ररी बुझेकी थिइन्। 1887 3 मार्चको दिन एनी सुलिवान केलर परिवारको घरमा आइपुगिन्। पछि हेलेनले त्यस दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिन भनेर वर्णन गरेकी थिइन्। एनी सुलिवानको हेलेन केलरको जीवनमा आगमन मानव इतिहासकै एक अत्यन्त प्रेरणादायी घटना थियो। यो केवल एक शिक्षिका र विद्यार्थीको भेट मात्र थिएन, यो अन्धकार र मौनताले भरिएको संसारमा उज्यालोको प्रवेश थियो। सुरुमा हेलेनलाई पढाउन अत्यन्त कठिन थियो। हेलेनले भाषा वा अनुशासन बुझ्दिनथिन्। एनीले वस्तुहरूमा हात राखेर तिनका नाम औँलाको सङ्केत मार्फत हेलेनको हातमा लेख्न थालिन्। उदाहरणका लागि उनले हेलेनको हातमा एउटा गुडिया राखेर DOLL DOL भनेर औँलाले सङ्केत गर्थिन्। हेलेनले ती सङ्केत नक्कल त गर्थिन्, तर अक्षर र वस्तुको सम्बन्ध बुझ्दिनथिन्। तर एनीले हार मानिनन्। उनले दिनभरि खाना खाने बेला, हिँड्दा, खेल्दा र घरायसी काम गर्दा निरन्तर हेलेनलाई सिकाइरहिन्। उनलाई विश्वास थियो कि कुनै दिन हेलेनले शब्दको अर्थ बुझ्नेछिन्। अन्तत त्यो ऐतिहासिक क्षण आयो, पानीको धारा भएको पम्प नजिक। एक दिन एनीले हेलेनलाई बाहिर पानीको पम्पमा लगिन्। चिसो पानी हेलेनको हातमा बगिरहेको बेला एनीले अर्को हातमा बारम्बार WATER भनेर सङ्केत गरिरहिन्। अचानक हेलेनको मनमा उज्यालो छायो। उनले बुझिन् कि हातमा बनाइएका ती सङ्केतहरू बगिरहेको पानीको नाम रहेछन्। त्यही क्षण उनले भाषाको वास्तविक अर्थ बुझिन्। हेलेनले पछि आफ्नो आत्मकथामा

एकी थिइन् कि त्यो क्षणले उनको आत्मामा उज्यालो आशा र आनन्द भरिदियो। त्यसपछि उनी अत्यन्त उत्साहित भइन् र वरिपरिका हरेक वस्तुको नाम जान्न चाहिन्। दिनको अन्त्यसम्म उनले धेरै नयाँ शब्दहरू सिकिसकेकी थिइन्। त्यसपछि हेलेन केलरको जीवन पूर्ण रूपमा बदलियो। एनी सुलिभानको मार्गदर्शनमा उनले पढ्न, लेख्न र बोल्न सिकिन्। एनी सुलिभान र हेलेन केलर बीचको सम्बन्ध गहिरो प्रेम, विश्वास र आजीवन मित्रतामा परिणत भयो। एनी केवल उनकी शिक्षिका मात्र थिइनन्, उनी हेलेनको मार्गदर्शक, साथी र उनको बन्द संसारको ढोका खोल्ने चाबी बनिन्। त्यसपछि हेलेनको ज्ञानप्रतिको चाहना अत्यन्त बढ्न थाल्यो। हेलेनले आफ्नो प्रारम्भिक औपचारिक शिक्षा पर्किन्स स्कुल अफ द ब्लाइन्ड बोस्टनमा प्राप्त गरिन्। त्यहाँ उनले दृष्टिविहीनहरूको ब्रेल लिपि पढ्नु र लेख्न सिकिन्। अन्य दृष्टिविहीन विद्यार्थीहरूसँग भेटघाट हुँदा उनको आत्मविश्वास पनि बढ्यो। पछि उनले राइट ह्युमसन स्कुल फर द डेफ न्युयोर्क सहरमा अध्ययन गरिन्। त्यहाँ उनले बोल्ने र सञ्चार गर्ने सिपमा अभ्यास गरिन्। उनको बोली स्पष्ट नभए पनि उनले ओठ र घाँटीको कम्पन महसुस गरेर बोल्न सिकिन्। कलेज प्रवेश परीक्षाको तयारीका लागि हेलेनले क्याम्ब्रिज स्कुल अफ वेस्टर्नमा अध्ययन गरिन्। उनले अङ्ग्रेजी साहित्य, फ्रेन्च, जर्मन, ल्याटिन, इतिहास तथा गणित जस्ता विषयहरूमा अध्ययन गरिन्। कक्षामा एनी सुलिभान सधैँ हेलेनसँगै बस्ने गर्थिन् र शिक्षकको व्याख्या हातको सङ्केत मार्फत अनुवाद गरिदिन्थिन्। सन् 1900 हेलेनले र्याडक्लिफ कलेजमा भर्ना पाइन्, जुन हार्वर्ड युनिभर्सिटीसँग सम्बन्धित संस्था थियो। त्यो समय अपाङ्गता भएका व्यक्तिहरूका लागि उच्च शिक्षा प्राप्त गर्नु अत्यन्त कठिन थियो, त्यसैले यो ऐतिहासिक उपलब्धि मानिन्छ। सन् 1904 उनले स्नातक अर्थात् ब्याचलर अफ आर्ट्स उपाधि प्राप्त गरिन्। उनी संसारकै पहिलो दृष्टिविहीन तथा श्रवण शक्तिविहीन महिला बनिन् जसले कलेजको डिग्री हासिल गरिन्। विद्यार्थी भाइ बहिनीहरू, अब हामी लेखिका तथा साहित्यकारको रूपमा हेलेन केलरका उपलब्धिहरू बारे चर्चा गरौँ। हेलेन केलर केवल प्रेरणादायी व्यक्तित्व मात्र नभई विश्व साहित्यकी एक महान लेखिका, निबन्धकार, वक्ता तथा चिन्तक पनि थिइन्। बाल्यकालमै दृष्टि र श्रवण शक्ति गुमाएपछि पनि उनले आफ्नो असाधारण प्रतिभा, दृढ इच्छाशक्ति र परिश्रमद्वारा विश्व साहित्यमा अमिट छाप छोडिन्। उनका रचनाहरूले संसारभरिका लाखौँ मानिसलाई साहस, आशा र प्रेरणा प्रदान गरेका छन्।

हेलेन केलरलाई लेखिकाको रूपमा हेर्न पर्दा उनले 11 वर्षको उमेरमा नै द फ्रस्ट किङ नामक कथा लेखेकी थिइन्। पछि आफ्नी महान शिक्षिका एनी सुलिभानको मार्गदर्शनमा उनले साहित्यिक प्रतिभालाई अझ विकसित गरिन्। गहिरो भावनात्मक अभिव्यक्ति, दार्शनिक चिन्तन, आशावाद र सकारात्मक सोच, सामाजिक चेतना, सरल तर प्रभावशाली भाषा हेलेन केलरका लेखनका मुख्य विशेषताहरू हुन्। उनले आफ्ना रचनाहरूमा आफ्ना सङ्घर्ष र सफलताहरू, दृष्टि र श्रवणविहीन संसारको अनुभूति, शिक्षा र अपाङ्गता, मानव अधिकार र समानता, आशा, विश्वास र मानवता जस्ता विषयहरू प्रस्तुत गरेकी छन्। हेलेन केलरका प्रमुख साहित्यिक कृतिहरू हुन् द स्टोरी अफ माई लाइफ। यो उनको सबैभन्दा प्रसिद्ध आत्मकथा हो। यस पुस्तकमा उनले आफ्नो बाल्यकाल, अन्धोपन र बहिरोपनसँगको सङ्घर्ष, एनी सुलिभानको आगमन, भाषा सिक्ने प्रक्रिया, शिक्षा र आत्मविश्वासको यात्रा बारेमा अत्यन्त मार्मिक ढङ्गले वर्णन गरेकी छन्। यो पुस्तक विश्वभरि लोकप्रिय भयो र धेरैवटा भाषामा अनुवाद गरियो। आज पनि विद्यालय तथा विश्वविद्यालयमा पढाइन्छ। सन् 1908 मा हेलेनको दोस्रो प्रमुख कृति हो द वर्ल्ड आई लिभ इन। यस पुस्तकमा हेलेन केलरले आफूले दृष्टि र श्रवण शक्ति बिना संसारलाई कसरी अनुभव गरिन् भन्ने कुरा वर्णन गरेकी छन्। यस पुस्तकमा उनले प्रकृति, स्पर्श, कल्पना, भावना, ध्वनिको कम्पन आदि विषयलाई अत्यन्त सुन्दर शैलीमा प्रस्तुत गरेकी छन्। यस कृतिले मानिसहरूलाई उनको आन्तरिक संसारको विशालता देखायो। हेलेनको अर्को प्रसिद्ध कृति हो अप्टिमिजम। यस प्रेरणादायी निबन्धमा उनले सकारात्मक सोच र आशावादको महत्त्व बताएकी छन्। उनको विश्वास थियो कि साहस, धैर्य र आशाले जीवनका कठिनाइहरूलाई जित्न सकिन्छ। हेलेनको अर्को प्रसिद्ध कृति हो आउट अफ द डार्क। यस पुस्तकमा उनले गरिबी, श्रमिक अधिकार, सामाजिक समानता, मानव न्याय जस्ता विषयमा आफ्ना विचार व्यक्त गरेकी छन्। यसले हेलेन केलर केवल प्रेरणादायी व्यक्तित्व मात्र नभई गम्भीर सामाजिक चिन्तक पनि थिइन् भन्ने प्रमाणित गर्छ। उनको अर्को कृति माई रिलिजन हो। पछि लाइट इन माई डार्कनेस नामले पुनः प्रकाशित गरिएको यस पुस्तकमा उनले अध्यात्म, धर्म, जीवन दर्शन, मानवता बारे आफ्ना गहिरा विचार प्रस्तुत गरेकी छन्। विद्यार्थी भाइ बहिनीहरू, अब हामी हेलेन केलरका साहित्यिक उपलब्धिहरू विषयमा चर्चा गरौँ। हेलेन केलर विश्व इतिहासमै साहित्यिक क्षेत्रमा यति ठुलो सफलता प्राप्त गर्ने पहिलो दृष्टिविहीन तथा श्रवणविहीन महिला बनिन्। उनले 12 भन्दा बढी पुस्तक, 100 निबन्ध, लेख तथा भाषण लेखेकी छन्। उनका रचनाहरू प्रसिद्ध पत्रिकाहरूमा प्रकाशित हुन्थे। उनको आत्मकथा विश्व साहित्यका सबैभन्दा प्रेरणादायी कृतिमध्ये एक मानिन्छ। यसमा आधारित चलचित्र, नाटक तथा वृत्तचित्रहरू पनि निर्माण भएका छन्। हेलेन केलरका रचनाहरू महत्त्वपूर्ण छन् किनभने उनले अपाङ्गताले प्रतिभालाई रोक्न सक्दैन भन्ने प्रमाणित गरिन्। आत्मकथात्मक साहित्यलाई नयाँ उचाइमा पुर्याइन्। लाखौँ मानिसलाई सङ्घर्षमा पनि आशावादी बन्न प्रेरणा दिइन्। मानव अधिकार र शिक्षाको महत्त्वलाई साहित्य मार्फत प्रस्तुत गरिन्। हेलेन केलर एक उत्कृष्ट वक्ता पनि थिइन्। उनी विभिन्न देशहरूमा गई अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, शिक्षा र समानताको पक्षमा भाषण दिन्थिन्। उनका भाषणहरूले मानिसहरूलाई आशावादी बन्न, सङ्घर्ष गर्न र जीवनमा कहिल्यै हार नमान्ने प्रेरित गर्थे। उनको जीवनले हामीलाई सिकाउँछ कि शारीरिक कमजोरी भन्दा ठुलो कुरा आत्मबल र मेहनत हो। कठिनाइहरू आए पनि दृढ संकल्प भए सफलता प्राप्त गर्न सकिन्छ। त्यसैले हेलेन केलर आज पनि संसारभरि प्रेरणाको स्रोतको रूपमा सम्मानित छिन्। हेलेन केलर विश्व इतिहासमा मानव सेवा र मानव अधिकार आन्दोलनकी एक महान व्यक्तित्वका रूपमा पनि चिनिन्छन्। बाल्यकालमै दृष्टि र श्रवण शक्ति

गुमाए पनि उनले आफ्नो कमजोरीलाई शक्तिमा परिणत गरिन्। उनले केवल आफ्नै जीवनलाई मात्र सफल बनाइनन्, तर संसारभरका अपङ्गता भएका तथा असहाय मानिसहरूको अधिकारको लागि पनि निरन्तर सङ्घर्ष गरिन्। हेलेन केलरले समाजमा रहेका विभेद, असमानता र अपङ्गताप्रतिको गलत सोच हटाउन ठूलो योगदान दिइन्। उनले अपाङ्गता भएका व्यक्तिहरूले पनि शिक्षा, रोजगारी र सम्मानजनक जीवन पाउनुपर्छ भन्ने आवाज उठाइन्। उनी विभिन्न संस्था र अभियानहरूसँग जोडिएर दृष्टिविहीन तथा श्रवण समस्या भएका मानिसहरूको हक हितका लागि काम गर्थिन्। उनले विश्वका धेरै देशहरूको भ्रमण गरी प्रेरणादायी भाषण दिइन्। उनका भाषणहरूले मानिसहरूलाई मानव सेवा, समान अधिकार र आत्मविश्वासको महत्त्व बुझाउँथे। उनले समाज सेवा मार्फत गरिबी, बिमारी तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुर्याउने काम गर्थिन्। साथै महिलाको अधिकार, श्रमिकको अधिकार र शिक्षा विस्तारका विषयमा पनि उनले समर्थन जनाइन्। हेलेन केलरको जीवनले हामीलाई साँचो सेवा भनेको अरूको दुःख बुझेर उनीहरूको जीवन सुधारका लागि काम गर्नु हो भन्ने कुरा सिकाउँछ। उनले कठिन परिस्थितिमा पनि आशा र सङ्घर्षको बाटो रोजिन्। त्यसैले उनी आज पनि मानव अधिकार, समाज सेवा र प्रेरणाको प्रतीकका रूपमा संसारभर सम्मानित छन्। विद्यार्थी भाइ बहिनीहरू, अब हामी हेलेन केलरले प्राप्त गरेका सम्मान तथा पुरस्कारहरू विषयमा कुरा गरौँ। हेलेन केलर विश्व इतिहासकी एक प्रेरणादायी महिला थिइन्। उनले आफ्नो साहस, शिक्षा र समाज सेवा मार्फत संसारभरिका मानिसहरूलाई प्रेरणा दिएकी थिइन्। उनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, शिक्षा र समानताको पक्षमा जीवनभर काम गरिन्। यही योगदानको कारण उनलाई विभिन्न सम्मान तथा पुरस्कारहरूले सम्मानित गरिएको थियो। सन् 1964 अमेरिकाका राष्ट्रपति लिन्डन बी जोन्सनले उनलाई अमेरिकाको सर्वोच्च नागरिक सम्मान प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्रदान गरेका थिए। यो सम्मान मानव सेवा र समाज परिवर्तनमा दिएको विशेष योगदानका लागि दिइन्छ। त्यसै गरी हार्वर्ड युनिभर्सिटी लगायत धेरै प्रतिष्ठित विश्वविद्यालयहरूले उनलाई मानार्थ उपाधि प्रदान गरेका थिए। उनी विश्वका विभिन्न देशहरूमा सम्मानित अतिथिको रूपमा आमन्त्रित हुन्थिन्। उनका साहित्यिक र सामाजिक कार्यहरूको प्रशंसा गर्दै धेरै संस्थाहरूले पुरस्कार तथा सम्मान दिएका थिए। हेलेन केलरको जीवन सङ्घर्ष, आत्मविश्वास र सेवा भावनाको उदाहरण हो। उनले प्राप्त गरेका सम्मानहरूले केवल उनको व्यक्तिगत सफलता मात्र होइन, सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र सम्मानको प्रतिनिधित्व पनि गर्छन्। विद्यार्थी भाइ बहिनीहरू, हेलेन केलरका केही प्रसिद्ध भनाइहरू यस प्रकार छन्। एक्लै हामी थोरै मात्र गर्न सक्छौँ, तर मिलेर धेरै काम गर्न सक्छौँ। उहाँको अर्को भनाइ, संसारका सबैभन्दा सुन्दर र उत्कृष्ट कुराहरू देख्न वा छुन सकिँदैन, ती हृदयले महसुस गर्नुपर्छ। उनको अर्को भनाइ, सधैँ उज्यालोतर्फ फर्केर हिँड, तब छाया देखिँदैन। त्यसरी नै उनको अर्को भनाइ, जीवन या त साहसी यात्रा हो, होइन भने केही पनि होइन। उहाँको अर्को प्रसिद्ध भनाइ, आशावाद नै त्यो विश्वास हो जसले सफलतातर्फ डोराउँछ। उनको अर्को भनाइ, कहिल्यै शिर नझुकाऊ, यसलाई सधैँ उचो राख र संसारलाई साहसका साथ सामना गर। त्यसरी नै उनको अर्को प्रसिद्ध भनाइ, हामीले एकपटक साँचो रूपमा अनुभव गरेको खुसी कहिले हराउँदैन। विद्यार्थी भाइ बहिनीहरू, यी भनाइहरूले हेलेन केलरको साहस, आशावाद र जीवनप्रतिको सकारात्मक सोचलाई प्रकट गर्दछ। विद्यार्थी भाइ बहिनीहरू, हेलेन केलरको अन्तिम समय शान्त र सम्मानपूर्ण रूपमा बितेको थियो। जीवनभर मानव सेवा, शिक्षा र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि सङ्घर्ष गरेपछि उनले वृद्ध अवस्थामा पनि समाज सेवाको कार्य जारी राखिन्। अन्तिम वर्षहरूमा उनको स्वास्थ्य कमजोर बन्दै गएको थियो, तर उनी निरन्तर प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिरहिन्। सन् 1968 जुनको दिन 87 वर्षको उमेरमा अमेरिकाको कनेक्टिकट राज्यमा उनको निधन भयो। हेलेन केलरको विरासत आज पनि विश्वभर जीवित छ। उनले प्रमाणित गरिन् कि शारीरिक कमजोरीले मानिसको सफलता रोक्न सक्दैन। उनी लेखक, वक्ता, समाजसेवी र मानव अधिकार अभियन्ताका रूपमा विश्वभर सम्मानित भइन्। उनले अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा, आत्मनिर्भर

प्रमाणित गरिन्। उनको शिक्षा यात्रा धैर्य, सङ्घर्ष, मेहनत र असल शिक्षाको अद्भुत उदाहरण बनेको छ। एनी सुलिभान र हेलेन केलरको सम्बन्ध संसारकै उत्कृष्ट गुरु शिष्य सम्बन्धमध्ये एक मानिन्छ। आज पनि हेलेन केलरलाई साहसको प्रतीक, शिक्षाको प्रेरणा, अपाङ्ग अधिकारकी आवाज तथा मानवताको उज्यालो दीपको रूपमा सम्झिने गरिन्छ। सीमितता केवल हाम्रो सोचमा हुन्छ भन्ने कुरा हेलेन केलरको जीवनले हामीलाई सिकाउँछ। उहाँले भन्नुभएको छ, अन्धो हुनुभन्दा खराब कुरा भनेको दृष्टि भएर पनि दृष्टिकोण नहुनु हो। अन्धकारबाट उज्यालो तर्फको उहाँको जीवन यात्रा हामी सबैका लागि प्रेरणा हो। र प्रिय श्रोता, विद्यार्थी भाइ बहिनीहरू, हाम्रो स्टुडियोको पूर्व निर्धारित समय अवधि पुरा भइसकेको छ, त्यसैले अब म तिमीहरूबाट बिदा लिन चाहन्छु। धन्यवाद।

अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो एक महान व्यक्तित्व हेलेन केलरको जीवनी बारेमा, र यस कार्यक्रमलाई प्रस्तुत गर्नुभएको थियो शिक्षक असीम कुमार मोक्तानज्यूले। यसको साथै आजलाई शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुता लेखनाथ राई साथै म सञ्चालिका शर्मिष्ठालाई पनि शिक्षा ज्योति कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्ते।

0: अवश्य नहोस् समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार मानिक लामाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी 3 दिवसीय राजकीय यात्रामा सेसेल्स पुग्नुभएको छ, जहाँ प्रधानमन्त्रीलाई भारतीय प्रवासी समुदायले भव्य अनि उत्साहपूर्ण स्वागत गरे। पूर्व प्रधानमन्त्री पीवी नरसिम्हा रावको 105 जन्म जयन्तीको अवसरमा आज प्रधानमन्त्री संग्रहालय तथा पुस्तकालयमा उहाँको जीवन र विरासतमाथि प्रदर्शनी आयोजना गरिएको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वरिष्ठ चलचित्र निर्माता, अभिनेता तथा पटकथा लेखक भाग्यराजको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। केन्द्रीय मन्त्री अश्विनी वैष्णव र भूपेन्द्र यादव र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज उत्तर प्रदेशको जेवरमा अम्बर र एसएनको सर्किट निर्माण प्लान्टको शिलान्यास गर्नुभयो। दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले सूक्ष्म, लघु र मध्यम उद्यमहरू देशको अर्थव्यवस्थाको बलियो आधार भएको बताउनु भएको छ। दिल्लीका उपराज्यपाल तरनजित सिंह सन्धुले आज मर्सि दयानन्द विश्वविद्यालय र पोस्ट ग्रेजुएट इन्स्टिट्युट अफ मेडिकल साइन्सेस रोहतकका उपकुलपतिसँग बैठक गर्नुभयो। त्रिपुराका राज्यपाल इन्द्र सेना रेड्डी नल्लुले ज्येष्ठ नागरिकहरूलाई राष्ट्रको अमूल्य सम्पत्ति भनी बताउनु भएको छ। राज्यपालले ज्येष्ठ नागरिकहरूको

0: ज्ञान र अनुभवबाट समाजलाई लाभ उठाउने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणी मार्फत मन की बात कार्यक्रममा देश अनि विदेशका मानिसहरूसँग आफ्नो विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 एपिसोड हुनेछ। तमिलनाडुमा वाइको का नेतृत्वमा रहेको एमडीएमके पार्टीले डीएमकेसँग 9 वर्ष पुरानो गठबन्धन तोडेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।
1: श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा र प्रस्तुत गर्न लागिरहेछौ फिल्म संगीतको कार्यक्रम। त प्रथममा सुनुहोस् साधना सरगम अनि कुमार सानको युगल आवाजमा जुरुम फिल्मबाट

0: नमस्कार नमस्कार कान्छु न भन्ने
1: नमस्ते छ नमस्ते छ छटपटी भ सम्झिँदै थिएँ अनि आज सभामा को आउनुहुन्छ भनेर अन्त आज त सहेली बुहारी आउने कुरा थियो होइन छटपटी भा तपाईँसँग आउँछु भन्दै थियो त
0: खै त अब समय भइहाल्यो म पनि निस्किहाल्यो आउँदै होला नि त अब सधैँ म ढिला हुन्छ अहिले त अब यस्तो बुहारीहरू ढिलो हुन भयो म पो यता
1: आउँछु
0: त्यो पनि होला त्यो पनि
1: अन्त तपाईँलाई त त्यो बर्को रुख छ नि त्यो उकालो चढ्ने माथि

0: त्यो रातो घरको छेउ त्यहाँ पर्खिनु भनेको छु भनेर मलाई हिजो उहाँले बुहारीले भन्दै थियो, मसँगै आउनु पर्यो छटपटे बासँगै भनेर भन्दै थियो नि त, त्यही भनेर तपाईँलाई सोधेको
1: बस्नुहोस्
0: न त अन्त उठेरै बात मान्ने सजिलो गरेर बस्नुहोस् कि खै त्यो लट्ठी ल्याउनुहोस् त म त्यतातिर राखिदिन्छु भरे जाने बेलामा फेरि सम्झाउनुहोस् है।
1: ल अब खोज साझेबारे पनि आमा यसो थाकी पनि रहेको छु।
0: मैले तपाईँको मनको कुरा बुझेँ छटपटे बा।
1: अब मनको कुरा बुझ्ने साथ सुनाइदिइहाल्नु पर्यो नि त फेरि।
0: त्यही त सुनाऊ त भनेको तपाईँलाई।
1: ल ल सुनाऊ गीत एकदम मनोरञ्जन पनि गरौँ ल।
0: हुन्छ हुन्छ सुनाऊ।

0: छटपटेमा लु सुन्नु पनि भयो, आनन्द पनि भयो, विश्राम पनि भयो, कस्तो लाग्यो तपाईँलाई?
1: एकदमै रमाइलो, एकदमै रमाइलो, थकाइ पनि मेच्यो होइन, एकदमै रमाइलो।
2: नमस्कार कान्छीमाय दिदी, छटपटे बा। छटपटे बालाई त मैले हेर्दै हेर्दै हेर्दै आएको, झन् त्यत्रो पर्खिनुहोस् है बा एकछिन भनेको।
1: समय भएपछि त म त फट्टा फट्टा फट्टा
0: कसैलाई

0: किराउनु हुँदैन किनभने उकालो चढ्नु अलिक समय लाग्छ बुढाबुढी भयो भनेपछि चाहिँ उहाँ त फटाफटी हामीलाई त भेट्नु साह्रो पर्छ उहाँलाई
1: त्यही त म त हेर्दै हेर्दै हेर्दै आएँ उकालो बाटोमा भरे त छटपटे बा त अघि आइपुग्नु भएछ
0: ए राम्रो गर्नु भएछ तपाईँ आउनु भएछ है छटपटे बा
2: एकदमै अब तर साइले बारेले चाहिँ एउटा गीत चाहिँ अब सुन्न पाएनन् अब के
1: म त नि कान्छी माया दिदी आज चाहिँ अलिकति हरेस भएर पनि आएको
0: मैले भन्नु नि आँटेक्दै छटपटे बा मुखी हेर्नुहोस् त न्यास रोपो भइरहेको छ त
2: सोध्नुहोस्
0: न के भएको रहेछ कसो भएको रहेछ न तपाईँसँग पो
1: कान्छी माया दिदी घरको काम भ्याएर यसो बारीमा पसेको कि अस्ति अब मकैको खेती लगाएको बारीमा अलिकति होइन अन्त मकैमा त डल्लै हेर्नुहोस् न किराले खाएर हो अनि वन्य प्राणीहरूले पनि त्यस्तै खाएर म त अलिकति पुरै सताएर नि कान्छी माया दिदी म त यो मकैको खेती गर्नु पनि एकदमै हरेस लाग्यो अब
0: चाहिँ
2: हो अब खेती गरिसकेपछि त्यस्तै हो नि अब मकैमा रोग लाग्छ किरा लाग्छ अनेक कुरा हुन्छ
1: बारीमा पसेर यसो हेर्दै थिएँ हेर्दा हेर्दै सभाको समय भइसकेछ अन्त स्पिड उकालो आए छटपटे बा पनि मलाई छोडेर आइहाल्नु भएछ
0: ए भनेपछि मन दुखाएको त अर्कै कुरामा पो रहेछ
2: अब यो मन दुखेको चाहिँ अलिक जाति पारिदिनुको लागि चाहिँ अब मकैमा के कारण रोग लाग्छ किराहरू के हुन्छ यो सबै कुरा भनिदिउँला नि त कि कसो
1: बताइदिनुहोस् न त्यो विषय
0: अब यसै सभामा भेला भएर यसो मनको दुखासो पुग्ने जग्गा त यही त हो
1: यही त हो त्यही भनेर आएको नि कान्छी माया दिदी
0: छटपटे बा बताइदिनु पर्यो
2: अब हेर त साइली बाबु मकैमा रोग लाग्नुको कारण चाहिँ अब संक्रमित बिउको प्रयोग अब बिउ कहाँबाट ल्याएको थियो के गरेको थियो कसरी रोपेको थियो त्यो पनि एउटा संक्रमित बिउ प्रयोग गर्यो भने रोगहरू लाग्छ
0: लाग्छ हो
2: अनि अत्याधिक चिस्यान तथा वर्षा अब धेरै पानी पर्नुले पनि त्यो पनि हुनसक्छ अब खेतीमा खेतमा जहाँनिर मकै लगाएको छौ त्यहाँ पानी जम्यो भने पनि त्यस्तो हुनसक्छ अनि फेरि अब हामीले मकै रोप्दा चाहिँ एकदमै नजिक नजिकमा छेउछेउमा एकदम हावा खेल्ने जग्गा पनि नहुनु अत्याधिक घना रोपाइ गर्दा पनि त्यस्तो हुन्छ अनि अब सन्तुलित मलको अभाव मल कसरी हालेको थियो के गरेको थियो त्यसमा पनि हुनसक्छ अनि रोगग्रस्त अवशेष खेतमै राख्नु पहिला जे खेती लगाएको थियो त्यो अवशेषहरू खेतमै छोडिनु त्यसले गर्दा पनि हुनसक्छ अनि किराको आक्रमणबाट रोगको संक्रमण फैलिनु पनि सक्छ अनि तापक्रम र वातावरणले पनि यो कुराहरू मकैमा रोग लाग्नुको यो कारणहरू भन्न सकिन्छ
0: हो नि
1: एहे त्यस्तो हुन्छ नि छटपटे बा कान्छी माया दिदी त्यस्तै प्रकारले यो मकैमा लाग्ने रोगहरू चाहिँ कस्तो कस्तो हुन्छ त्यो पनि बताइदिनुहोस् न
0: यहाँ छटपटे बाले बताउने कि मै बताउनु
2: जानकारी छ
0: ठिकै छ ठिकै तपाईँ बोल्दा बोल्दा स्या स्या पनि भयो अब मै बोलिदिन्छु ल छटपटे बा अब यो मकैमा लाग्ने थुप्रै रोगहरू छ अब त्यो मध्ये पनि यो पात यो डडुवा रोग भन्छ नि यो पनि एउटा भयो अब यसको लक्षणहरूपट्टि हामी जानु पर्यो लक्षण चाहिँ कस्तो हुन्छ भन्दाखेरि पातमा चाहिँ लाम्चा खैरो वा खरनी रङको दागहरू देख्छ है त्यो याद गर्नु पर्यो मकै रोपेको छु भनेर चुपो लागेर बसेर हुँदैन हामीले समय समयमा निरीक्षण पनि गर्नु पर्यो हामी पोस्नु पर्यो मकैको घोगा यत्रो ठुल्ठुलो मात्र खोजेर हुँदैन कि कसो हौ छटपटे
2: है
0: र त्यसरी नै अब हामीले खैरो रङको दागहरू देखिन्छ भनेर यो दाग चाहिँ के हुन्छ भने अब बिस्तारै बिस्तारै फैलिँदै जान्छ अनि पुरै पातहरूमा सुक्न थाल्छ त्यसले गर्दाखेरि हामीले याद गर्नु पर्यो अब यो चाहिँ के हुन्छ भने जस्तै प्रकाश संश्लेषण घटेर उत्पादन पनि कम हुन्छ त्यसको र यो रोग फैलिनुको कारण चाहिँ के छ भन्दाखेरि अब अघि यहाँ छटपटे बाले पनि भन्नुहुँदै थियो है छटपटे बा तपाईँले एकदमै बढी चिसो भयो भने अथवा बेसी अब वर्षायाममा संक्रमित जुन चाहिँ अवशेषहरू जुन चाहिँ छोडेको हुन्छ नि त्यो अवशेष भागहरू रहेको छ भने हावाबाट पनि रोग फैलनु चाहिँ सक्छ अब पहिला कतिवटा रोगहरू पनि छोडेको हुन्छ नि त त्यसले गर्दाखेरि हामीले प्रत्येक यो यसो सभा बस्दा भन्छौँ फसल चक्र चाहिँ अप्नाउनु पनि पर्छ
1: ए हजुर हजुर हजुर भनेपछि वातावरणको प्रभावले पनि मकैमा धेरै रोगहरू लाग्ने रहेछ
0: बुझिहाल्छ।

0: छ छ अब खेतीपाती गर्न
1: जान्छु। त्यसै प्रकारले अब रोगहरू त लाग्छ है, त्यसको रोकथाम चाहिँ हामीले कस्तो प्रकारले गर्नु त्यो पनि बताइदिनु न।
0: अब रोग प्रतिरोधक जात प्रयोग गर्न, अनि विशेष गरी चाहिँ हामीले नगर्ने कुरा चाहिँ के छ, खेत सफा राख्दैनौ, खेत सफा राख्ने, अनि रोग देखिएपछि म्याङ्को जब 75 WP नामक दबाई चाहिँ 2-3 ग्राम प्रति लिटर पानीमा त्यो हालेर मिसाएर छिड्काउ गर्नु।
1: फेरि भनिदिनुहोस् न सटपटी बा,
0: म्याङ्को जब 75 WP नामक दबाई चाहिँ 75 WP नामक दबाई 2-3 ग्राम प्रति लिटर पानीमा मिसाउने अनि छिड्काउ गर्दिनु।
1: त्यस्तै प्रकारले अन्य रोगहरू चाहिँ के छ त्यो पनि बताइदिनु न।
0: अर्को चाहिँ छ कस्तो भने, एउटा अप्ठ्यारो नाम छ त्यो, डाउने मिल्ड्यू भन्छ, यसको लक्षण चाहिँ अब बुझ्नु पर्यो, पातमा पहेँलो र सेतो धर्काहरू देखिन्छ, अनि बोटको चाहिँ वृद्धि रोकिन्छ बढ्दैन, अनि पात सानो र विकृत हुन्छ, यो चाहिँ लक्षण हो, यो चाहिँ यो देख्यो भने चाहिँ डाउने मिल्ड्यू भएछ भनेर बुझ्दा भयो। अब यो रोग लाग्नु साथ साथै रोकथाम पनि गर्नु पर्यो। अब रोकथामको लागि चाहिँ स्वस्थ बिउ प्रयोग गर्नु पर्यो, संक्रमित बिरुवाहरू उखालेर नष्ट गरिदिनु पर्छ होइन, अनि औषधिको प्रयोग गर्नुपर्छ। अब पाउँछ नि त, अहिले त अब कृषि कार्यालयहरूमा सम्पर्क गरेर के गर्नुपर्ने, कुन चाहिँ औषधि लाउनु पर्ने भन्ने पनि हुन्छ होइन त्यो। अनि खेतमा चाहिँ सबभन्दा पहिलो चाहिँ पानी जम्न दिनु चाहिँ भएन, पानीको उचित निकास चाहिँ हुनु पर्यो,
1: पानी जम्यो भने राम्रो हुँदैन।
2: हामीले खेतीपाती गर्दाखेरि धेरै कुरोमा याद गर्नु पर्यो, जस्तो हामीले पानी जम्ने जग्गामा खेतीपाती बेसी गर्नु भएन।
1: कान्छीमाया दिदी, त्यस्तै प्रकारले अन्य रोगहरू चाहिँ के छन् त त्यो पनि बताइदिनु नि।
2: अब अघि नै मैले तपाईँलाई भनिहालेँ, रोग त थुप्रै छ, त्यो मध्ये मेरो मनमा सट्टै आएको चाहिँ एउटा के छ भने यो रस्ट रोग भन्छ। यो चाहिँ कस्तो हुन्छ भने, पहिला अब यसको लक्षण त जान्नु पर्यो नि त हामीले है। अब लक्षणमा कस्तो हुन्छ भने, पातमा चाहिँ सानो खैरो वा सुन्तले रङको फोकाहरू देखिन्छ, यसो याद गरिहाल्नु पर्छ हामीले लगाएपछि, अनि पछि पात चाहिँ सुक्नु थाल्छ र यसको रोकथाम पनि छ नि त, हामी रोकथामपट्टि पनि जानु पर्यो। रोग प्रतिरोधी जातको हामीले प्रयोग गर्नु पर्यो, एकदमै हामीले जुन चाहिँ बिजन लाउँछौँ त्यो बिजन चाहिँ एकदमै रोग प्रतिरोधक गरेको हुनु पर्यो हामीले। अनि खेतमा हावा चल्ने वातावरण बनाउने हामीले गर्नु पर्यो। अनि अघि यहाँ छटपट्टि बाले पनि भन्नुहुँदै थियो के दबाई लाउनु पर्छ भन्दाखेरि, हामीले यो म्यानको जेप, तपाईँले म्यानको जेप चाहिँ लगाउँदा हुन्छ,
1: म्यानको जेप भन्नु भने
2: तपाईँले लेख्दा पनि गर्नुहोस् है,
1: हजुर लेख्दैछु नि,
2: त्यो प्रकारले चाहिँ हामीले गर्नु पर्यो।
1: हजुर छटपट्टि बा, त्यस्तै प्रकारले अन्य रोगहरूको विषयमा पनि बताइदिनुहोस् न, के रोग लाग्छ। आज चाहिँ रोगको विषयमा सबै बुझेर जाने मेरो एकदमै जमर्को नै छ नि,
0: होइन अब त्यो विषयमा जानकारी त राख्नु पर्यो नि त, अब खेती किसानी गरिसकेपछि। अर्को चाहिँ के हुन्छ भने, बोटको तल्लो भागमा कुहिन्छ, यसलाई चाहिँ स्टक रोट पनि भन्छ है। बोटको तल्लो भागमा कुहिन्छ, बोट एकदमै कमजोर भएर ढल्छ, दाना राम्रोसँग भरिँदैन होइन। अब त्यो चाहिँ किन हुन्छ, यो किन रोग लाग्छ भन्दा नि, पानी जमिन्छ, अन्य अब मल प्रयोग गर्दा चाहिँ असन्तुलित हिसाबले मल प्रयोग गर्यो भने त्यस्तो हुन्छ, अनि ढुँडी जातीय संक्रमणले गर्दाखेरि पनि यो जुन चाहिँ बोटको तल्लो भागमा कुहिने यो रोग लाग्छ। अब यो रोग लाग्छ मात्रै भन्न भएन,
2: रोकथाम
0: पनि गर्नु पर्यो, अनि पानीको उचित निकास गर्ने व्यवस्था गर्नु, अनि सन्तुलित मल प्रयोग गर्ने, फसल चक्र भन्छ यो अप्नाउनु, यो चाहिँ हुन्छ।
2: र यहाँ अब छटपट्टि बाले धेरै कुरा बताउनु हुँदैछ, अलिअलि जानेको मैले पनि बताउँदैछु होइन शैलीभरि। अब त्यो बाहेक पनि यो चारकोल भन्ने पनि हुन्छ है, यसको लक्षण जान्नु पर्यो हामीले विशेष त। अब लक्षणमा कस्तो हुन्छ भने, जराबाट बोट सुक्नु थाल्छ त्यो याद गर्नु पर्यो, अनि डाँडभित्र चाहिँ कालो धुलो जस्तो पर्दा देखिन्छ, यसो हेर्नु पनि पर्यो। समय समयमा हामीले गएर आफ्नो जुन चाहिँ खेतबारी छ त्यसमा निरीक्षण पनि गर्दै गर्नु पर्यो, हामीले झारझुरहरू पनि उखाल्दै गर्नु पर्यो।

0: छन् पनि गएर के रहेछ कसो रहेछ कुन बिमार लागेको रहेछ हामीले हेर्दै पनि गर्नु पर्यो. त्यसो गरेपछि हामीले खेतीबारीबाट धेरै फाइदा पनि लिन सक्छौँ. र त्यही त्यो बाहेक पनि अब यसलाई चाहिँ हामीले रोकथाम चाहिँ कसरी गर्नुपर्छ भन्दाखेरि जस्तो अब सन्तुलित सिँचाइ गर्नु पर्यो. हामीले खेतमा अत्यधिक सुक्खापना पनि राख्नु भएन, अत्यधिक फेरि चिसोपना पनि राख्नु भएन, ठिक्कैको राख्नु पर्यो है. अनि रोगी बिरुवालाई चाहिँ यसो हेर्नु पर्यो. रोगी बिरुवा त चिनिन्छ नि त, खेतीपाती गरिसकेपछि हामीलाई थाहा हुन्छ कि रोगी बिरुवा कुन चाहिँ हो, जुन चाहिँ निरोगी बिरुवा कुन चाहिँ हो थाहा हुन्छ नि त. अनि हामीले जुन चाहिँ रोगी बिरुवा छ त्यसलाई चाहिँ हामीले सट्टै उखालेर फ्याँकिदिनुपर्छ. अब फ्याँक्नु पनि जस्तो उखाले ती फ्याँक्ने होइन है बरी, हामीले निकै टाढो लगेर अलिक कुनै यस्तो खाल्डा खुल्डी छ भने त्यसमा लगेर चाहिँ एकदम हामीले पुरी चाहिँ दिइहाल्नु पर्यो.
1: ए
2: हजुर, कान्छीमा दिदी आज छटपटे बा सभामा छिट्टै आउनु भएको थियो, हतार पो गर्नु हुँदैछ त.
1: हजुर अब तिमीहरू सोधेको सोधै गर्छौ, म भनेको भनै गर्छु, यसो बाटो पनि हेर्दैछु ढिला पो हुन्छ कि भनेर
0: जान्छु
2: भन्नुहुँदैछ. त्यही त आज छटपटी पालाई एउटा रमाइलो गीत सुनाइदेऊ न.
0: ए यहाँलाई त राख्ने उपाय त्यही एउटै हो, गीत सुनेपछि उहाँ त चुप
2: लाग्छ. अझै धेरैवटा कुरा सोधौँ भनेको
1: अझै छ.
0: आनन्द पनि लिउन त.

0: बोला माइल बोला माइल आनंद आयो अब यहाँ हम बारे मकई खेती में लगने रोग कुन कुन छ भन्न छ
1: छटपटी बालागी सुनेर टियाले पनि निकै आनन्द भयो होला नि त
2: आनन्द सँगसँगै यहाँलाई स्फूर्ति भयो जिउमा एकदम अघि यसो खुट्टा पो हल्लाउँदै थिए त नाच्नुको लागि
0: गीत सुन्नु पर्छ रमाइलो त गर्नु पर्यो नि त एकदम आधा कल्चो भएर लाटा सुन्नु पनि भयो
2: हजुर के सोध्नु छ यहाँलाई सोधिहाल्नुहोस् है नभने यहाँ त नामै छटपटै जान्छु पो भनिहाल्छ
1: त्यो रोगको रोकथाम विषयमा बताइदिनु हुँदै थियो त्यही बताइदिनुहोस् न
0: अब रोगको विषयमा कुरा गर्नु

0: Was soll ich sagen? Hier im Tal, so guck mal, das Harz hat diese Beule. Da haben wir mal die Mammelage zu diese Bad. Da, Gugado, Matze, jo. Gato, das ist ein bisschen so. Jo, man sagt, jo, Mamm, Gato, dann wird das da so. Ich hab Tumor, man sagt, wird das da Gato, Gato, Gato, Gato, Gato,
1: Gato,
0: Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato,
2: Gato,
1: Gato,
0: Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato,
1: Gato,
0: Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, Gato, रोगी भएको बोट छ त्यो चाहिँ एकदमै नष्ट गरिदिनु पर्छ निकालेर फ्याँकिदिनु पर्छ अनि अब यो रोगहरू प्रतिरोधी जात लगाउने अनि विशेष गरी जान्नुपर्ने कुरा चाहिँ खेतहरू चाहिँ सफा राख्नु अब रोगहरू त लाग्छ तर कृषिमा एकदम अनुभव भएको होइन कृषि कार्यालयमा गएर यसो मैले यो गरेको छु त्यो गरेको छु जोगाजोग चाहिँ राख्नु पर्यो त्यो अनुभवले गर्दा नै सिकिन्छ अब मैले खेतीपाती गरेको धेरै भयो त्यही अनुभवले गर्दा चाहिँ आज अब कति जान्दा छु
1: त्यही भएर त मैले पनि सोधेको नि
0: र पनि म कृषि कार्यालयमा गएर कोही कोही बेला सोध्छु त्यो हुनु पर्यो
1: अब छटपटे बाले यो रोग नियन्त्रण गर्ने विषयमा त बताइदिनु भयो धेरै कुराहरू कान्छीमाई दिदी त्यस्तै प्रकारले नि यो मकैमा लाग्ने प्रमुख किराहरूको विषयमा पनि बताइदिनुहोस् न
2: यो अब किरा पनि निकै लाग्छ है छटपटे बाले
0: किरा र रोगले त दुःख दिन्छ
2: यो फौजी किराले पनि एकदमै सताउँछ मकैलाई अब यसको लक्षण चाहिँ हजुर यसको लक्षण चाहिँ कस्तो हुन्छ भने पातमा चाहिँ अनियमित प्वालहरू देखिन्छ यसो हेर्नु पर्यो अनि गुबोभित्र चाहिँ हरियो वा कालो मल जस्तो पदार्थ जम्मा हुन्छ त्यो भित्र पनि हामीले हेर्नु पर्यो अनि गम्भीर अवस्थामा पुरै बिरुवालाई पनि यसले नष्ट गर्छ यो फौजी किराले है अनि अनुकूल अवस्थामा चाहिँ जस्तो अब गर्मी तथा बर्खायाममा चाहिँ उच्च आर्द्रता भयो भने यो रोगहरू चाहिँ बेसी लाग्ने गर्छ त्यसले गर्दा हामीले यसलाई चाहिँ याद गर्दै गर्नु पर्यो कि यो चाहिँ यस्तो देखा पर्यो भने चाहिँ फौजी किराले आक्रमण गरेछ यो मकैलाई भनेर चाहिँ थाहा हुन्छ
1: ए हजुर यो फौजी किराले त्यसरी आक्रमण गरेपछि यसको नियन्त्रण चाहिँ कसरी गर्नु छटपटे बा
0: अब यो फौजी किराले आक्रमण गरेपछि हामीले पनि अब त्यो किराले आक्रमण गरेपछि हामीले बचाउनको लागि चाहिँ यो निमको झोल यो चाहिँ प्रयोग गर्नै पर्छ पाउँछ नि त बजारमा होइन प्रति लिटर पानीमा मिसाउनु पर्छ 5 ml भनेर त्यहाँ लेखिएको हुन्छ त्यो अब कतिले कृषि कार्यालयमा सोद्धा पनि भयो यो कतिपय दोकानहरूमा पनि पाउँछ
2: कृषिको
0: दोकान हो त्यही त त्यसमा पाउँछ नभए यो फेरोमोन ट्र्याप भन्छ 10-12 लगाउने है
2: झुन्डाउनु
0: पर्यो झुन्डाउनु पर्यो यो
1: 10-12
0: कस्तो के गर्नुपर्छ भनेर त्यहाँ लिएर आउँदाखेरि त्यहाँनिर दोकानहरूले बताइदिइहाल्छ प्रति हेक्टरमा चाहिँ 10-12 लगाउनु पर्यो होइन अनि कतिवटा चाहिँ अब चाहेको घरमा जस्ता परजीवी किराहरूको पनि प्रयोग गर्नु सकिन्छ यो पनि छ नियन्त्रणको तर विशेष गरी चाहिँ हामीले खेतीपाती लाउँदाखेरि चाहिँ एकदमै ध्यान पुऱ्याएर लगायौँ सबै कुरो याद गरिरह्यौँ भने चाहिँ त्यस्तो किराहरूले आक्रमण गर्न पनि पाउँदैन रोगहरू पनि लाग्दैन तर ध्यान चाहिँ दिनु पर्यो
2: पहिल्यै याद गर्नु पर्यो नि त है छटपटे बा हामीले
0: स्याहार सुसार चाहिँ गर्नु पर्यो
2: अब अर्को आयो यो यहाँ छटपटे बाले त धेरै कुरो बताउनु भयो अनि मलाई लागेको के छ भन्दा एउटा डाँठ गबारोले पनि एकदम सताउँछ मकैलाई हजुर गबारो अनि यसको लक्षण चाहिँ कस्तो हुन्छ भन्दाखेरि पातमा चाहिँ सानो सानो प्वालहरू देखिन्छ र बीचको भाग चाहिँ सुक्ने अनि डाँठभित्र चाहिँ सुरुङ बनाइहाल्छ यसले
1: ए हजुर
2: त्यो पनि याद गर्नु पर्यो हजुर हामीले बुझ्नु पर्यो ए यो चाहिँ डाँठ गबारो लागेछ भनेर अनि यसको नियन्त्रणको लागि चाहिँ हामीले समयमा नै रोपाई गर्नु पर्यो कतिले त अब समय नहेरिकन कतिले रोप्छ नि र त्यो अनुसारले चाहिँ हामीले समय हेर्नु पर्यो कहिले रोप्दा चाहिँ ठिक हुन्छ मकैलाई त्यो अनुसारले गर्नु पर्यो अनि जति पनि खेतमा संक्रमित बिरुवाहरू छ नि त्यसलाई चाहिँ हामीले एकदम हटाउने काम चाहिँ समयमै गरिहाल्नु पर्यो हाम्रो कृषक दाजुभाइले यो कुरो चाहिँ याद गरेर राख्नु पर्यो होइन छटपटे
0: बा लक्षण यो भएको छ भनेर चाहिँ के लाउँदा हुन्छ के नलाउँदा हुन्छ भनेर चाहिँ

0: दबाईहरू पनि प्रयोग गर्न सकिन्छ,
1: सोधपुछ जाँच पडताल गर्नु पर्यो
2: है। अब तीर्ख लागेको छ भने त आफै जानु पर्यो नि त, तीर्ख धाउँछ कि होइन, अब यसो खेतीपाती गर्दा आफूलाई के समस्या परेको छ त्यो अनुसारले चाहिँ हामी कृषि कार्यालयमा गएर चाहिँ जोगाजोग चाहिँ गर्दै गर्नुपर्छ।
1: हजुर हजुर हुन्छ कान्छीमाई दिदी।
0: अब अर्को चाहिँ भन्छ,
1: हजुर हजुर,
0: यसको नामै त्यस्तो छ, अब राति योहरू सिक्नु कम्ती समय लाग्यो, यो लगाउँदै गयो, दुःख पाएर सिकेको, दुःख पाउँदै गयो, सिक्दै गयो। यो कटवर्म जुन छ यो राति चाहिँ यो बिरुवा काटेर ढालिदिन्छ, यो टोकेर त्यही कारण त कटवर्म भन्छ नि त।
1: त्यही भएर नाम पनि त्यस्तै रहेछ नि त।
0: अब यो चाहिँ कस्तो छ भने विशेष गरी सानो बिरुवामा चाहिँ बढी छत्र हुन्छ, सानो हुन्छ नि बिरुवा त्यति बेला, अनि यसको नियन्त्रण चाहिँ के गर्ने भन्दाखेरि खेत चाहिँ एकदमै सफाइ राख्ने, अनि रोप्दाखेरि चाहिँ एकदमै गहिरो जोतेर रोप्ने, अनि पासो पनि पाउँछ नि त बजारमा, पासो पाउँछ, यो जुन चाहिँ किरा छ यो कटवर्म भन्दा किरा छ त्यसलाई चाहिँ पासोमा पारेर त्यो पनि गर्न सकिन्छ, अनि क्लोरो पारे फस भन्ने चाहिँ एउटा दबाई पाउँछ, त्यो 2 मिलिलिटर प्रति लिटर पानीमा यो छिड्काउ गरिँदा पनि हुन्छ।
1: कति मिलिलिटर अरे छटपटे बा?
0: 2 मिलिलिटर प्रति लिटर पानीमा, 1 लिटर पानीमा चाहिँ 2 मिलिलिटर हालेर छिड्काउ गर्दा पनि हुन्छ। शैली बारीले कतिपय कुरा त बुझ्यो होला। अब यस्तै छ किराको रोकथाम, रोगको रोकथामहरू चाहिँ यस्तो प्रकारले गर्यो भने चाहिँ अब मकै खेती गर्दा चाहिँ एकदमै राम्रो हुन्छ होइन। त्यही छ अब रोग प्रतिरोधी जातहरू प्रयोग गर्ने होइन, एकदमै स्वास्थ्य बिउ प्रयोग गर्ने, फसल चक्र अप्नाउने, खेतीमा पानी जम्न दिनु भएन, एकदमै अब नियमित खेतहरू निरीक्षण गर्ने, अनि केही अप्ठ्यारो परेमा चाहिँ कृषि कार्यालयमा गएर सम्पर्क गर्ने भइहाल्छ। नडराइकन यो मकै खेती गर्दा हुन्छ।
1: हुन्छ हुन्छ, आज मलाई छटपटे बाले हतार गर्दा गर्दै पनि धेरैवटा कुराहरू बताइदिनु भयो है, मकै खेतीमा लाग्ने रोग अनि यसको रोकथामको विषयमा, अनि कसरी चाहिँ गर्नु है, कस्तो प्रकारले मलजल गर्नु, कस्तो प्रकारले दबाई किराहरूलाई हाल्नु भनेर बताइदिनु भयो।
2: धेरै
1: खुसी पनि लाग्यो है, आउँदाखेरि चाहिँ एकदमै हरेस भएर आएको थिएँ, अब जाँदा खुसी भएर जान्छु है।
2: हजुर हजुर, राम्रो सोचेर आउनु भएछ, यस्तो भइरहेको थियो, तपाईँले सबै कुरा बुझ्नुभयो। यहाँ छटपटे बा पनि हतार गरेको गरेको जस्तै छ, अब म जान्छु जान्छु भने ऊ अघि लट्ठी समातेको समातेकै छ,
0: अब लट्ठी नबोके त जानु सकिँदैन घर, त्यसैले अब लट्ठी त पक्रिनु पर्यो। अब साइली बहिनीले पनि बुझिहालेछन्,
2: खुसी लाग्यो,
0: खुसी लाग्यो, खुसी साथ छ, अब घर जाने बेला पनि भयो जस्तो लाग्यो, त्यो झन् खुसी म त।
1: अब सभाको समय पनि सकियो होला, अब लागौँ घरतिर।
0: हुन्छ हुन्छ, लु साइली बहिनी कान्छी बा भने लु बलासम्म छोडिदेऊ है मलाई पनि।
3: अबको के छन् भने आकाशवाणीको गान्तोक केन्द्रको समाचार सम्प्रसारण गरी सुनाउनेछौँ।

केन्द्रीय मत्स्यपालन मन्त्री जीवरञ्जन सिंह तीन दिने औपचारिक भ्रमणका लागि भोलि सिक्किम आइपुग्ने कार्यक्रम छ। मन्त्रीले पर्सि राग्दोङ तिन्तेक माछा किसान सहकारी संस्थाका सदस्यहरूसँग अन्तर्क्रिया गर्न पाङथाङ स्थित कोपिला पाण्डेको माछा फार्म तथा मनोरञ्जनात्मक माछा पालनको भ्रमण गर्नुहुनेछ। श्री सिंहले जुन 29 सोमबारका दिन प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत 4 लाभार्थीलाई 23 लाख रुपियाँको अनुदान प्रदान गर्नुहुनेछ। त्यसै दिन अपरान्न मन्त्रीले मुख्यमन्त्री मत्स्य उत्पादन योजना अन्तर्गत काठ माछा पालक किसानहरूलाई माछाको भुर्र वितरणमा भाग लिने कार्यक्रम छ। मत्स्यपालन पशुपालन तथा दुग्ध विकास मन्त्रालयका अनुसार प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत विगत 6 वर्षमा

0: सिक्किमका लागि 83.72 करोड रुपियाँका परियोजनाहरू स्वीकृत गरिएका छन्। यी परियोजनाहरूको उद्देश्य मत्स्य पालन पूर्वाधारलाई सुदृढ पार्नु, दिगो माछा पालनलाई प्रवर्धन गर्नु, माछा उत्पादन बढाउनु र माछा किसानहरूको जीविकोपार्जनका अवसरहरू सुधार गर्नु रहेको छ। सिक्किमका पर्यटन सरोकारवालाहरूले बङ्गलादेशी नागरिकहरूलाई पर्यटक भिसा जारी गर्न पुनः सुरु गर्ने भारत सरकारको निर्णयको स्वागत गरेका छन्। भिसा आवेदनहरू जुन 29 सुरु हुनेछ भने जुलाई 1 भिसा जारी गरिनेछ। यस निर्णयले सिक्किमको पर्यटन क्षेत्रमा ठूलो प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ, किनकि 2023 बङ्गलादेशमा राजनीतिक अशान्ति सुरु हुनुभन्दा पहिले बङ्गलादेशका पर्यटकहरू राज्यमा यात्रा गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो समूहमध्ये एक थिए। मंगनका जिल्लापाल अनन्त जैनले आफ्नो कार्यालयमा जिल्ला कार्यदलको बैठकको अध्यक्षता गर्नुभयो। बैठक मुख्यत भोलि 28 जुन आइतबारको दिन हुने तीव्र पल्स पोलियो खोप चरणका लागि तयारी र कार्यान्वयन रणनीतिहरूको समीक्षा गर्न आयोजना गरिएको थियो। जिल्ला कार्यदलले मंगन जिल्लाभरिका सबै योग्य बालबालिकाहरूको सफल कभरेज सुनिश्चित गर्न जिल्ला सूक्ष्म योजना, बुथ व्यवस्था, मोबाइल र ट्रान्जिट टोलीहरूको तैनाथी, खोप आवश्यकताहरू, पर्यवेक्षक संयन्त्र र अन्तर्विभागीय समन्वयको समीक्षा गरेको छ। सिक्किम सरकारको शिक्षा विभागद्वारा आयोजित भारतीय भाषा ग्रीष्मकालीन शिविर 2026 हिजो सम्पन्न भयो, जुन गत 19 तारिकदेखि 26 तारिकसम्म राज्यभरि आयोजित एक हप्ते लामो पहलको समापन हो। 736 सरकारी विद्यालयहरूमा सञ्चालन गरिएको शिविरमा विद्यार्थी, शिक्षक र स्थानीय समुदायको उत्साहजनक सहभागिता देखियो। भारतीय भाषा ग्रीष्मकालीन शिविर 2026 सफल समापनले बहुभाषिकता, सांस्कृतिक सद्भाव, समावेशी शिक्षा र राष्ट्रिय शिक्षा नीति 2020 दृष्टिकोणलाई प्रवर्धन गर्ने सिक्किमको प्रयासमा अर्को महत्वपूर्ण फड्को मारेको छ। गत जुन 23/2026 मंगलबार पहिरोको कारण बन्द भएको रम्फू रोडाथाङ सड़क हिजो जुन 26 शुक्रबार साँझदेखि खुला गरिएको छ। ग्रेफका कर्मचारी र मेसिनेरीहरूको 4 दिनको निरन्तर प्रयासपछि सड़क हल्का र भारी दुवै सवारी साधनको आवागमनका लागि खुल्ला गरिएको छ। सिक्किम राष्ट्रियकृत यातायात एसएनटीले सिङताम र सिलगढीबीच सिधा बस सेवा सुरु गरेको छ, जसले यात्रीहरूलाई सुविधाजनक र किफायती यात्रा विकल्प प्रदान गर्दछ। सोमबारदेखि शनिबारसम्म सञ्चालन हुने यस नयाँ मार्गले गर्दा विद्यार्थी, कार्यालय आउजाउ गर्ने व्यक्तिहरू, व्यापारी, बिरामी र पर्यटकहरूको लागि यात्रा समय कम हुन्छ र धेरै स्थानान्तरण गरिरहनु पर्दैन, जुन अत्यन्तै फाइदाजनक हुने अपेक्षा गरिएको छ। यस पहलले व्यापार, पर्यटन र आर्थिक गतिविधिमा टुवा पुर्याउनका साथै सिक्किम र पश्चिम बंगाल बीचको सम्पर्कलाई सुदृढ पार्ने लक्ष्य राखेको छ। एसएनटीका अधिकारीहरूले सार्वजनिक मागको प्रतिक्रिया स्वरूप यो सेवा सुरु गरिएको जानकारी दिएका छन्। सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभाग, राज्य विज्ञान तथा प्रविधि परिषदले सरकारी अधिकारी, विद्यालय प्रमुख, शिक्षक वर्ग र विद्यार्थीहरूको लागि प्रशासनिक तथा शैक्षिक उद्देश्यका लागि एआई उपकरणहरू र तिनीहरूको प्रयोग सम्बन्धी 3 दिने कार्यशाला आयोजना गर्यो। कार्यक्रमको उद्देश्य प्रशासन र शिक्षा दुवै क्षेत्रमा कृत्रिम बुद्धिमत्ता, एआईको प्रभावकारी र जिम्मेवार प्रयोगलाई प्रवर्धन गर्नु रहेको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई FM 103.5 MHz। रब जानकारी दिइरहेको छौँ अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त विवरण अहिले 6:50 सुन्नुहुनेछ। प्रादेशिक समाचार 7:05 साप्ताहिक कार्यक्रम डाट पुतली, 8 फिल्म संगीत, 8:30 प्रस्तुत गर्नेछौ फुटबल खेलाडी क्रिस्पिन छेत्रीसितको अन्तर्वार्ता। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट डेलिगरी सुनाउनेछौ। 9:00 स्पटलाइट, 9:30 विज्ञान भारती अनि सभाको अन्तमा राति 10 संगीतको अखिल भारतीय कार्यक्रम। छ बजेर 20 मिनटमा भोलिको हाम्रो प्रवतकालीन अधिवेशन आरम्भ हुनेछ। 36 भक्ति संगीतको कार्यक्रम अर्चना,

सात बजेर पाँच मिनटमा शुभ प्रभातमा बिहानी सूचनामूलक जानकारीहरूको साथमा प्रस्तुत गर्नेछौँ आधुनिक गीत सङ्गीत प्रवास। सात बजेर पैँतिस मिनटमा कार्यक्रम रङ बिरङ्गीको संसार। आठ बजेर तिस मिनटमा, नौ बजेर पैँतिस मिनटमा गायिका अनुपमा प्रधानका मनका कुराहरू प्रस्तुत गर्नेछौँ। दस बजेर दुई मिनटमा फोन इन कार्यक्रम कुरै कुरामा। एघार बजे आकाशवाणीको दिल्ली केन्द्रबाट रेलगाडी सुनाउनेछौँ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बात, जसको लगतै पछि मन की बातको नेपाली भाषानुवाद प्रस्तुत गर्नेछौँ। यसरी नै बाह्र बजेर पाँच मिनटमा फर्मेसी फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा। मेलोडी टाइम बाह्र बजेर तिस मिनटमा, एक बजेर दुई मिनटमा सदा चाहिँ तिब्बती कार्यक्रम लोक तथा आधुनिक गीत। दुई बजेर तिस मिनटमा अपरान्ह तिन बजे प्रस्तुत गर्नेछौँ फिल्म सङ्गीत कार्यक्रम विश्वमा हामी। तिन बजेर बिस मिनटमा अपरान्ह चार बजे सामूहिक गायन अनि पाठ बाल बगैँचा। चार बजेर तिस मिनटमा साँझ पाँच बजेर सात मिनटमा कार्यक्रम स्वर्यकथा। पाँच बजेर तिस मिनटमा इभिनिङ मेलोडिज। छ बजेर दस मिनटमा साप्ताहिक कार्यक्रम बोल्छ चियाबारी, जसमा चिया उद्योगको भविष्य यस विषयमाथि योगेश शर्मासितको वार्तालाप प्रस्तुत गर्नेछौँ। प्रादेशिक समाचार छ बजेर पचास मिनटमा, कथा सारथी सात बजेर पाँच मिनटमा, आठ बजे माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपाली भाषानुवाद प्रस्तुत गर्नेछौँ। आठ बजेर तिस मिनटमा लोकगीत। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रेलगाडी सुनाउनेछौँ। नौ पन्ध्रमा स्पटलाइट अनि दस बजे सङ्गीतको अखिल भारतीय कार्यक्रम। यी त थिए अहिलेको रहल, साथै भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त विवरण।

अवश्य नहोस्। मौसमको साधारण विज्ञप्ति, पश्चिम बङ्गाल, निम्न हिमालाञ्चल लगायत सिक्किम, दार्जिलिङ, अलिपुरद्वारका केही स्थानहरूमा हल्कादेखि भारी वर्षा भयो। जलपाइगुडीमा 13 सेन्टिमिटर, अलिपुरद्वारमा 10 सेन्टिमिटर, कालिम्पोङमा 10 सेन्टिमिटर, दार्जिलिङमा 9 सेन्टिमिटर अनि पाक्योङमा 9 सेन्टिमिटर वर्षा रेकर्ड गरियो। आउँदो 5 दिनभित्रमा यी सबै क्षेत्रहरूमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको छ। सुन्दै हुनुहुन्थ्यो मौसमको साधारण विज्ञप्ति।

0: Avasınımız Prensi Samaçar.
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देश र विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। कोलकाताको तारातला क्षेत्रमा निर्माणाधीन गोदाम ढलेको घटनामा मृत्यु हुनेहरूको संख्या बढेर 17 पुगेको छ। सेभोक क्षेत्रको राष्ट्रिय राजमार्ग 10 पहिरोको खतरा लगातार बनिरहेको छ। गोर्खाल्यान्ड आन्दोलनका शहीदका परिवारहरूलाई लिएर कालेबुङमा सभा सम्पन्न गरिएको छ र खरसाङ महकुमा अस्पतालको स्तरोन्नति गर्न विभागीय टोलीद्वारा खरसाङ महकुमा अस्पताल परिसरको भ्रमण गरिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजी आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देश र विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 संस्करण हुनेछ। कार्यक्रमको प्रसारण आकाशवाणी, दूरदर्शनका सबै च्यानल, एआईआर न्युजको वेबसाइट र न्युज अन एयर मोबाइल एपमा पनि प्रसारित गरिनेछ। यसका साथै मन की बात कार्यक्रम आकाशवाणी समाचार, दूरदर्शन समाचार, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानल

0: हरूमा प्रत्यक्ष प्रसारण गरिनेछ। हिन्दी प्रसारणको लगत्तैपछि यो कार्यक्रम क्षेत्रीय भाषाहरूमा पनि प्रसारण गरिनेछ। कोलकाताको तारातला क्षेत्रमा निर्माणाधीन गोदाम ढलेको घटनामा मृत्यु हुनेहरूको संख्या बढेर 17 पुगेको छ। उद्धार दल लगातार त्यहाँ फँसेकाहरूको खोजीमा लागि परेका छन्। यसैबीच यो दुःखद दुर्घटनालाई लिएर एक नयाँ राजनीतिक विवाद उत्पन्न भएको छ। सुन्नुहोस् हाम्रा संवाददाताबाट एक रिपोर्ट।
1: कोलकाताका पूर्व मेयर फिरहाद हकिम, पूर्व पार्षद अनवर खान र शम्स इकबाल विरुद्ध तारातला पुलिस स्टेसनमा लिखित उजुरी दर्ता गरिएको छ। एउटा मजदुर सङ्गठनले यो एफआइआर दर्ता गरेको हो। सङ्गठन अनुसार अवैध निर्माण र प्रशासनिक लापरवाहीका कारण यो भयानक दुर्घटना भएको हो। यद्यपि यस शिकायत प्रति आरोपीहरूबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। गत बुधबार एउटा ठुलो निर्माणाधीन सेड अचानक ढल्नाले धेरै श्रमिकहरू त्यहाँ पुरिएर ज्यान गुमाउनु परेको थियो। त्यसबेलादेखि सेना, राष्ट्रिय आपदा प्रबन्धनको टिम, स्टेट डिजास्टर रेस्पोन्स टिम, अग्निशमन विभाग र कोलकाता पुलिसको संयुक्त प्रयासमा उद्धार कार्य जारी छ। आज अपरेसनको चौथो दिन हो। अझै कोही फँसेको छ कि भन्ने पत्तो लगाउन अत्याधुनिक मसिनहरूको प्रयोग गरिँदैछ। उद्धार दलले अहिलेसम्म 31 जनालाई निकालेको छ, जसमध्ये 17 जनालाई चिकित्सकहरूले मृत घोषित गरेका छन्। घाइतेहरूलाई SSKM अस्पतालमा भर्ना गरिएको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसान।
0: भारतीय जनता पार्टी विधायक शिखा च्याटर्जीले आज फुलबाडी एक ग्रामको ग्राम पञ्चायतको भोला मोडदेखि राजवंशी मोडसम्म पक्की सडक निर्माण कार्यको शिलान्यास गर्नुभयो। यस पहलबाट लामो समयदेखिकै खराब सडकको कारणले कठिनाईको सामना गरिरहेका स्थानीय मानिसहरूलाई ठूलो राहत पुग्नेछ। स्थानीय निवासीहरूको भनाइ थियो, सडकको जर्जर अवस्थाको कारणले दिनहुँ आवागमन गर्नमा विभिन्न असुविधाहरूको सामना गर्न परिरहेको थियो। कैयौँ पटक मर्मत गर्ने माग गरिएको भए पनि काम सुरु भएको थिएन। भाजपा विधायक शिखा च्याटर्जीले भन्नु भयो, 900 मिटर लामो यस सडकको निर्माणमा लगभग 17 लाख रुपियाँ खर्च गरिनेछ। सडकमा ठुल्ठूला खाल्डोहरू परेको कारणले मानिसहरूलाई समस्या भइरहेको थियो, जसलाई मध्यनजर गर्दै यो परियोजना सुरु गरिएको हो। सिलगढीको कोर्टयार्ड बाई मेरियट होटलमा आज एक दिवसीय प्री काउन्सिलिङ एन्ड एजुकेसन फेयर 2026 आयोजना गरियो। यसको आयोजना पश्चिम बङ्गाल व्यावसायिक शैक्षिक संस्थान सङ्घद्वारा गरियो। यस मेलामा देशभरिका 50 भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, कलेज र शैक्षिक संस्थानहरूले भाग लिएका थिए। यस अन्तर्गत विद्यार्थीहरूले एकै ठाउँमा विभिन्न कोर्स, एडमिसन प्रक्रिया, स्कलरसिप र प्लेसमेन्ट सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्ने अवसर पाए। कार्यक्रमको उद्घाटन अवसरमा राज्यका पर्यटन मन्त्री शङ्कर घोषसहित धेरै प्रशासनिक अधिकारी र शिक्षाविद्को उपस्थिति रहेको थियो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। सेभोक क्षेत्रको राष्ट्रिय राजमार्ग 2 पहिरोको खतरा लगातार बनिरहेको छ। सडक किनारमा ठूला ठूला ढुङ्गाहरू, बोल्डरहरू पहाडमा अड्किरहेको छ, जो हल्का वर्षा हुनसाथ कुनै समय पनि तल झर्न सक्छ। यस खतरालाई कम गर्न दमकल विभागको टिमलाई बोलाइएको छ। पाइपको माध्यमबाट पानीको तीव्र प्रभावले यी बोल्डरहरूलाई तल झार्ने प्रयास गरिँदैछ। स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै दार्जिलिङ जिल्ला पुलिसले आज दिनभरि भारी वाहनहरूको आवागमनलाई नियन्त्रण गर्यो। साथै सिक्किम अनि कालेबुङबाट आउने वाहनहरूलाई डुवर्सतर्फ डाइभर्ट गरियो। सुन्नुहोस् हाम्रा संवाददाताबाट एक रिपोर्ट।
2: स्मरण रहोस्, यसअघि पनि लगातार पहिरो गएको कारणले लगभग 17 घण्टासम्म राष्ट्रिय राजमार्ग 10 पूर्ण रूपले बन्द भएको थियो। यद्यपि सडक सफा गरिए वापत पहाडमा लगभग 100 फुटको उचाइमा अहिले पनि केही ढुङ्गाहरू अड्किएका छन्, जसले गर्दा चिन्ता बढेको छ। वन विभागले स्थितिको निरीक्षण गर्यो, तर ती ढुङ्गाहरूलाई हटाउन सम्भव नभएको बताएको छ। त्यसपछि सिलगढीबाट दमकलका वाहनहरूलाई बोलाइयो, जसलाई जामको कारणले ठाउँसम्म पुग्न धेरै समय लाग्यो। यस अवधि सेवकको छेउमा रहेका केही

0: शहीद परिवारले आफ्नो आफ्नो मन्तव्य राखेका थिए। कतिपय शहीद परिवारहरूले सम्पर्क हुन नसक्दा आगामी दिनमा पनि उनीहरूलाई समेटेर कार्य गरिने अध्यक्ष निरियस मुखियाले बताउनु भएको छ। सभामा खरसाङबाट पनि शहीद परिवारका व्यक्ति विशेषहरूको उपस्थिति रहेको थियो। जिटिएका खेलकुद अनि युवा मामिला विभागका एमओडी सभासद एवं तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीले पनि राजीनामा दिनुभएको छ। उहाँले एक भिडियो जारी गर्नुहुँदै सभासद पदबाट राजीनामा दिएको जानकारी गराउनु भएको छ। उहाँले भिडियोमा भन्नुभएको छ, गोर्खा जाति र गोर्खाल्याण्डको लागि जिटिए बाधक बनेकाले आफ्नो जातिको लागि जिटिएको सभासद पदबाट राजीनामा दिइरहेको छु। राजीनामा दिनुभन्दा अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको साथमा रहेको र राजीनामा दिएपछि पनि उनकै साथमा रहनेछु। खरसाङ महकुमा अस्पतालको स्तरोन्नति गरिने भएको छ। यसका लागि डाक्टर पूरण कुमार शर्मा खरसाङ इन्जिनियरिङ डिभिजनका कार्यकारी इन्जिनियर र उनको टोली डाक्टर सुदाङ्सु रे र खरसाङ महकुमा अस्पतालका अन्य कर्मचारीहरू सम्मिलित संयुक्त टोलीले खरसाङ महकुमा अस्पताल परिसरको भ्रमण गरेका छन्। भ्रमणको क्रममा उक्त टोलीले दार्जिलिङका सांसद राजु विष्टले केही हप्ता अघि घोषणा गरेअनुसार अस्पताललाई हालको 100 बेडको क्षमताबाट नयाँ क्रिटिकल केयर युनिटसहित 200 देखि 250 बेडको सुविधामा स्तरोन्नति गर्ने सम्भावनाको मूल्याङ्कन गरेका छन्। इन्जिनियरहरूका अनुसार अन्य अस्पताल भवनहरू कर्मचारी क्वार्टरहरू र शवगृहहरू पहिले नै त्यहाँ अवस्थित भएकोले अस्पताल परिसरभित्र नै स्तरोन्नति सम्भव र उपयुक्त दुवै सम्भव छ। अस्पतालको क्षमता 300 बेडसम्म विस्तार गर्न हालको स्थानमा पर्याप्त स्थान उपलब्ध रहेको उल्लेख गरिएको छ। यो समाचार युट्युबमा @AIR कोर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देश र विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। कोलकाताको तारातला क्षेत्रमा निर्माणाधीन गोदाम ढलेको घटनामा मृत्यु हुनेहरूको संख्या बढेर 17 पुगेको छ। सेवक क्षेत्रको राष्ट्रिय राजमार्ग 10 पहिरोको खतरा लगातार बनिरहेको छ। गोर्खाल्याण्ड आन्दोलनका शहीदका परिवारहरूलाई लिएर कालेबुङमा सभा सम्पन्न गरिएको छ र खरसाङ महकुमा अस्पतालको स्तरोन्नति गर्न विभागीय टोलीद्वारा खरसाङ महकुमा अस्पताल परिसरको भ्रमण गरिएको छ। प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी बेलुकी 7:50 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई FM 103.5 MHz र प्रस्तुत गर्न लागिरहेछौँ साप्ताहिक पत्रोत्तर कार्यक्रम डाक पुतली। त्यसअघि सुन्नुहोस् यो छोटो व्यापारिक सन्देश।
2: के तपाईँको दृष्टि धमिलो छ?
3: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: 2nd Mile विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 97333000090।

0: नमस्कार सर, छुलदाई नमस्कार।
1: नमस्कार नमस्कार, सुन के बहिनी
0: आज पनि हामी यहाँ स्टुडियोमा आइसकेका छौँ है, श्रोताहरूको पत्रहरू बटुलेर र पत्रहरू पढ्न सुरु गरौँ। श्रोताहरू पर्खाइमा बसिरहनु भएको होला है। र सबैभन्दा पहिलो पत्र मैले उठाएँ सुखबीर थापाज्यूको सिङ्गुली मिरिकबाट। र उहाँले लेख्नुभएको छ, महाशय सर्वप्रथम त हाम्रो साप्ताहिक प्रश्न उत्तर कार्यक्रम डाकपुतलीका सञ्चालक आदरणीय ठुल्दाई अनि सञ्चालिका हाम्रो चेली आदरणीय सुनकेसरीजी लगायत हाम्रो डाकपुतली कार्यक्रमलाई अति नै मन पराउनु हुने माया गर्नुहुने हाम्रो समस्त आदरणीय श्रोता वृन्दप्रति नमस्कार, आलो माया सम्झना रहिरहोस्। आदरणीय सञ्चालक ठुल्दाई, आज पनि एक दुई प्रश्नको झटारो हानि पठाएको छु, कृपया झर्को नमानी उत्तर दिनुहुन्छ भन्ने आशा साँचेको छु। र उहाँको पहिलो प्रश्न छ, मान्छे मरेपछि उसलाई किन दागबत्ती अनि मट्टी दिइन्छ, कृपया बताइदिनुहुन्छ कि भनेर लेख्नु भएको रहेछ है। एकजना आमा वृद्ध आश्रम जाँदा बाटोमा तीखो काँडाहरू टिप्दै टिप्दै गइन् अनि आमाले सोचिन्, मेरो छोरा पनि यही बाटो फर्किँदा खुट्टामा

0: तृष्ण काँडाहरूले घोच्छन् होला भनेर। केही दिनपछि आमालाई हेर्न छोरा वृद्ध आश्रम पुगेछ र आमालाई सोधेछ, आमा कस्तो हुनुहुन्छ, असुविधा छ भनेर सोधेछ। अनि आमाले छोरालाई उत्तर दिएछ, सबै कुरा ठिकै छ नानी, एउटा कुरा नानी, म मरेपछि यहाँ वृद्ध आश्रममा भने एक दुईवटा पङ्खा लगाइदिनु, म त गरम खप्न सक्छु तर तँ त सानैदेखि गरम खप्नु सक्दैनस् भनेर नानीलाई भनेछ है। अनि यसै सिलसिलामा मेरो एक टुक्रा कविता, शीर्षक छ विश्वासको मूल्य र कविता यस प्रकार छ। मूल्य पानीको होइन तिर्खाको हुन्छ, मूल्य पानीको होइन तिर्खाको हुन्छ, कदर मृत्युको होइन तर सासको हुन्छ। प्रेम त धेरैले गर्छ, प्रेम त धेरैले गर्छ यो दुनियाँमा, तर मूल्य प्रेमको होइन विश्वासको हुन्छ। एकदमै राम्रो कविता रहेछ, छोटो कविता है।
1: ज्यू सुखबीर थापाज्यूले सिंहबुली मिरिकबाट हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले धेरै अरू श्रोत साथीहरूलाई पनि सम्झना गर्नुभएको छ र यहाँले के प्रश्नहरू लेखी पठाउनु भएको छ ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। र प्रथममा यहाँले भन्नुभएको रहेछ कि मान्छे मरेपछि उसलाई किन दागबत्ती अनि मट्टी दिइन्छ, कृपया बताइदिनुहुन्छ कि भनेर भन्नुभएको रहेछ। यो धेरैवटा परम्परामा हामीले देख्ने गरेका छौँ। खासमा त्यो साङ्केतिक रूपमा यो स्थापित भएको परम्परा मूल्य र मान्यता हो भनेर हामीले भन्न सक्छौँ। के हो भन्दाखेरि दागपत्ती भन्नाले त्यो एक किसिमले आगो हो नि त, आगो हो, आगो भनिन्छ मान्छेको शरीरमा पाँचवटा तत्त्वहरूले निर्मित भएको हुन्छ, तीमध्येमा एउटा चाहिँ आगो हो भनेर भनिन्छ, अनि अर्को चाहिँ माटो हो। त्यस कारणले गर्दाखेरि जब मान्छेको अन्तिममा मृत्यु हुन्छ, आफ्नो जीवन लीला अन्त हुन्छ, त्यो हुनु भनेको चाहिँ हामी जुन जुन तत्त्वहरूले हामी निर्मित भएका हुन्छौँ, बनिएका हुन्छौँ, ती तत्त्वहरूमा फेरि हामी फर्केर जानु हो भन्ने पनि एउटा यो दार्शनिक बुझाइ पनि हो। अनि त्यो त्यसभित्र कहीँ न कहीँ वैज्ञानिक धाराहरू पनि हामीले देख्छौँ। त्यस हिसाबले पनि मान्छेले त्यस्तो किसिमको विचारहरू मूल्य र मान्यताहरूलाई स्थापित गरेको हुन सक्छ कि अब चाहिँ हामी जे जे चिजले बनिएका थियौँ फेरि त्यही चिजमा अन्तिम हुन्छ नि त मृत्युको त्यो कार्यक्रम, संस्कार गर्ने कार्यक्रम, त्यस कारणले गर्दाखेरि त्यो फेरि त्यहीँ जाँदैछ भने एउटा साङ्केतिक रूपमा त्यसरी मृत शरीरलाई अथवा लासलाई चाहिँ दागबत्ती दिएर अनि मट्टी दिएर चाहिँ विदाई गरेको हो भन्ने जस्तो लाग्छ मलाई चाहिँ। र अर्को कुरा यहाँले भन्नुभएको रहेछ, एउटा राम्रो ज्ञानको कुरा लेख्नुभएको छ, अलिकति व्यङ्ग्यात्मक किसिमले, जुन आमा र छोरा बिचको संवादको कुरा छ कि आमालाई छोराले वृद्धाश्रम लिएर जाँदै गर्दाखेरि बाटोभरि काँडाहरू थिए र ती काँडाहरू चाहिँ आमाले नै आफै उठाउँदै लगेर वृद्धाश्रममा पुगे, पिछे पिछे छोरा थियो, अनि आमाले चाहिँ सोचे कि पछि मलाई यहाँ वृद्धाश्रममा पुर्याइसकेपछि छोरा फेरि फर्किँदाखेरि त्यो काँडाहरू बाटोमा छ भने चाहिँ यसको घोच्नु सक्छ, यसको पाइतालाहरूमा चोट लाग्नु सक्छ भन्ने हिसाबले साङ्केतिक हिसाबमा व्यङ्ग्यात्मक हिसाबमा लेखिएको छ। अनि फर्किने बेलामा छोरालाई एउटा कुरा पनि, जब आमालाई भेट्नु गएको थियो त्यति बेला आमाले एउटा कुरा भनेको थियो, त्यो कोही के कुरा हो भन्दाखेरि चाहिँ यो वृद्धाश्रममा चाहिँ म मरेपछि चाहिँ पङ्खा चाहिँ लगाइदिनु, किनभने म त यो पङ्खा बिना पनि बाँच्न सक्छु तर तिमीहरू चाहिँ पछि बाँच्नु सक्दैन त्यो पङ्खा बिना भनेर, बड व्यङ्ग्यात्मक हिसाबमा, किनभने त्यसको मतलब चाहिँ छोरा पनि पछि छोरालाई फेरि अर्को सन्तानले त्यसरी नै वृद्धाश्रममा ल्याउनु सक्छ भन्ने यो एउटा सन्देश छ यो लेखभित्र। बडा मजाको लाग्यो, बडा गहिरो कुरो लाग्यो। र यहाँले जुन अन्तमा यसै सिलसिलामा एउटा एक टुक्रा कविता भनेर एक हरफको कविता लेखी पठाउनु भएको छ, राम्रो लाग्यो। विश्वासको मूल्यमाथि तपाईँको कलम यसरी नै चलिरहोस्, राम्रोसँगले लेखिरहनुहोस्। आउनु दिनहरूमा पनि हाम्रो कार्यक्रममा यसरी नै प्रश्नहरू, यस्तै मिठो कुराहरू लेखेर पठाउँदै गर्नुहोला र हाम्रो कार्यक्रम र हाम्रो आकाशवाणी खरसाङलाई पनि सुन्दै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको, समरीपानी 17 नम्बर भालुखो भट्टी डाँडा पियो पोखरेबुङबाट, र उहाँको मोबाइल नम्बर रहेको छ 9733078325। र उहाँले पत्रमा लेख्नुभएको छ, ठुलदाई एवं सुनकेसरी नातिनी अशोक हजुरबाबाट शुभाशिष, साथै साथीहरू धजिया निवासी गङ्गा राई, सिक्किम निवासी दिलीप सुब्बा र खरसाङ निवासी मनोज भाइलाई सम्झी पत्र लेखे है भन्नुभएको छ है। विशेष धर्म चाहे जुनै पनि मान्नुहोस् तर कर्म चाहे राम्रो गर्नुहोस्, किनभने अन्तमा कर्मको नै जित हुन्छ, धर्मको हुँदैन भनेर लेख्नुभएको रहेछ। त्यसरी नै प्राइभेट स्कुलहरूको गाडीको रङ किन पहेँलो मात्र भएको हो भनेर सोध्नु भएको छ प्रश्न है। अर्को लेख्नु भएको छ

0: फेरि ज्ञानका कुराहरू लेखे है भन्नुभएको छ है. पहिलो छ मानव शरीरमा 0.2 मिलिग्राम सुन अथवा गोल्ड पाइन्छ अरे. अर्को छ प्राणी मध्येमा चिम्पान्जी सबैभन्दा दिमागी हुन्छ अरे. अर्को छ सिङ्गापुरमा च्युइङगम खान पाइँदैन अरे. अर्को लेख्नु भएको रहेछ कमिला जन्मदेखि मृत्युसम्म नै निदाउँदैन अरे. अर्को छ स्पेनमा लुगाको पत्रिका चलाइन्छ अरे. अन्तमा मेरो प्यारो साथी सुखबीर थापाले इन्द्रबहादुर राईको जन्मस्थान सोध्नु भएकोमा हजुरले बालसन भन्नुभयो, तर कुन बालसन हरे अनि किनकि नेहुर बालसन, धोत्रे बालसन र पुलुङदुङ बालसन छन् नि त भनेर भन्नुभएको रहेछ है.
1: अशोक कुमार खड्काज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा यसरी नै नियमित रूपमा पत्र लेख्ने गर्नुहुन्छ र आज पनि यहाँको पत्र हामीले कार्यक्रममा सामेल गरेका छौँ. सर्वप्रथम त हामी यहाँलाई सेवा ढोक भनेर भन्न चाहन्छौँ. अनि यहाँले यसै पत्र माध्यमद्वारा केही श्रोता साथीहरूलाई सम्झना गर्नुभएको छ. जस्तै धजिया निवासी गङ्गा राई, सिक्किम निवासी दिलीप सुब्बा, खरसाङ निवासी मनोज भाइ भनेर यहाँबाट सम्झना गर्नुभएको छ अनि पत्र लेखेँ है भनेर भन्नुभएको छ. र पत्रमा यहाँले केही प्रश्नहरू पनि गर्नुभएको छ, ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ. एक नम्बरमा यहाँले भन्नुभएको छ, प्रश्न होइन यो अलिकति ज्ञानका कुरा जस्तो लाग्यो, धर्म चाहे जुनै पनि होस् मान्नुहोस् तर कर्म चाहिँ राम्रो गर्नुपर्छ, किनभने अन्तमा मान्छेको बाँचिरहने भनेको चाहिँ मान्छे बितेर गएर पनि बाँचिरहने भनेको चाहिँ कर्म नै हो भन्ने छ. एक नम्बरमा यहाँले भन्नुभएको एकदमै सही कुरा हो. र दुई नम्बरमा चाहिँ यहाँले प्रश्न गर्नुभएको रहेछ, प्राइभेट स्कुलहरूको गाडी चाहिँ रङ किन पहेँलो हुन्छ भनेर भन्नुभएको रहेछ. खासमा प्राइभेट स्कुलको मात्रै होइन, कुनै पनि स्कुलहरूको सवारी साधन गाडीहरू चाहिँ पहेँलो रङको हुनुपर्ने हुन्छ ट्राफिकको नियम अनुसार. त्यो चाहिँ किन भन्दाखेरि चाहिँ पहेँलो रङ चाहिँ यस्तो खालको रङ हो, धेरै टाढोबाट पनि त्यो रङलाई चाहिँ मान्छेले देखिहाल्न सक्छ. त्यसै कारणले गर्दा कुनै पनि कारणवश कुनै पनि दुर्घटनाहरू हुनदेखि बाँचाउनको लागि, बाँच्नुको लागि चाहिँ त्यो खासको पहेँलो किसिमको रङ हुन्छ त्यो स्कुलको गाडीहरूमा चाहिँ. किनभने स्कुलको गाडीमा त विद्यार्थी नानीहरूले हिँड्छ, विद्यार्थी नानीहरू चढेको कारणले गर्दाखेरि विद्यार्थी नानीहरू भनेको त धेरै अमूल्य रत्नहरू हो भनौँ न. त्यस कारणले गर्दाखेरि ती नानीहरूको सुरक्षाको नियमलाई हेर्दै ट्राफिकले त्यस्तो किसिमको नियमहरूलाई स्थापित गरेको छ. त्यो नियम अनुसार चाहिँ सबै नै यो स्कुलहरूको गाडीहरूको रङ चाहिँ खासमा चाहिँ पहेँलो हुनुपर्ने हुन्छ. र प्राइभेट स्कुलहरूमा चाहिँ अब अलिकति धेरै पैसाहरू खर्च गरेको कारणले गर्दाखेरि होला त्यो त्यस्तो लागेको आफूलाई, तर सबै किसिमको स्कुलको नानीहरूलाई बोक्ने गाडी चाहिँ पहेँलो रङको हुनुपर्ने हुन्छ नियम अनुसार चाहिँ. अर्को कुरा चाहिँ केही ज्ञानका कुराहरू लेखिरहेछु भनेर भन्नुभएको छ, एकदमै राम्रो लाग्यो यो. हामी धेरैलाई थाहा नहुने साधारण ज्ञानका कुराहरू, जस्तो मान्छेको शरीरमा 0.2 मिलिग्राम गोल्ड जसलाई चाहिँ यो धातु हो पाइन्छ अरे भनेर भन्नुभएको छ. अनि अर्को कुरा प्राणी मध्येमा सिम्पान्जी चाहिँ सबैभन्दा दिमागी हुन्छ अरे भनेर भन्यो, यो पनि एकदमै सत्य हो. किनभने 98% भन्दा धेर यो जुन हामी जिन भनेर भन्छौँ जेनेटिकल यो तत्व चाहिँ हाम्रो मान्छेसँग मिल्छ भन्ने यो प्रमाण गरिएको छ विज्ञानद्वारा. अनि सिङ्गापुरमा च्युइङगम खान पाइन्न अरे भन्ने यो मजाको लाग्यो. अनि यसरी नै कमिला जन्मदेखि मृत्युसम्म निदाउँदैन अरे भन्ने पनि बडा रोचक छ. यसरी नै स्पेनमा चाहिँ लुगाको पत्रिका हुन्छन् अरे भनेर भन्नुभएको छ. र अन्तमा एउटा फेरि अर्को प्रश्न पनि गर्नुभएको छ, इन्द्र बितेको दिनमा सुबित थापाज्यूले पठाइदिनु भएको जुन प्रश्नको उत्तरमा इन्द्रबहादुर राई साहित्यकार बालासन कमानमा जन्मिएको भनेर भन्नुभएको छ, तर बालासन धेरै छ भनेर भन्नुभएको रहेछ. त्यसमा चाहिँ यो ठ्याक्क त्यही नै बालासनको कुन गाउँ हो भनेर चाहिँ याद भएन, तर बालासन कमान भनेर चाहिँ हामीले पनि पढेको त्यसकै आधारमा मैले उत्तर दिएको थिएँ. र हुनसक्छ तपाईँलाई याद भए या कुनै अरू श्रोताहरूलाई याद भएको खण्डमा चाहिँ त्यो गाउँकै नाम पनि कुनै कार्यक्रममा पत्रद्वारा लेखेर पठाउन सक्नुहुनेछ. र यसरी नै पत्र लेख्दै गनौला, यस्तै मिठो कुराहरू लेखेर पठाउँदै गनौला आउने दिनहरूमा पनि. र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ.
0: र यो अर्को पत्र रहेको छ बंशीधर प्रसाद ज्यूको सिलगढीबाट. र उहाँले लेख्नु भएको छ, आदरणीय प्रिय ठुल्दाय अनि सुनकेसरी बहिनी, सादर सप्रेम अभिवादन एवं नमस्कार.
1: नमस्कार यहाँलाई पनि हाम्रो तर्फबाट.
0: म तपाईँहरूको केन्द्रको एकदमै पुरानो श्रोता एवं वार्ताकार हुँ. समय समयमा पत्रचारद्वारा आफ्नो मन्तव्य तपाईँहरू समक्ष कार्यक्रम बारे अवगत गराइरहेछु. आज पनि मिठो सम्झनाद्वारा यो कलम चलाउन बाध्य भए. तपाईँहरूको केन्द्रबाट प्रसारित प्राय जस्तो सबै कार्यक्रमहरू साह्रै चाखलाग्दो, मनपर्दो र मनोरञ्जनात्मक हुन्छ. विशेष गरी कथा सफलताको, रङबिरङको संसार, जीवनका तिता मिठा अनुभवहरू अनि हामी सबैको साह्रै मनपर्दो पत्र उत्तर कार्यक्रम डाकुदली साह्रै मनपर्छ. विशेष गरी सुनकेसरी बहिनी

0: सुमधुर कर्णप्रिय बानीमा प्रश्न पढेको अनि मेरो प्रिय ठुलदाईले धैर्यतापूर्वक एवं सहज प्रकारले उत्तर दिएको साह्रै मनपर्छ, धन्यवाद भनेर लेख्नु भएको रहेछ। बिहान 10 बजी हलो खरसाङ कार्यक्रम अन्तर्गत सबै उद्घोषकहरूद्वारा गीतको बीचबीचमा ज्ञानवर्धक कुराहरू साह्रै राम्रो लाग्छ, धन्यवाद एवं बधाई छ सबै यी उद्घोषकहरूलाई। एउटा गुनासो पहिला पनि गरेको थिए, त्यो के हो भने गान्तोकको प्रादेशिक समाचार पश्चात कार्यक्रम बारे जानकारी दिँदा कृपया संगीत ब्याकग्राउन्डमा नबजाएर जानकारी मात्र सुन्न पाए राम्रो हुन्थ्यो भनेर उहाँले एउटा गुनासो लेखेर पठाउनु भएको रहेछ।
1: वंशीधर प्रसादज्यूले सिलगढीबाट हामीलाई हाम्रो कार्यक्रम डाक पुतलीमा पत्र लेखेर पठाउनु भएको छ र यहाँ पनि नियमित हाम्रो श्रोता हुनुहुन्छ, यद्यपि कहिलेकाहीँ मात्र पत्र लेख्ने गर्छु भनेर यहाँले जानकारी गराउनु भएको छ र हाम्रो आकाशवाणी खरसाङबाट प्रसारण हुने कार्यक्रमहरू सधैँ सुन्ने गर्नुहुन्छ, हाम्रो आकाशवाणी खरसाङको एकजना वार्ताकार पनि हुनुहुन्छ भन्ने जानकारी पनि गराउनु भएको छ र धेरैजसो कार्यक्रमहरू राम्रो लाग्छ, त्यसमा केही कार्यक्रमहरूको यहाँले उल्लेख गर्नुभएको छ, विशेष गरी कथा सफलताको रङ बिरङको संसार, जीवनको तिथा मिठा अनुभूतिहरू, अनि हामी सबैको साह्रै मनपर्ने कार्यक्रम पत्रोत्तर कार्यक्रम डाक पुतली भनेर भन्नुभएको छ, यसको निम्ति यहाँलाई विशेष धन्यवाद पनि भनेर हामी भन्दछौँ। यसरी नै सुनिरहनु होला हाम्रो कार्यक्रम हाम्रो आकाशवाणी खरसाङलाई पनि। अनि अर्को कुरो चाहिँ अलिकति हामीलाई प्रतिक्रिया पनि लेखी पठाउनु भएको छ हामी दुवैको लागि, सुनकेशरी बहिनीले मिठो स्वरमा पढ्नुभएको प्रश्नहरू र ठुलदाईले दिनुभएको सहज तरिकाले दिनुभएको उत्तरहरू पनि धेरै राम्रो लाग्छ भन्ने छ, यहाँलाई विशेष धन्यवाद भन्दछौँ यसको निम्ति पनि। र यहाँले केही प्रतिक्रियाहरू लेखी पठाउनु भएको छ, अझै थप प्रतिक्रिया। आकाशवाणी खरसाङबाट धेरैजना उद्घोषक उद्घोषिकाहरूले ज्ञानवर्धक कुराहरूसँगै बिहान जुन हलो खरसाङ कार्यक्रम अन्तर्गत बीचबीचमा ज्ञानगुणका कुराहरू पनि भन्नुहुन्छ त्यो झनै राम्रो लाग्ने गर्छ, तर एउटा गुनासो भनेर भन्नुभएको छ, त्यो चाहिँ के हो भन्दाखेरि बेलुकी आकाशवाणी गान्तोकको समाचारपछि जुन कार्यक्रमबारे रूपरेखा पढिन्छ त्यसमा चाहिँ ब्याकग्राउन्डमा म्युजिक नबजाइदिने यहाँको आग्रह छ, हामी सबैले त्यसो नगरे पनि कसैले त्यसो गरिरहनु भएको छ भने त्यसो नगरिदिनु होला भन्ने हामी यसै कार्यक्रमको अन्तर्गत पनि भन्दछौँ र हामी उहाँहरूलाई व्यक्तिगत रूपमा पनि यो तपाईँको कुरालाई उहाँहरूसम्म पुर्याइदिनेछौँ भन्ने तपाईँलाई जानकारी गराउँदछौँ र यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नु होला, यस्तै मिठो प्रतिक्रियाहरू पनि लेखेर पठाउँदै गर्नु होला आउने दिनहरूमा पनि, र आकाशवाणी खरसाङ र डाकपुतली कार्यक्रमलाई पनि सुनिरहनु होला सुन्दै गर्नु होला। अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ एसके छेत्री महाराजज्यूको, मध्य डुमाराम बस्ती खरसाङबाट, र उहाँले पनि आफ्नो मोबाइल नम्बर लेखेर पठाउनु भएको छ है, र उहाँको मोबाइल नम्बर रहेको छ 9800155860। र उहाँले पत्रमा लेख्नु भएको छ, महोदय हजुरहरूले गत शनिबार मेरो लेख प्रकाशित गरिदिएकोमा विशेष गरी ठुलदाई अनि सुनकेशरी बहिनीलाई यो बडाको धन्यवाद आशीर्वाद साथै नमस्कार छ।
1: नमस्कार यहाँलाई पनि हाम्रो तर्फबाट।
0: यसरी नै टाढा अनि नजिकका श्रोता साथीहरू पनि मेरो तर्फबाट सप्रेम नमस्कार। यो लेख प्रकाशित भएपछि मेरो श्रोता साथीहरूबाट प्रतिक्रिया प्राप्त भयो। सिलगढीबाट प्याकुली राई, शेखर तक्दा क्यान्टनमेन्टबाट, कालेबुङ बुङबस्तीबाट निना प्रधान, पच्याङबाट अशोक खड्का, निरपानीबाट प्रवीण प्रधान, यहाँहरू सबैलाई मेरो नमस्कार अनि धन्यवाद छ। फेरि एउटा लेख स्वच्छ भारत अभियान पठाइरहेछु, कृपया प्रकाशित गरिदिनु हुन भनी अनुरोध गर्दछु भनेर लेख्नु भएको रहेछ है। उहाँको लेख यस प्रकार छ, उहाँले कविता भनेर लेख्नु भएको रहेछ है, स्वच्छ भारत अभियान। वन जङ्गलको अभावले कहाँ गए ती पक्षी कराङकुरुङ, कहाँ गए यस्तै जुरेरी भङ्गेरो चरी, भाका फेरि फेरि गीत गाउने, खै खै लहाचे र मैना सुगा, खै रुपी र गौथलीको चिरबिर, यही चरीहरूको संगीत नसुनेर मासिएको होला पौधाहरू, मुख्यत धुप्पी राङमाङ पैयु र तारपिन, यसैले बाँदर चितुवाहरूको ताण्डव छ सहरमा, खै ती सुन्तलाले रङ्गिएको झुसुले किरा, जो हामी बाल्यकालमा आयो रेल छोडिदेऊ बाटो भन्दै खेल्थ्यौ, यस्तै कहाँ गयो ती कुलुङडुङ, जसलाई हामी प्रश्न गर्थ्यौ खोइ तेरो बाउ आमा भनी, त्यसले मुन्टो हल्लाई दिशा देखाउँथ्यो अनि हामीलाई मक्क पार्थ्यो, यस्तो थियो हाम्रो बाल्यकाल, बिना मोबाइलको कति रमाइलो। हिजआज वन जङ्गलको विनाशले पर्यावरण असन्तुलन भयो, यसले मच्छरको राम राज्य चलेर दुनियाँभरको रोगहरूले मानव र पशु पंक्षीलाई सतायो, खोइ गिद्ध बाज स्याल र फेउराहरू, जसले फोहोर मैला खाएर परिवेश शुद्ध बनाइदिन्थ्यो, यही वन जङ्गल नाश भएर निकन्ठे

0: एपारो र पटक पटक रङ फेर्ने भाले मुङ्रो साथै सर्प जुनकेरी र ऐसेलो लुप्त भएर एउटा इतिहासको भग्नावेश मात्र छोड्यो। खै उत्ताने मुसा साथै छुचुन्द्रा अनि मलसाप्रो न्यौरी मुसाहरू यिनीहरू पनि स्वच्छ परिवेश सन्तुलन गर्ने कर्मीहरू थिए। रङ बिरङको पुतलीको नाच देखिन छोड्यो यी सब प्लास्टिकको खेलले। अब आए हिरो नम्बर वान श्री नरेन्द्र मोदी। स्वच्छ भारतको हतियार बोकी फेरि सूर्योदय भयो हिन्दुस्तानमा। महात्मा गान्धीको अभियान साकार भयो। मेक इन इन्डिया बौडी उठ्यो। अब मेरो भारत महान 5-10 वर्ष भित्रमा हुनेछ भारत विश्वकै सर्वश्रेष्ठ देश स्वच्छ भारत परिवेशमा। श्री मोदीको अभियानले खुल्लामा शौच बन्द भयो। फोहोर मैला सबै तहमा लाग्यो। विश्वले भारतको उदाहरण मार्फत महागुरु भनी नमन गर्न थाल्यो। स्वच्छ हावा पानी जैविक खाद्यान्न पदार्थ भयो। यति मात्र कहाँ हो र गान्धीको अभियान खादी लुगा सुरु भयो। श्री मोदीको अर्को ब्रह्मास्त्र योग र व्यायामले विश्वलाई स्वस्थ बनायो। यही गुरु मन्त्र पाएर हामी सबैले खुल्ला हृदयले नमन गर्दै भनौ जय स्वच्छ भारत। एकदमै राम्रो कविता लेख्नु भएको छ उहाँले है।
1: ज्यू ज्यू एसके छेत्रीज्यूले हामीलाई हाम्रो कार्यक्रम डाक पुतलीमा मध्य डुमाराम बस्ती खरसाङबाट पत्र लेखेर पठाउनु भएको छ र पत्रको सुरुवातमा यहाँले भन्नुभएको छ कि बितेको शनिबार यहाँले कार्यक्रममा पठाउनु भएको जुन लेख प्रसारण भइसके पश्चात केही श्रोता साथीहरूले यहाँलाई प्रतिक्रिया लेखी पठाउनु भएको छ। त्यसमा सिलगढीबाट प्याकुली राई, शेखरजी तक्दाबाट र कालेबुङ बङबस्तीबाट निना प्रधानज्यू अनि पचेङबाट अशोक खड्काज्यू र निरपानीका प्रवीण प्रधानज्यूले यहाँलाई फोन मार्फत तपाईँको लेख एकदमै राम्रो लाग्यो भन्ने प्रतिक्रिया दिए पश्चात यहाँले धेरै उत्साहित भएर यो फेरि अर्को पत्र लेख्नु भएको भन्ने जानकारी गराउनु भएको छ र यहाँले आजको पत्रमा पनि एउटा स्वच्छ भारत बारेमा एउटा जुन लेख पठाउनु भएको छ यो कविता भनौँ कवितात्मक शैलीमा लेख्नु भएको लेख एकदमै राम्रो लाग्यो। एकदमै हामी सबैलाई आह्वान गर्ने सबैको निम्ति हामीले आफ्नो देश आफ्नो ठाउँ आफ्नो बस्ने ठाउँदेखि लिएर यो धरतीलाई नै सकेसम्म हामीले सफा राख्नुपर्छ भन्ने जुन यो आह्वान छ तपाईँको लेखको माध्यमद्वारा एकदमै राम्रो लाग्यो र यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनुहोला यसरी नै लेखिरहनुहोला हाम्रो कार्यक्रममा पनि पत्राचार गर्दै गर्नुहोला कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा पनि र अब भने अर्को श्रोताको पत्र पढौँ कसको छ हेरौँ
0: र यो अर्को पत्र रहेको छ अर्जुन प्रधान सिक्किम गान्तोकबाट र उहाँले लेख्नु भएको छ नमस्कार डाक पुतलीका दादा दिदीलाई म अर्जुन प्रधान सिक्किम गान्तोकबाट
1: नमस्कार यहाँलाई पनि हाम्रो तर्फबाट
0: मलाई हजुरहरूको सबै कार्यक्रम एकदमै राम्रो लाग्छ धन्यवाद भन्न चाहन्छु अनि एउटा कुरा भन्न चाहन्छु सबै श्रोतालाई पत्र छोटो लेखिदिनुहोस् मेरो साथीलाई सम्झना गर्न चाहन्छु दिपेन प्रधान माधुरी सुब्बा शान्ता तामाङ कल्याण राई लक्ष्मी बडी साहिल देवान अशोक खड्का एसके छेत्री गणेश कटवाल सुखबीर तामाङ हेमराज शर्मा अजय धनुका तोरका त्रुस एक्का डिबी चामलिङलाई सम्झना गर्न चाहन्छु भनेर छोटो पत्र लेख्नु भएको छ उहाँले।
1: ज्यू अर्जुन प्रधानज्यूले हामीलाई सिक्किम गान्तोकबाट यसरी कार्यक्रम डाक पुतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले के प्रतिक्रियाहरू लेखी पठाउनु भएको छ कार्यक्रम बारेमा कि कार्यक्रमहरू लगभग सबै कार्यक्रमहरू यहाँले सुन्ने गर्नुहुँदो रहेछ जानकारी गराउनु भएको छ र एउटा कुरा श्रोतालाई भनेर सुझाव पनि पठाउनु भएको छ अरू श्रोता साथीहरूको निम्ति जसले चाहिँ अलिकति धेरै लामो पत्र लेख्नुहुन्छ उहाँहरूको लागि होला कि धेरै लामो पत्र नलेखिदिनु होस् भन्ने यहाँको आग्रह रहेछ कि ठिक ठिकैको या छोटो पत्रहरू लेखिदिनु भयो भने धेरैभन्दा धेरै श्रोताहरूको पत्र सामेल हुन सक्छ कार्यक्रममा भन्ने यहाँको सुझाव छ अरू श्रोता साथीहरूले कार्यक्रमको माध्यमद्वारा सुन्न सक्नुहुनेछ र केही श्रोता साथीहरूलाई सम्झना गर्नुभएको छ दिपेन प्रधानज्यू माधुरी सुब्बा शान्ता तामाङ कल्याण राई लक्ष्मी बडी साहिल देवान अशोक खड्काजी एसके छेत्री गणेश कटवालजी सुखबीर तामाङ हेमराज शर्माजी अनि अजय धनुका र तोरका तुसेकालाई पनि अनि डिबी चामलिङजीलाई पनि यसै कार्यक्रमको माध्यमद्वारा यही पत्रको माध्यमद्वारा सम्झना छ भनेर सम्झना पठाउनु भएको छ कार्यक्रमको माध्यमद्वारा उहाँहरूले सम्झना तपाईँको पाउनुहुनेछ भन्ने लागेको छ यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला कार्यक्रम बारे के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा पनि र अब भने अर्को श्रोताको पत्र पढौँ कसको छ हेरौँ
0: र यो अर्को पत्र रहेको छ देवकुमारी बस्नेत ज्यूको सादाम दक्षिण सिक्किमबाट र उहाँले लेख्नु भएको छ नमस्कार डाकुदलीका दादा दिदीलाई म देवकुमारी बस्नेत सादाम दक्षिण सिक्किमबाट मेरो पत्र पढिदिनु भएकोमा हजुरहरू दुवैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मलाई सबै कार्यक्रमहरू आउँदिनै मनपर्छ र यो पाली पनि मैले एउटा कविता

0: चाहेको छु, सो पढिदिनुहोस् है भनेर लेख्नु भएको रहेछ। र उहाँको कविताको शीर्षक रहेको छ सदाम भिलेज टुरिज्म, र कविता यस प्रकार छ। सदामको ठाउँ सुन्दर गाउँ भिलेज टुरिज्म बनिएको, मानिसमा सधैँ साम्प्रदायिक भावना राखी एक सूत्रमा बाँधिएको, माथि हेर्दा ताम्रे चौर त्यही मुनि रानी वन पाखाले सजिएको, पाखै भरि रानी चरी कुहु कुहु गर्दै माया पिरती साटेको, साथी सङ्गी भेटघाट भई काममा आफ्नो लागेको, बोली मिठो गरेर बढै टुरिज्मलाई आकर्षित पारेको, होम स्टे घर घरमा राखेर रा यहाँ युवा वर्गले जीविका सधैँ चलाएको, मैत्री भावना एकता र प्रेम सबैमा गाँसिएको, स्वच्छ विचार कञ्चनजङ्घा सरह तारे भीर हाँसेको, माइली र साइली गाग्री नै बोकी पानी भर्न लम्केको, पसिना मिठो साँचेर बरै भविष्य उज्जवल बनाएको, प्रकृति आज प्रफुल्लित बन्दछन् ताम्रे चौरा तारे भीरलाई देखेर, झुक्दैनन् कहिले यहाँका मानिस आफ्नो परम्परामा बाँचेको, संस्कृति सधैँ सँगालेर भावी पिढीलाई जोगाइदिएको, संकल्प मनको आकाश झै फैलिएर अघि नै बढेको, संस्कृति टोली सधैँभरि भिलेज टुरिज्ममा लागि परेको, मनको मिठो भावना साँचेर प्रेरणाको स्रोत बनाइदिएको, गाउँ र घर गुन्जियो सारा टुरिज्मको मधुर ध्वनिले, न त मस्तक भई दिग्गज रहोस् हिम शिखर झै महान सदाम भिलेज, भनेर एकदमै राम्रो कविता लेख्नु भएको छ उहाँले है।
1: देवकुमारी बस्नेतज्यूले हामीलाई दक्षिण सिक्किमबाट पत्र लेखेर पठाउनु भएको छ कार्यक्रम डाकपतलीमा, र यहाँले हामीलाई धन्यवाद पनि भनेर भन्नुभएको छ बितेको सप्ताह यहाँको पत्र पढिदिएकोमा, र यहाँको धन्यवादलाई हामी स्वीकार गर्दछौँ। र यहाँले के जानकारी गराउनु भएको छ भन्दाखेरि हाम्रो कार्यक्रमहरू धेरै राम्रो लाग्ने गर्छ र कार्यक्रमहरू निरन्तर रूपमा सुन्ने गर्छु भनेर भन्नुभएको रहेछ, र आज पनि यो पत्रको साथमा एउटा कविता पठाएको छु र त्यो पढिदिनु होस् है भन्ने जुन भन्नुभएको छ त्यो कविता सुनके श्रीबेनले पढिसक्नु भएको छ। सदाम आफ्नो गाउँको बारेमा आफ्नो ठाउँको बारेमा सदाम भिलेज टुरिज्म भन्ने शीर्षकमाथि जुन सदामको व्याख्या गर्नुभएको छ वर्णन गर्नुभएको छ अति नै राम्रो लाग्यो। हामी पनि कुनै दिन घुम्न आउँला तपाईँको सदाम, तपाईँको जुन कवितामा लेख्नु भए जस्तै होला भन्ने लागेको छ, कल्पना गरिएको छ, र यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनुहोला, लेखिरहनुहोला, हाम्रो कार्यक्रमलाई पनि यसरी नै सुन्दै गर्नुहोला, सुनिरहनुहोला, र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै श्रोताहरूले पठाउनु भएको पत्रमा लेखेर पठाउनु भएको केही प्रश्न र जिज्ञासाहरूको उत्तर दिँदै दिँदै आजको कार्यक्रमको समयसीमा टुङ्गिसकेको कारणले गर्दाखेरि यहाँबाट हामी बिदा हुनुभन्दा अघि फेरि पनि एकपल्ट सुनके सिबिनले पत्रचार गर्ने ठेगाना बताउनु हुनेछ।
0: हजुर अवश्य पनि, र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम डाकपुतली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुला खरसाङ जिल्ला दार्जिलिङ, र पिनकोड संख्या रहेको छ 7342 03।
1: ज्यू, र अब भने अर्को सप्ताहसम्मको लागि यहाँबाट हामी बिदा हुन्छौँ। नमस्कार।
2: समाचार विनोद अधिकारीबाट सुन्नुहोस्।

सुरुमा यस बुलेटिनका प्रमुख समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन दिने राजकीय भ्रमणका क्रममा सेसेल्सको राजधानी भिक्टोरिया पुग्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनद्वारा नयाँ दिल्लीमा आयोजित एमएसएमई दिवस 2026 उद्यमी भारत कार्यक्रमलाई सम्बोधन। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि मन की बात मार्फत देश तथा विदेशमा रहेका सर्वसाधारणसँग आफ्ना विचारहरू साझा गर्नुहुने र केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहद्वारा देशकै पहिलो सहकारी यातायात सेवा भारत ट्याक्सीको औपचारिक शुरूआत। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन दिने राजकीय भ्रमणका क्रममा सेसेल्सको राजधानी भिक्टोरिया पुग्नुभएको छ। विमानस्थलमा ओर्लना साथ सेसेल्सका राष्ट्रपति डाक्टर पेट्रिक हर्मिनी, त्यहाँका क्याबिनेट मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले प्रधानमन्त्री मोदीलाई भव्य स्वागत गर्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्री मोदीको सम्मानमा विशेष गार्ड अफ अनर समेत आयोजन गरिएको थियो। श्री मोदीले सेसेल्स भारतको एक भरपर्दो समुद्री साझेदार र हिन्द महासागरको नजिकको मित्र भएको बताउनु भएको छ। उहाँले आफ्नो यो भ्रमण फलदायी हुने र यसले दुई देशबीचको पुरानो सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। साथै यो सहकार्यले दुई देशका जनतालाई फाइदा पुग्ने उहाँको भनाइ छ। उहाँ सेसेल्सको 50 औं

0: राष्ट्रिय दिवस अर्थात स्वर्ण जयन्ती समारोहमा मुख्य अतिथिका रूपमा सहभागी बन्नुहुनेछ। यस उत्सवमा भाग लिन भारतबाट सेनाको टोली र दुईवटा साना युद्धपोत पनि सेसेल्स पुगिसकेका छन्। श्री मोदीले सेसेल्सको संसदलाई सम्बोधन गर्ने र त्यहाँ बसोबास गरिरहेका भारतीय समुदायसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले विश्वका जुनसुकै अर्थतन्त्रको वास्तविक शक्ति सूक्ष्म लघु तथा मध्यम उद्योग क्षेत्रको योगदानमा रहने बताउनु भएको छ। आज नयाँ दिल्लीमा आयोजित एमएसएमई दिवस 2026 उद्यमी भारत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भारतमा यस क्षेत्रले नयाँ पुस्ताका उद्यमीहरूको साहस र जोशलाई प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो। सन् 2047सम्ममा विकसित भारत बनाउने लक्ष्यका लागि एमएसएमई सबैभन्दा बलियो आधार बनेको उहाँको भनाइ थियो। उहाँले मन्त्रालयलाई सबै साना उद्योगहरूको दर्ता प्रक्रियालाई अझ व्यापक बनाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो,
1: It is very impressive that contributions of MSME is being felt by the Indian economy so much today. The business and environment reforms of our Honorable PM Sriman Narendra Modi ji have transformed MSMEs as the silent architects of our nation's progress. This is not a word just for feel happy. This is the reality that is what we understand from the great contribution of the MSME. Yes, MSME become the strongest pillar of our collective journey towards Viksit Bharat by 2047.
0: कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सूक्ष्म लघु तथा मध्यम उद्योग मन्त्री जितन राम माझीले बजेटमा सरकारले यस क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँले हरेक उद्यमीले नयाँ काम गर्ने, अघि बढ्ने र देश विकासमा योगदान दिने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि 28 जुन आइतबार बिहान 11 बजे आफ्नो चर्चित रेडियो कार्यक्रम मन की बात मार्फत देश तथा विदेशमा रहेका सर्वसाधारणसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो यस मासिक रेडियो कार्यक्रमको 135 श्रृङ्खला हो। यो कार्यक्रम आकाशवाणी र दूरदर्शनका सबै च्यानलहरू, अल इण्डिया रेडियो आफ्नो चर्चित रेडियो कार्यक्रम मन की बात मार्फत देश तथा विदेशमा रहेका सर्वसाधारणसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो यस मासिक रेडियो कार्यक्रमको 135 श्रृङ्खला हो। यो कार्यक्रम आकाशवाणी र दूरदर्शनका सबै च्यानलहरू, अल इण्डिया रेडियो गुजरातमा यस सेवाको औपचारिक शुरूआत गर्दै मन्त्री शाहले यो कदम सहकारी क्षेत्रका लागि एउटा ठूलो परिवर्तन भएको बताउनुभयो। यो सेवामा चालकहरू आफै साझेदार हुनेछन् र आफ्नो कमाईको अंश प्रत्यक्ष प्राप्त गर्नेछन्। साथै यात्रुहरूले पनि सुरक्षित र सुपथ मूल्यमा यात्रा गर्न पाउने मन्त्री शाहले जानकारी दिनुभयो। श्री शाहले भारत ट्याक्सीसँग प्रतिस्पर्धा गर्न केही ठूला कम्पनीहरूले अहिले घाटा खाएर गाडी चलाइरहेको उल्लेख गर्दै उहाँले सहकारी ट्याक्सी सेवा चाँडै नै सबैको बलियो रोजाई बन्ने विश्वास व्यक्त गर्नुभयो।
2: भारत टैक्सी बनने का सबसे पहला कारण है कि हमारे सारथियों का और हमारे ग्राहकों का किसी का भी शोषण न हो, ये सबसे पहला कारण। दूसरा, सारथी का सम्मान हो, वो ऐप पर रजिस्ट्रेशन के लिए मोहताज नहीं है। आज मैं गर्व से कहता हूँ, भारत टैक्सी के साथ जुड़े हुए 7 लाख सारथी भारत टैक्सी के मालिक है, शेयर होल्डर।
0: मन्त्री शाहले प्रसिद्ध अमूल डेरी सहकारीको सफलताको उदाहरण दिँदै भारत ट्याक्सीले पनि त्यही सहकारी भावना अनुरूप चालकहरूलाई आफ्नै व्यवसायको मालिक बनाउने स्पष्ट पार्नुभयो। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानको अध्यक्षतामा भोलिदेखि नयाँ दिल्लीमा 2 दिने राष्ट्रिय ग्रामीण विकास सम्मेलन 2026 आयोजना हुने भएको छ। यस सम्मेलनमा देशका सबै राज्य र केन्द्रशासित प्रदेशका ग्रामीण विकास मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू र विज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनमा ग्रामीण क्षेत्रको समग्र विकास, प्रमुख सरकारी योजनाहरूको समीक्षा र गाउँको समृद्धिका लागि आगामी मार्गचित्र तयार गर्ने विषयमा छलफल हुनेछ। त्रिपुराका मुख्यमन्त्री डाक्टर माणिक शाह र केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास राज्यमन्त्री डाक्टर सुकान्त मजुमदारले आज नयाँ दिल्लीको मेजर ध्यान

नेशनल स्टेडियममा तीन दिने त्रिपुरा ग्लोबल पाइनएप्पल फेस्टिभलको उद्घाटन गर्नुभएको छ। समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले त्रिपुरामा हरेक वर्ष करिब 178,000 देखि 187,000 मेट्रिक टनसम्म भुइँ कटहर उत्पादन हुने र भुइँ कटहर त्रिपुराको सांस्कृतिक पहिचान र कृषिको शक्तिका रूपमा उल्लेख गर्दै यो मेलाले निर्यात बढाउनका साथै त्यहाँको संस्कृति, हस्तकला र पर्यटनलाई विश्वभर फैलाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। समारोहमा केन्द्रीय राज्य मन्त्री डाक्टर सुकान्त मजुमदारले 236 करोड रुपियाँको मिसन क्विन पाइनएप्पल योजनाबारे जानकारी गराउनुभयो। अब मौसम सम्बन्धी समाचार। मौसम विज्ञान विभागले आगामी 3-4 दिनभित्रमा उत्तरी अरब सागर, गुजरात, मध्य प्रदेश र छत्तीसगढका बाँकी भागहरूमा मनसुन भित्रिने सम्भावना रहेको जनाएको छ। यसका साथै झारखण्ड, बिहार, उत्तर प्रदेश र उत्तराखण्डका केही क्षेत्रमा पनि दक्षिण पश्चिम मनसुन अघि बढ्ने अनुमान गरिएको छ। विभागका अनुसार आगामी 2 दिनभित्र पश्चिम बंगाल र सिक्किमका उप हिमालयी क्षेत्रमा मुसलधारी पानी पर्ने सम्भावना रहेको बताएको छ। अब खेल प्रसंग। फिफा विश्वकप 2026 समूह चरणका खेलहरू आज राति समाप्त हुनेछन्। आजका 6 खेलहरूपछि राउन्ड अफ 32 नकआउट चरणमा पुग्ने सबै 32 टोलीहरूको अन्तिम सूची सार्वजनिक हुनेछ। आज समूह चरणको अन्तिम खेलहरूमा अर्जेन्टिनाले जोर्डनको सामना गर्दैछ भने पोर्चुगलले कोलम्बियासँग खेल्दैछ। यस्तै इङ्ल्यान्डले पानामाको सामना गर्नेछ। अमेरिकामा भइरहेको युएस ओपन ब्याडमिन्टन प्रतियोगितामा भारतका देविका सिहाग, किदाम्बी श्रीकान्त र रौनक चौहान सेमी फाइनलमा पुगेका छन्। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचारहरू पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 3 दिने राजकीय भ्रमणका क्रममा सेसेल्सको राजधानी भिक्टोरिया पुग्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनद्वारा आज नयाँ दिल्लीमा एमएसएमई दिवस 2026 उद्यमी भारत कार्यक्रमलाई सम्बोधन। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि मन की बात मार्फत देश तथा विदेशमा रहेका सर्वसाधारणसँग आफ्ना विचारहरू साझा गर्नुहुने र केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहद्वारा देशकै पहिलो सहकारी यातायात सेवा भारत ट्याक्सीको औपचारिक सुरुवात। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

समाचारपछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र सुन्नुहोस् भुटानी कार्यक्रम।

यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको तीन दिने भ्रमणको लागि भिक्टोरिया पुग्नु भएको छ। सेसेल्सका राष्ट्रपति डाक्टर प्याट्रिक हर्मिनेले विमानस्थलमा उहाँको न्यानो स्वागत गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजी आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देश र विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म, लघु तथा मध्यम उद्यम क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। प्रधानमन्त्री सङ्ग्रहालय र पुस्तकालयमा आज पूर्व प्रधानमन्त्री पीभी नरसिम्हा रावको 105 जयन्तीको अवसरमा उहाँको जीवन र विरासतसित सम्बन्धी एक प्रदर्शनीको आयोजना गरियो। अनि श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले महासचिव चम्पत राई र ट्रस्टी अनिल मिश्रको राजीनामा आधिकारिक रूपमा स्वीकृत गरेको छ। सुन्नुहोस् समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको तीन दिने भ्रमणको लागि भिक्टोरिया पुग्नु भएको छ। सेसेल्सका राष्ट्रपति डाक्टर प्याट्रिक हार्मिनीले विमानस्थलमा उहाँको न्यानो स्वागत गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले राष्ट्रपति डाक्टर प्याट्रिक हार्मिनीलाई स्वागतको लागि धन्यवाद व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले सेसेल्स हिन्द महासागर क्षेत्रमा भारतको एक प्रमुख समुद्री साझेदार र घनिष्ठ मित्र भएको बताउनु भएको छ। श्री मोदीले भारत र सेसेल्स बीचको लामो समयदेखिको सम्बन्ध र सहयोगलाई उनीहरूका जनताको पारस्परिक हितका लागि सुदृढ पार्ने उद्देश्यले फलदायी भ्रमणको लागि उत्सुकता व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले विमानस्थलमा आफूलाई दिएको न्यानो स्वागतको लागि भारतीय प्रवासीहरूलाई पनि धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, प्रवासी समुदायले विदेशमा भारतको विविध संस्कृतिहरूको संरक्षण र कदर गरेको तरिका साँच्चै प्रशंसनीय छ। प्रधानमन्त्री सेसेल्सको 50 स्वतन्त्रता दिवस समारोहमा प्रमुख अतिथि

0: हुनेछ। उहाँ सेसेल्सको राष्ट्रिय दिवस समारोहमा भाग लिने पहिलो भारतीय प्रधानमन्त्री रहनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देश र विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 संस्करण हुनेछ। कार्यक्रमको प्रसारण आकाशवाणी र दूरदर्शनका सबै च्यानल, एआईआर न्युजको वेबसाइट र न्युज अन एयर मोबाइल एपमा पनि प्रसारित गरिनेछ। यसका साथै मन की बात कार्यक्रम आकाशवाणी समाचार, दूरदर्शन समाचार, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा प्रत्यक्ष प्रसारण गरिनेछ। हिन्दी प्रसारणको लगत्तैपछि यो कार्यक्रम क्षेत्रीय भाषाहरूमा पनि प्रसारण गरिनेछ। उपराष्ट्रपति सिपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म, लघु तथा मध्यम उद्यम क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा एमएसएमई दिवस उद्यमी भारत कार्यक्रममा उहाँले भारतमा यो क्षेत्र पहिलो पुस्ताका उद्यमीहरूको साहस र उद्यमशीलताको प्रतीक भएको बताउनुभयो।
1: It is very impressive that the contributions of MSME is being felt by the Indian economy so much today. The business and environment reforms of our Honorable PM Sriman Narendra Modi ji have transformed MSMEs as the silent architects of our nation's progress. MSME become the strongest pillar of our collective journey towards Viksit Bharat by 2047.
0: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेलङ्गानाको हैदराबादमा उहाँको नाममा सडकको नामकरण गरेकोमा भारतलाई आभार व्यक्त गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले सोसल मिडिया पोस्टमा डोनाल्ड ट्रम्प एभिन्यूको नामकरणको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, उहाँ पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् जसको सम्मानमा भारतमा सडकको नामकरण गरिएको छ। यसअघि बुधबार तेलङ्गानाका उपमुख्यमन्त्री भट्टी विक्रमार्क मल्लुले हैदराबादमा अमेरिकी वाणिज्य दूतावास नजिकैको सडकलाई आधिकारिक रूपमा डोनाल्ड ट्रम्प एभिन्यूको नाममा नामाङ्करण गर्ने पट्टिकाको अनावरण गर्नुभयो। अमेरिकाको 250 वार्षिक उत्सवको उपलक्ष्यमा यो सडकको नामकरण गरिएको हो। हैदराबाद स्थित अमेरिकी वाणिज्य दूतावासले पनि यस सम्मानको लागि कृतज्ञता व्यक्त गरेको छ र यसलाई दुई देशहरूबीच लगातार सुदृढ हुँदै गइरहेको साझेदारीको प्रमाण भनी बताइएको छ। तमिलनाडुमा वाइकोको नेतृत्वमा रहेको एमडिएमके पार्टीले डिएमकेसितको 9 वर्ष पुरानो गठबन्धन तोडेको छ। चेन्नईमा आज पार्टी महासचिव वाइकोको अध्यक्षतामा आम परिषदको बैठक भयो र गठबन्धनबाट अलग हुने प्रस्ताव पारित गरियो। एमडिएमके पार्टी 2017 डिएमके नेतृत्वको धर्मनिरपेक्ष प्रगतिशील गठबन्धनमा सामेल भएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री सङ्ग्रहालय र पुस्तकालयमा आज पूर्व प्रधानमन्त्री पीवी नरसिंह रावको 105 जयन्तीको अवसरमा उहाँको जीवन र विरासतसित सम्बन्धी एक प्रदर्शनीको आयोजना गरियो। प्रधानमन्त्री सङ्ग्रहालय तथा पुस्तकालयको कार्यकारी परिषदका अध्यक्ष नृपेन्द्र मिश्राले प्रदर्शनीको उद्घाटन गर्नुभयो।
2: प्रदर्शनी में उनके राजनीतिक जीवन से जुड़े दुर्लभ फोटो, सरकारी दस्तावेज, भाषण पत्र और दूसरी महत्वपूर्ण चीजें रखी गई हैं। प्रदर्शनी में देश में आर्थिक सुधार करने में उनकी बड़ी भूमिका को भी दिखाया गया है। इसमें उदारीकरण, निजीकरण और दुनिया के साथ व्यापार बढ़ाने जैसे फैसलों का उल्लेख है। साथ ही देश के एक महत्वपूर्ण दौर में उनके नेतृत्व को भी सामने रखा गया है। पीवी नरसिम्हा राव ने आंध्र प्रदेश के मुख्यमंत्री के रूप में भी काम किया। इसके अलावा उन्होंने केंद्र सरकार में विदेश मंत्री, गृह मंत्री और रक्षा मंत्री जैसे अहम पदों को संभाला। वे 21 जून 1991 से 16 मई 1996 तक देश के प्रधानमंत्री रहे। देश के लिए उनकी शानदार सेवाओं को देखते हुए उन्हें वर्ष 2024 में मरणोपरांत भारत रत्न से सम्मानित किया गया था। प्रदर्शनी में उन्हें एक विद्वान, स्वतंत्रता सेनानी, समाज सुधारक और दूरदर्शी नेता के रूप में भी प्रस्तुत किया गया है। अक्षित की रिपोर्ट के साथ।
0: श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले महासचिव चम्पत राई र ट्रस्टी अनिल मिश्रको राजीनामा आधिकारिक रूपमा स्वीकृत गरेको छ। श्री राम जन्मभूमि तीर्थ क्षेत्रका कोषाध्यक्ष स्वामी गोविन्द देव गिरी महाराजले आज यस मामिलामा बयान जारी गर्नुभयो। बयानमा भनिएको छ, राजीनामाहरू अर्को बैठकमा छलफल गरिनेछ। उहाँले दान गरिएका चाँदीका इँटा र गहनाको पूर्ण विवरण उपलब्ध

0: तिनीहरूको प्रयोग योग्य क्षमताको 13.46% छन्। भारतका देविका सिहाग, किदाम्बी श्रीकान्त र रौनक चौहान क्यालिफोर्निया स्टेट युनिभर्सिटीको टाइटन जिममा जारी युएस ओपन ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। महिला सिङ्गल्स क्वार्टर फाइनलमा देविकाले जापानकी रिको गुन्जीलाई सोझो सेटहरू 22-20, 21-19 पराजित गर्दै ठूलो सफलता हासिल गरिन्। पुरुष सिङ्गल्समा श्रीकान्तले चिनी ताइपे के लियो झुओफूलाई 21-9, 12-21, 21-8 पराजित गर्दै अल इन्डिया फाइनलको आशा जीवित राखे। रौनक चौहानले पनि इजरायलका मिसा जिल्बरम्यानलाई 23-21, 21-11 पराजित गर्दै अर्को चरणमा स्थान बनाएका छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी सेसल्सको 3 दिने भ्रमणको लागि भिक्टोरिया पुग्नु भएको छ। सेसेल्सका राष्ट्रपति डाक्टर प्याट्रिक हर्मिनेले विमानस्थलमा उहाँको न्यानो स्वागत गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजी आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देश र विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। उपराष्ट्रपति सिपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म, लघु तथा मध्यम उद्यम क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। प्रधानमन्त्री सङ्ग्रहालय र पुस्तकालयमा आज पूर्व प्रधानमन्त्री पीबी नरसिम्हा रावको 105 जयन्तीको अवसरमा उहाँको जीवन र विरासतसित सम्बन्धी एक प्रदर्शनीको आयोजना गरियो। अनि श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले महासचिव सम्पत राई र ट्रस्टी अनिल मिश्रको राजीनामा आधिकारिक रूपमा स्वीकृत गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहानको 7:25 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगा हजमा र प्रस्तुत गर्न लागिरहेछौँ फिल्म सङ्गीतको कार्यक्रम।
2: शेखर, क्या तुमने कभी किसी से प्यार किया है?
3: हाँ, एक लड़की बिल्कुल तुम्हारे जैसी, बहुत सुंदर, बहुत भोली और थोड़ी पागल भी, लेकिन मेरे प्यार की खबर सिर्फ मेरे दिल को है।
2: उसे बताया क्यों नहीं?
3: यह प्यार भी अजीब चीज है संजना, जहां इकरार की पूरी उम्मीद हो वहां भी दिल कहने से डरता है, और मुझे तो इनकार का पूरा यकीन है। अब तुम ही कहो, उसे कैसे बताऊं? वो किसी और को चाहती है, बहुत चाहती है।

श्रोताले अहिले सुन्नुभयो लता मङ्गेशकरको स्वरमा 1942 ए लभ स्टोरी फिल्मबाट। श्रोताले सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगा हजमा। अघिल्लो गीत सुन्नुहोस् लता मङ्गेशकर अनि कुमार सानुको युगल आवाजमा दिलवाले दुल्हनिया ले जाएंगे फिल्मबाट।

0: हवस् त श्रोताहरू, यस गीतका अन्त साथै आजलाई फिल्म सङ्गीतको कार्यक्रम यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ।
1: नमस्कार, आज हामी तपाईँहरू समक्ष एक यस्ता व्यक्ति अनि खेलाडी अनि प्रशिक्षकलाई यहाँ तपाईँहरूको स्टुडियो अगाडि राखिरहेका छौँ, जसले आफूलाई यो सम्मान दिलाउनको निम्ति जुन कार्य गरिरहेको छ त्यो उहाँले आफूले प्रमाणित गरिसकेको छ। भन्नुपर्दा एउटा अङ्ग्रेजीमा भनाइ छ, वेन देयर इज अ विल देयर इज अ वे आउट। किनभने यो एउटा कटु सत्य हो, यदि कसैको इच्छा छ या कुछ गर्ने उसको चाहना छ भने अवश्यले नै उसले धेरै बाटो अनि पाउँछ भनेर। र आज हाम्रो यो पोडकास्टमा हामीसँग उपस्थित हुने व्यक्ति विशेष रहेको छ, विशेष यहाँ त खरसाङकै हुनुहुन्छ तर अहिले उहाँ राष्ट्रको टक अफ द टाउन भनेको जस्तै उहाँ भइसक्नु भएको छ। र उहाँ हुनुहुन्छ क्रिस्पिन छेत्री। क्रिस्पिन छेत्री केवल क्रिस्पिन छेत्री मात्र नभएर उहाँ इन्डियन नेसनल वुमेन फुटबल टिमका प्रशिक्षक हेड कोच पनि हुनुहुन्छ। र यहाँलाई आकाशवाणीको यस स्टुडियोमा स्वागत गर्दछु।
2: नमस्ते निर्मल, थ्याङ्क यू फर इन्भाइटिङ मी हियर।
1: फर्स्ट अफ अल त तपाईँलाई बिगेस्ट कङ्ग्रेचुलेसन भन्न चाहन्छु अन बिहाफ अफ इन्टायर हाम्रो आकाशवाणी परिवारको तर्फबाट, कि तपाईँले जुन चाहिँ नेसनल टिमलाई कोच गरेर आजको दिनमा साफ जुन चाहिँ वुमेन्स च्याम्पियनसिप रहेको थियो 7 वर्षको अन्तरालपछि जितनुमा तपाईँले महत्त्वपूर्ण भूमिका खेल्नुभयो, त्यसको निम्ति हार्दिक बधाई दिन चाहन्छु।
2: धन्यवाद, धन्यवाद।
1: कहीँ अब हामीले यो एफसी कप अनि साफलाई कम्पेरिजन गर्दाखेरि अब एफसी कपमा त तपाईँ क्वालिफाई गराउँदा गर्दा हेड कोच ग्रुपमा हुनु भएन, र अहिले जब 7 वर्षको अन्तरालपछि साफ गेममा इन्डियन वुमेन्स टिमलाई विनर बनाउनु भयो है, अगेन कङ्ग्रेचुलेसन फर द्याट। र यो क्षणको जुन चाहिँ एउटा पिरियड ग्याप पिरियड रह्यो तपाईँले है, कसरी लर्न गर्नुभयो, कुन चाहिँ एम लिएर चाहिँ यस अब चाहिँ म यो नानीहरूलाई चाहिँ यसरी म बिल्डअप गर्छु भनेर?
2: अब जस्तो मैले एमिलिया जुन चाहिँ कोच आएको थियो, अब 2 खेप वर्ल्ड कप पुऱ्याउने
1: कोच, उहाँबाट धेरै सिक्नु भयो,
2: धेरै सिकेँ होइन।
1: अच्छा, उहाँसँग के, किनभने जुन प्रकारले भन्नुहुन्छ तपाईँले कि एमिलिया इज फ्रम कोस्टारिका,
2: हजुर हजुर,
1: है, उहाँले 2 पल्ट आफ्नो टिमलाई वर्ल्ड कप जित्नु भने उहाँकोमा त धेरै ट्यालेन्ट
2: एक्सपिरियन्स उनीहरूलाई त्यो लेभलमा के गर्ने भनेर होइन। अनि एक्सचेन्ज अहिले पनि हामी समटाइम्स वी ग्रिट इच अदर होइन, उहाँसँग चाहिँ स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोच र गोलकिपर कोच पनि सँगै आएको थियो होइन। तर सी एउटा सर्टन लेभलमा पुगेपछि, प्रोफेसनल लेभलमा पुगेपछि आई थिङ्क त्यो प्रोफेसनल एटिट्युड भएर के सिक्ने, कसबाट के सिक्ने भनेर चाहिँ हामीले याद गर्नुपर्ने रहेछ। अनि हामीले धेरै आइडियाजहरू चेन्ज गर्यौँ, मोडर्न ट्रेन्ड्स के छ वर्ल्डमा, हामीलाई त इन्डियाको बारेमा खालि छ, वर्ल्ड फुटबलमा अहिले मोडर्न की ट्रेन्ड्स अफ मोडर्न फुटबल के हो, जस्तै अहिले हामीले वर्ल्ड कपमा देखिराखेको छौँ होइन। अनि त्यसरी धेरै कुरो सिक्यो।
1: अब तपाईँको मेन मुख्य जुन चाहिँ अचिभमेन्ट रह्यो है इन्डियन नेसनल टिमलाई, म जब त्यो टिभी हेरिरहेको थिएँ तपाईँलाई कोचिङ लाइनमा एकदम कुल एन्ड काम देखिरहेको थिएँ, जब मैले तपाईँलाई हाम्रो यता पनि हेर्दाखेरि तपाईँको त्यो नेचर थियो, तर कहीँ न कहीँ भित्रबाट

0: कन्टिन्यू त्यो केही भइरहेको थियो कि थिएन, किन तपाईँको तपाईँले सिकाएको त्यो नानीहरू फिल्डमा त्यो पर्फर्मेन्स दिइरहेको थियो, कतिको तपाईँको कुलन काम हुनुहुन्थ्यो इनसाइड अल्सो?
1: हाम्रो एउटा सर्टन आई थिङ्क द्याट्स द बेस्ट पार्ट बिट्विन मेरो र मेरो नानीहरूको जुन चाहिँ प्लेयर्सहरूको छ नि, आई थिङ्क विच चाहिँ एमिलिया र मेरो प्लेयर्सहरूमा ल्याक थियो भने, किनभने मेरो जुन चाहिँ प्लेयर्सहरू छ दे नो वाट आई एक्सपेक्ट फ्रम देयर, इट्स नट अबाउट विनिङ. तपाईँले भने फाइनल हामीले 3-1 जित्यो तर बट आई वाज नट ह्याप्पी हाउ दे प्लेड, अनि मेरो नानीहरूले पनि गएर सेलिब्रेट गरेन, किनभने दे नो कि हामीले यस्तो खेल्यो. कोही बेला हामी हार्छौँ तर हामीले जुन चाहिँ प्रकारले, किनभने अहिले हामी इन्डिया यस्तो ट्रान्जिसन फेजमा छ नि, अहिले हामीले तपाईँले इन्टरभ्यूमा नि एकखेप मलाई नि सोध्यो उहाँहरूले नै, साफ जित्यो भने तपाईँको लागि के हो भनेर, अनि मैले उहाँहरूलाई सिधा भने बाई विनिङ साफ ओन्ली माई सिभी विल बी गुड, तर इन्डियन फुटबलको लागि केही राम्रो हुँदैन, किनभने अब हामीले साफ जित्ने सोच्नु भएन नि. इफ यु आर प्लानिङ फर वर्ल्ड कप, हामीले एफसीको लागि अलरेडी, किन अब मार्चमा एफसी तुर्यो नि, अब एफसी 2029 छ भने त्यसको लागि अलरेडी प्रिपेयर गर्नु पऱ्यो नि. अनि मेन मोटिभ चाहिँ हाम्रो त्यही थियो, हामीसँग झन्डै 5 सिनियर प्लेयर एफसीबाट थिएन, क्याप्टनै स्विटी थिएन, सञ्जु थिएन, तर हामीले नयाँ प्लेयरहरूलाई दियौँ, तर नयाँ प्लेयरले पनि प्रुभ त गरिदिए नि त.
0: हजुर हजुर.
1: अनि आई थिङ्क इन अ वे आई वाज ह्याप्पी बट नट द्याट सेटिस्फाइड फाइनलमा,
0: ओके,
1: अल्दो वी हेभ टु चेरिस मुभमेन्ट. तर आई थिङ्क यो कुरो चाहिँ के चाहिँ लोकल कोच छ भने चाहिँ यो हुन्छ कनेक्सन, होइन जस्तो फरेनमा हुँदैन. तर एनिवेज त्यो चाहिँ म क्रेडिट चाहिँ हाम्रो प्लेयर्सहरूको लागि दिन्छु कि उनीहरूले जुन चाहिँ माइन्ड सेटले खेल्यो, किनभने सबैले भन्छ बङ्गलादेश नेपाल भन्छ, इट्स नट इजी. हामी त्यही नेपालसँग, तपाईँलाई थाहा छ कि छैन, हामी सिलङमा पनि हार्यौँ,
0: हजुर,
1: यहाँनिर एउटा एक्जिबिसन म्याच खेल्दा नै हार्यौँ. तर अब त्यो चाहिँ हाम्रो मान्छेले बुझ्नु, त्यो चाहिँ हाम्रो बिल्डिङ प्रोसेस, तर त्यहाँबाट जतिजना जुनियर प्लेयर थियो त्यो एक्सपिरियन्सले गर्दा अहिले कस्तो भएर गयो नि त, होइन? तपाईँले त्यही हेर्नुहोस्, नेपालको सेम टिमै छ भने चाहिँ उनीहरू स्ट्याग्मेन्ट भयो नि त, हाम्रो त अलरेडी सप्लाई लाइन भयो नि त. त्यो वेमा चाहिँ आई थिङ्क दिस साफ इज भेरी सक्सेसफुल फर अस, किनभने मेरो एभरेजेज बिलो 22 थियो होला,
0: ओके,
1: अनि त्यसले गर्दा लङ रन मेरो अझै 7 त यही नानीहरू बस्छ नि त,
0: ओके,
1: त्यो चाहिँ द्याट्स आवर भिजन. यसमा चाहिँ अल इन्डिया फेडरेसनले पनि मलाई धेरै सपोर्ट गर्यो, मैले सिनियर प्लेयरहरूलाई नबोलाएर जुनियर प्लेयरहरूलाई आउँदाखेरि, अनि होपफुली हामीले झन्न जित्यौँ फेरि. अनि हामीले कस्तो प्रकारले जित्यौँ भने, निर्मलज्यू, द ह्याप्पिएस्ट पार्ट वाज हामीले एक गोल खालि खायौँ,
0: राइट,
1: एक गोल खालि खायौँ, 18 गोल गऱ्यौँ, अनि 18 गोलमा 6 स्कोरर, द्याट इज पोजिटिभ नि. एकजना माथि खालि हामी डिपेन्डेन्ट थिएन नि क्या,
0: तर पनि तपाईँले भन्नुभयो कि स्टिल आर नट सेटिस्फाइड. श्रोतामानुहरू, आज हामी जुन व्यक्तिसँग अहिले कुराकानी गरिरहेको छौँ, यहाँ हुनुहुन्छ इन्डियन नेसनल वुमेन्स टिमका प्रमुख हेड कोच द्याट मिन्स क्रिस्पिन छेत्री. र क्रिस्पिन छेत्रीको यस बातचितको क्रममा अहिले जुन उहाँले कुरो गर्नुभयो कि साफ जस्तो ठुलो टुर्नामेन्टलाई भारतलाई 7 विजय दिलाए पनि उहाँ सेटिस्फाई हुनुहुन्न, किन? उहाँले आफ्नो लक्ष्य धेरै ठुलो राखेको छ. र अब उहाँसँग साफ गेम पछि अहिले 23 फिफा मेन्स वर्ल्ड कप चलिरहेको छ, कति फलो गर्नुहुन्छ? अभियसली तपाईँ त फलो
1: अलिकति म योले गर्दाखेरि चाहिँ यो हाम्रो प्रो लाइसेन्सले गर्दाखेरि चाहिँ त्यति हेर्नु पाएको थिइनँ म्याचेसहरू पनि, तर आजदेखि चाहिँ अब अलिकति हेर्छु होला,
0: अलिक रिल्याक्स
1: हजुर. र पनि हामी अलिअलि अपडेट, किन हामीले कोर्समा नै हामीलाई जस्तै मैले चाहिँ तपाईँको ब्राजिल र मोरक्को म्याच भएको थियो नि, त्यो त्यसको बेलामा मैले म्याच एनालिसिस गरेर रिपोर्ट दिनुपर्ने थियो, होइन? त्यसैले सबै त्यसले गर्दा मैले ब्राजिल र मोरक्को म्याच चाहिँ हेरेँ.
0: अच्छा, योपालि तपाईँको फेभरेट टिम चाहिँ कुन चाहिँ, कसलाई तपाईँले सपोर्ट गर्नुहुन्छ सानोदेखि?
1: सानोदेखि त अब जे भने नि, अब म्याराडोनाले गरेको र हामी त त्यो एरामा लागि त हजुर 86 जुन चाहिँ म्याराडोनाले गर्यो त्यसले गर्दा आई थिङ्क म्याराडोनाले गर्दा म नि स्टिल अर्जेन्टिना नै होला. तर अब अहिले चाहिँ हेरेर बुझेर चाहिँ म चाहिँ जापान,
0: ओके,
1: किनभने द वे जापान इज प्रोग्रेसिङ, फेरि एउटा एसियाको कन्ट्री हो है, जापानले जुन चाहिँ प्रोग्रेस गरेर चाहिँ उनीहरूको भिजन छ, नट ओन्ली अन द फिल्ड, अफ द फिल्ड उनीहरूले जुन चाहिँ स्ट्यान्डर्ड सेट गरेको छ, आई थिङ्क हाम्रो कल्चर पनि हाम्रो म्याच हुन्छ. एन्ड आई थिङ्क फाइनल त भन्दिनँ, तर जति सक्दो हुन्छ सेमी फाइनलसम्म पुग्यो भने पनि आई थिङ्क आई विल बी भेरी ह्याप्पी विथ जापान.
0: तर कहिले कहिले नकआउटको जुन चाहिँ फिक्चर भन्यो जापान भर्सेस ब्राजिल,
1: हजुर, तर त्यही अब तपाईँ फाइनल पुग्नु भने यस्तो खेल्नु नै पर्छ, होइन? यस्तो टिमहरूसँग खेल्नु नै पर्छ. होपफुल्ली जापान डज गुड, मेरो लागि त्यही छ. नभए त अब योपालि वर्ल्ड कपमा आई थिङ्क द टू बेस्ट कन्टेन्डर्स फर मी इज आई थिङ्क नेदरल्यान्ड्स एन्ड फ्रान्स.
0: फ्रान्स राइट, एन्ड बाबे
1: अहिले खेल्दैछ,
0: ओके. यो जुन चाहिँ अब वर्ल्ड कपमा यत्रो सानसानो योपालि 48 देशहरूलाई भाग लिने मौका दिएको छ, हाम्रो जति पनि श्रोतामानहरू यस सन रेडियो अघि सेट अघि बसेर सुन्नुहुने हाम्रा जति पनि श्रोतामानहरू, यो जानकारी गराउन चाहन्छु कि यो वर्षदेखिको चाहिँ फिफाले चाहिँ 32 देशहरूको बदली चाहिँ योपालि 48 देशहरूलाई क्वालिफाई गराएर चाहिँ त्यसको लिग राउन्ड रबिन बनाएको छ है. त्यसपछि सेकेन्ड राउन्डमा 32 टिम रहनेछ. कसरी भन्दाखेरि प्रत्येक 12

0: एउटा त्यो ग्रुपबाट चाहिँ फर्स्ट एन्ड सेकेन्ड अटोमेटिक क्वालिफाई भइहाल्छ र रेस्ट जुन चाहिँ बाह्र आठवटा टिम रहन्छ त्यो चाहिँ उनीहरूले बेस्ट थर्ड पोजिसनमा आउनेलाई चाहिँ गरिरहेको रहेछ। यो प्रकारले जुन चाहिँ 48 टिमलाई लगेर गएको छ, वान्स एक्स प्रेसिडेन्ट सेफ ब्लाटर आउनुभएको छ भारतको यात्रामा, तपाईँले अघिसम्म कुरा गर्दाखेरि इन्डियालाई स्लिपिङ जायन्ट भनेर उहाँले सम्बोधन गर्नुभएको थियो, किनभने उहाँले चाहन्थे कि इन्डिया 140 करोडको जनसङ्ख्या भएको यो देशमा 11 जना फुटबल प्लेयरहरू निकाल्न सकिरहेको छ, जबकि हामीले आज फर्स्ट हेरौँ भने क्युरोसाओ स्मल 1,60,000 पपुलेसन, बट दे आर प्लेइङ वर्ल्ड कप, 23rd वर्ल्ड कप। के देख्नुहुन्छ यो, वाइ इन्डिया इज ल्याकिङ सो मच बिहाइन्ड?
1: इट्स भेरी फनी अल्सो, अहिले जुन चाहिँ सेप ब्ल्याटरले स्लिपिङ जायन्ट भनेको थियो, अहिले पनि वी आर स्टिल स्लिपिङ
0: है,
1: अब त्यो चाहिँ थाहा भएन है। तर यो जुन चाहिँ क्रासोको जुन चाहिँ हामीले कम्ती पपुलेसनले त्यो गर्छ भन्छ नि, यो कम्ती पपुलेसन र ठुलो पपुलेसनमा चाहिँ हामी जानु हुँदैन रहेछ।
0: ओके,
1: अहिले अब जुन चाहिँ म पनि अब यो कोचिङ फिल्डमा अझै एडुकेटेड हुँदै जाँदाखेरि होइन त हुँदैछ, अब एउटा सानो इक्जाम्पल दिनु भने तपाईँलाई मैले 1 केजी मासु दिएँ अरे कुखुराको, बनाउनुहोस् भने तपाईँले मजाले बनाउनुहुन्छ नि, फेरि 15 केजी दिन बनाउनुहोस् भने त्यसपछि त यु हेभ टु क्यालकुलेट मसाला कति हाल्नु
0: गुड एक्जाम्पल
1: है। अनि अहिले त्यो बुझेर आउँदै, किनभने हाम्रो इन्डिया इज सो डाइभर्स, इटिङ हेबिट्स डिफ्रेन्ट छ, ल्याङ्ग्वेज डिफ्रेन्ट छ, कल्चर डिफ्रेन्ट छ, वे अफ थिङ्किङ डिफ्रेन्ट छ, अनि त्यसलाई सबैलाई युनाइट गर्नु धेरै साह्रो, जसमा कि अरू जुन चाहिँ हामीले कुरा गरिरहेको छौँ उनीहरूको सबै इटिङ हेबिट्स पनि सेम हो होइन, खाना कुरोदेखि बोल्नेदेखि उनीहरूको माइन्डसेट पनि सेमै हो नि त। अब हाम्रो केरलाको अर्कै हुन्छ माइन्डसेट, अब नर्थ इस्टको अलिकति, अब जस्तै जाट पन्जाबहरू अलिक रोबस्ट लडाइँ गरिहाल्नु भन्ने, बेङ्गलको अलिकति स्रुड हुन्छ होइन, यसलाई सबैलाई गर्नु साह्रो नै पर्दो रहेछ क्या। आई थिङ्क इट्स फर मी, आई थिङ्क इट्स वान अफ द रिजन्स पनि होला जस्तो लाग्छ। तर हामीले अहिले ग्रास रुटमा काम गरि नै राखेको छौँ, होपफुली हामी अनदर 15-20 इयर्समा चाहिँ कतै
0: हजुर हामी इन्डियालाई हजुर हजुर। यो जुन चाहिँ तपाईँलाई म एउटा तपाईँको पनि ध्यान आकर्षण गर्न चाहन्छु, 23rd जुन चाहिँ फिफा वर्ल्ड कप भइरहेको छ, 4 इन्डियन प्लेयर्सहरू अरिजिन प्लेयर्सहरू चाहिँ अहिले डिफ्रेन्ट कन्ट्रीबाट खेलिरहेको छ, जसमा हामीले सरप्रित सिंह उहाँ न्युजिल्यान्डको तर्फबाट खेलिरहेको छ भने उहाँ चाहिँ पन्जाबबाट बिलोङ गर्नुहुन्छ, हेरिटेज हजुर। त्यसरी नै हाम्रो तेजी मोहम्मद जमशेद इज प्लेइङ फ्रम कतार, एन्ड निशान भेलु पिल्ले इज प्लेइङ फ्रम अस्ट्रेलिया, एन्ड देन लास्ट वान इज सामल मथु स्वामी, उहाँ कङ्गोबाट खेलिरहेको छ। द्याट मिन्स उहाँहरू यहाँको अरिजिन भएर पनि उहाँ खेलिरहेको छ। अघि मैले कुरा गर्दै थिएँ स्पोर्ट्स पासपोर्ट, वाइ नट अल इन्डिया फुटबल फेडरेसनले पनि स्पोर्ट्स पासपोर्टको कल्चर ल्याएर जति पनि इन्डियन अरिजिन प्लेयर्सहरू बाहिरबाट छ उनीहरूलाई बोलाएर खेल्नु किन सकिँदैन त?
1: अब यो चाहिँ कस्तो छ नि, उनीहरू आएर पनि खेल्नु सक्छ होला, तर हाम्रो इन्फ्रास्ट्रक्चर कस्तो छ, हाम्रो सिस्टम कस्तो छ, उहाँहरूले पनि बुझ्छ नि। अब अहिले हामीले देख्दाखेरि 4 खालि देख्नु, पहिला फ्रान्स वर्ल्ड कप हुने त्यो विकास दार्सु थियो नि, हाम्रो इङ्ल्यान्डमा चोप्रा थियो, माइकल चोप्रा थियो होइन, किन आउनु सकेन होइन। तर त्यही हो, हाम्रो एउटा सिस्टम पनि, हाम्रो पनि एउटा केही स्ट्रक्चर हुनु पऱ्यो नि त होइन, त्यो छैन। तर जस्तो अहिले हामीले रायन विलियम्सलाई चाहिँ दिएको छ होइन, तर फ्युचरमा अब किन अहिले बङ्गलादेशले राम्रो गर्दैछ भने चाहिँ बङ्गलादेशले उनीहरूको नन रेसिडेन्ट बङ्गलादेशीहरूलाई उनीहरूले सिटिजनसिप लिएर दिँदैछ होइन। आई थिङ्क सर्ट टर्म हाम्रो पेन किलर चाहिँ यही नै हुन्छ होला, कि हामीले यस्तो ल्याएर कति छिटो वर्ल्ड कपमा, तर हामीले लङ रनमा चाहिँ हामीले यो ग्रास रुट डेभलपमेन्ट गर, किनभने मैले यसै हेरेको हाम्रो कल्चरै भिन्नै हो नि त, उहाँहरू आएर खेल्छ नि, आई डोन्ट थिङ्क उनीहरूको त्यस्तो हाम्रोसँग इमोसन हुन्छ जतिको तपाईँ र मेरो इमोसन हुन्छ नि, त्यस्तो टाइप उनीहरू देल कम देल प्ले देल गो, किनभने उनीहरू प्रोफेसनल हो अनि त्यो एट्याचमेन्ट चाहिँ हुँदैन जस्तो लाग्छ। तर फर टेम्पोरेरी एज अ पेन किलर उहाँहरूलाई ल्याएर चाहिँ एएफसीमा रेगुलरली खेल्ने, एएफसीमा क्वार्टर फाइनल या एसियन गेम्स या ओलम्पिक्समा क्वालिफाई गर्ने होइन, वर्ल्ड कपमा क्वालिफाई गर्ने चाहिँ फुलफिल गर्नु सक्छौँ होला। तर लामो जाने हो भने चाहिँ आई थिङ्क हामीले जापान जस्तो लामो रुटै लिनु नै पर्छ।
2: प्रिय श्रोता मित्रहरू, आजको लागि यति नै। भारतीय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीसँग गरिएको विशेष कुराकानीको बाँकी रोचक अंश लिएर हामी फेरि आगामी जुलाई 1 बुधबार बेलुकी 4 तपाईँहरू माझ उपस्थित हुनेछौँ, त्यसैले हाम्रो साथ नछुटाउनुहोस्। त्यतिन्जेलसम्मका लागि यहाँहरूबाट बिदा चाहन्छु, नमस्ते,
0: नमस्कार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अबको केही क्षणमा नै आकाशवाणीको दिल्ली केन्द्रको समाचार सम्प्रसारण गरी सुनाउनेछौँ।